प्रिय श्रोता साथीहरूलाई हार्दिक नमस्कार। आजको शुभ बिहानीमा FM 103.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको समय बेला बिहानको 6:25 अनि 28 सेकेन्ड भइरहेछ। श्रोता, आज हो मङ्गलबार, विक्रम सम्वत 2083 श्रावण 19 गते अनि शक सम्वत 1948 श्रावण 12 गते, साथै सन् 2026 4 तारिक अगस्त महिना। आजको बिहानी अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधुकोशीका प्रतिमा। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौँ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ FM 100.2 MHz, न्युज अन्यर एप साथै प्रसार भारती OTT वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ।

कसैको पाउ पर्न जरुरी छैन श्रोता बाटो सही रोज्नुहोस् गन्तव्य आफै मिल्छ आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि अभिवादन म सञ्चालिका अनिताको तर्फबाट

यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ मन नै मानिसको बन्धन र मोक्षको कारण विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ युवराज भट्टराईज्यू।

प्रातकालीन अर्चना कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोताहरूमा अभिवादन तथा प्रणाम। अमृत बिन्दु उपनिषद्को महावाक्य मन एव मनुष्याणां कारणं बन्ध मोक्षयोः बन्धाय विषयासक्तं मुक्ते निर्विषयं स्मृतम्, अर्थात् मनुष्यको बन्धन र मोक्षको कारण मन नै हो। जब मन इन्द्रियहरूको विषयमा आसक्त हुन्छ त्यही नै बन्धनको कारण बन्न पुग्छ। त्यही मन जब विषयाशक्तिबाट मुक्त भएर भगवान् आत्मा र ब्रह्ममा स्थित हुन्छ तब त्यही मोक्षको साधन बन्दछ। सम्पूर्ण शरीरको मालिक अथवा परिचालन गर्ने तत्त्व के हो? मन हो भन्दा अत्युक्ति नहोला। मानिसको जीवनमा सबैभन्दा शक्तिशाली तत्त्व मन नै हो। शरीरभन्दा बलियो, इन्द्रियहरूभन्दा चञ्चल र बुद्धिभन्दा छिटो दौड्ने शक्ति मन हो। मनले चाहे मानिसलाई स्वर्ग जस्तो आनन्द दिन सक्छ, मनले चाहे नरक जस्तो दुःख पनि दिन सक्छ। जब मन विषय वासनातर्फ दौडिन्छ तब मानिस बन्धनमा पर्छ। जब मन ईश्वर सत्य धर्म प्रेम र आत्मज्ञानतर्फ लाग्छ तब त्यही मन मोक्षको ढोका खोलिदिन्छ। मन देखिँदैन तर यसको प्रभाव संसारका सबै वस्तुभन्दा ठुलो हुन्छ। मन शान्त भए संसार शान्त देखिन्छ, मन अशान्त भए स्वर्गमा बसे तापनि दुःख मात्र अनुभव हुन्छ। कुनै मानिस धनी भएर पनि दुःखी हुन्छ, कुनै गरिब भएर पनि आनन्दित हुन्छ। यसको कारण धन होइन, मन नै हो। सुख र दुःख मनभित्र जन्मिन्छन्। मनलाई नियन्त्रण नगर्ने मानिस आफ्नै इच्छाको दास बन्छ। लोभ मोह क्रोध ईर्ष्या घमण्ड र आसक्तिले उसको जीवन बाँधिदिन्छ। उसले स्वतन्त्र भएको ठान्छ तर वास्तवमा आफ्नै मनको कैदी बनेको हुन्छ।

त्यसैले श्रीमद् भगवद्गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ, उद्धरेदात्मनात्मानम् आत्मानम् अवसादेत आत्मैव यात्मनो बन्धु रात्मैव रिपुरात्मनः। अर्थात् मानिस आफै आफ्नो शत्रु हो, आफै आफ्नो मित्र पनि हो। आफैले आफूलाई माथि उठाउनुपर्छ। मन जिते मित्र बन्छ, मन हारे शत्रु बन्छ। मन नदी जस्तै हो, बाँध बनाएर सही दिशामा लगियो भने खेत सिंचित हुन्छ, नियन्त्रण नगरी छोडियो भने बाढीले सबै नष्ट पार्छ। त्यसैले मनलाई दबाउने होइन, सही दिशामा डोर्याउने हो।

मनलाई पवित्र बनाउन अथवा सही मार्गमा लगाउने धेरै साधनहरू छन्। जस्तै भगवान नाम स्मरण, सत्सङ्ग, शास्त्र अध्ययन, ध्यान, जप, सेवा, सत्य आचरण, करुणा र प्रेम आदि साधनाहरूद्वारा मनलाई सजिलै अध्यात्मको मार्गमा लगाउन सकिन्छ। जति मन परमात्मामा स्थिर हुन्छ त्यति संसारको मोह घट्दै जान्छ। मन शुद्ध हुँदै जाँदा मानिसले आफ्नो वास्तविक स्वरूपलाई चिन्ने अवसर पाउँछ। त्यही आत्मबोध नै मोक्षको आरम्भ हो। मोक्ष भनेको मृत्युपछि मात्र प्राप्त हुने अवस्था होइन। जीवित रहँदै लोभ, क्रोध, द्वेष, अहंकार र भयबाट मुक्त हुनु पनि मोक्षको अनुभूति हो। जसको मन शान्त छ उसले यही संसारमा स्वर्गको आनन्दको अनुभव गर्न सक्छ। सन्तहरू भन्दछन्, संसारलाई बदल्नु भन्दा पहिला मनलाई बदल। मन बदलियो भने दृष्टि बदलिन्छ, दृष्टि बदलिए जीवन बदलिन्छ। यसै सन्दर्भमा एउटा रोचक कथा प्रसङ्गलाई श्रवण गरौँ। धेरै वर्ष अघि हिमालयको काखमा एउटा सानो आश्रम थियो। त्यहाँ एक महान ऋषि बस्थे। उनको अनुहार सधैँ शान्त, वाणी मधुर र मन स्थिर थियो। टाढा टाढाबाट मानिसहरू आफ्ना दुःख लिएर उहाँ समक्ष आउँथे र समाधान पाएर फर्कन्थे। एक दिन एक युवक आश्रममा आए। ऊ धनी परिवारका थिए तर मन अशान्त थियो। उनले ऋषिलाई प्रणाम गर्दै भने, गुरुदेव, मसँग धन छ, परिवार छ, सम्मान छ, यी सबै हुँदाहुँदै पनि मनमा शान्ति छैन। कहिले क्रोध आउँछ, कहिले लोभ, कहिले डर, कहिले निराशा, मेरो मन किन यस्तो भइरहेको छ? ऋषिले मुस्कुराउँदै भने, आज म तिमीलाई उत्तर दिन्न, भोलि बिहान सूर्योदय अघि मेरो साथ जङ्गलतिर आउनु।

0: श्रोताले अहिले सुन्दै हुनुहुन्छ मन नै मानिसको बन्धन र मोक्षको कारण विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुहुँदैछ युवराज भट्टराई ज्यूले।
1: भोलिपल्ट बिहान दुवैजना जङ्गलतिर लागे। केही पर पुगेपछि एउटा ठुलो रुखमा बाँदर देखे। त्यो बाँदर एक हाँगाबाट अर्को हाँगामा हाम फालिरहेको थियो। कहिले फल टिप्थ्यो, कहिले फालिदिन्थ्यो, कहिले चिच्याउँथ्यो, कहिले अरू जनावरहरूलाई सताउँथ्यो। ऋषिले सोधे, यो बाँदरलाई के देख्यो? युवकले भने, गुरुदेव, यो त एकछिन पनि स्थिर बस्दैन। ऋषिले भने, यही त मनको पहिलो रूप हो। मन पनि यस्तै बाँदर जस्तो चञ्चल हुन्छ, कहिले यहाँ त कहिले कहाँ। फेरि दुवैजना केही अगाडि बढे, पर अर्को बाँदर देखे। कसैले त्यसलाई मदिरा पिलाएको रहेछ। अब त्यो झन उफ्रिरहेको थियो। आफै कहिले लड्थ्यो, कहिले उड्थ्यो, कसैलाई देख्न साथ आक्रमण गर्थ्यो। ऋषिले भने, पहिला बाँदर स्वभावले नै चञ्चल थियो, मदिरा पिउनाले यो अझै उन्मत्त भयो। युवकले भने, हो गुरुदेव। ऋषिले भने, जसरी मदिराले यो बाँदर उन्मत्त भयो, त्यसरी नै हाम्रो मन पनि इच्छाहरूको मदिराले मतवाला बन्छ। धन, पद, मान, प्रशंसा, भोग, यी सबैले मनलाई झन अस्थिर बनाउँछ। फेरि अलिकति पर पुगेपछि तेस्रो बाँदर देखे। त्यसलाई एउटा बिच्छीले टोकेको रहेछ। अब त्यो पीडाले बाँदर अत्यन्त तडपिरहेको थियो। पागल झैँ यताउता दौडिरहेको थियो। ऋषिले भने, यसको कारण के हो भन्दा, मनलाई जब क्रोध, ईर्ष्या, द्वेष, अपमान र अहंकारले टोकेको हुन्छ, तब मानिस पनि यही बाँदर झैँ अशान्त हुन्छ। अझै अगाडि बढ्दै जाँदा अन्त्यमा उनीहरू एउटा पोखरीको छेउ पुगे। त्यहाँ एउटा वृद्ध हात्ती शान्त भएर पानी पिइरहेको थियो। वरिपरि चराचुरुङ्गीहरू आवाज दिइरहेका थिए। अनेक जीव जन्तुहरू हात्तीलाई देखेर कराइरहेका थिए, तर त्यो हात्तीले कसैको प्रतिकार गरिरहेको थिएन। ऊ आफ्नै अवस्थामा मस्त थियो। कसैलाई दुःख पनि दिँदैनथ्यो, कसैसँग डराउँदैन पनि थियो। ऋषिले भने, अब यो हात्तीलाई हेर, कति शान्त छ, कति सहनशील छ। जसले जे गरे, जे भने पनि ऊ मौन छ। हो, यस्तै हाम्रो साधना गरेको मन हो। बाहिर संसार उस्तै हुन्छ, तर मन स्थिर भएपछि कुनै आधीले पनि उसलाई हल्लाउन सक्दैन।

साधना सिद्ध भए पश्चात मानिस परिपक्व अवस्थामा पुग्छ। त्यो अवस्था पुगेको व्यक्तिले नै परम तत्व प्राप्त गर्दछ। युवकले हात जोडेर भने, गुरुदेव मेरो मन पनि यस्तो शान्त कसरी बन्न सक्छ, उपाय बताउनुहोस् भन्दा ऋषिले एउटा खाली पात्र लिए, त्यसमा धमिलो पानी हालेर जोडले हल्लाए, पानी धमिलो भयो। ऋषिले भने, अब यसलाई सफा गर। युवकले हातले पानी चलाउन खोज्यो, पानी झन् धमिलो भयो। ऋषिले भने, अब केही नगर, केही समयपछि माटो तल बस्यो र पानी आफै सफा हुँदै गयो। ऋषिले भने, मनको स्वभाव पनि यस्तै हो, क्रोधमा, लोभमा, चिन्तामा वा मोहमा परेर जति धेरै यसलाई चलाउँछौ यो त्यति नै धमिलो हुन्छ। तर केही समय एकाग्र भई मौन बसी भगवान नामको ध्यान, जप, तप, सत्सङ्ग, सद्विचारद्वारा मन बिस्तारै बिस्तारै आफै निर्मल बन्दै जान्छ। दुवैजना पुनः आश्रम फर्किएपछि ऋषिले युवकलाई एउटा सानो ऐना दिएर भने, हरेक बिहान यस ऐनामा आफ्नो अनुहार भन्दा पहिला आफ्नो मन हेर्ने प्रयास गर्नु। आज मेरो मन बाँदर जस्तो छ कि हात्ती जस्तो? यदि बाँदर जस्तो छ भने धेरै नबोल्नु, यदि हात्ती जस्तो छ भने संसारलाई प्रेम बाँड, दया बाँड। वर्षौँपछि त्यही युवक स्वयं एक ज्ञानी साधक बने। मानिसहरूले सोद्धा उसले सधैँ एउटा कुरा भन्थ्यो, संसारले मलाई कहिल्यै बाँधेन, मेरो आफ्नै मनले बाँध्यो र जब मैले मनलाई जितेँ संसारमा बसेर पनि म स्वतन्त्र भएँ। अतः श्रोतावृन्द, यो कथाको सार अथवा निष्कर्ष के हो भन्दा, मानिसको सबैभन्दा ठूलो मित्र मन हो र सबैभन्दा ठूलो शत्रु पनि मन नै हो। मन परमात्माको चरणमा समर्पित भयो भने मोक्षको बाटो खुल्छ, विषयमा डुबे बन्धन अझ बलियो हुन्छ। त्यसैले प्रत्येक मानिसले आफ्नो मनलाई पवित्र र भगवानमुखी बनाउने प्रयास गर्नुपर्छ। यही जीवनको सार हो, यही मोक्षको मार्ग हो। अस्तु।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो मन नै मानिसको बन्धन र मोक्षको कारण विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो युवराज भट्टराई ज्यूले। साथमा सुन्नुभयो केही भक्ति सङ्गीतहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही कामना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौँ। नमस्कार, शुभ दिन।

दिल्ली केन्द्रको समाचारपछि पुनः स्वागत जनाउँदछौ श्रोता साथीहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय बेला बिहानको 7:05 अनि 13 सेकेन्ड भइरहेछ र अघिल्लो हाम्रो प्रस्तुति शुभ प्रभात। प्रथममा खेतीपातीबारे सल्लाह अन्तर्गत आज हाम्रा कृषक दाजुभाइहरूलाई मेवाको खेतीबारे छोटो जानकारी गराइरहेछौँ। मेवा एक लोकप्रिय तथा पौष्टिक फलफुल बाली हो। मेवामा भिटामिन ए, भिटामिन सी, फाइबर, पोटासियम तथा पाचनमा सहयोग गर्ने पेपन नामक एन्जाइम पाइन्छ। यसको नियमित सेवनले स्वास्थ्यलाई धेरै लाभ पुर्याउँदछ। मेवाको खेतीको लागि न्यानो तथा आर्द्र हावापानी उपयुक्त मानिन्छ। 22 डिग्रीदेखि 30 डिग्री सेल्सियस तापक्रम र राम्रो घाम लाग्ने स्थानमा यसको वृद्धिको लागि अनुकूल हुन्छ। पानी नजम्ने मलिलो तथा राम्रो निकास भएको दोमाट माटो मेवा खेतीको लागि सबैभन्दा उपयुक्त हुन्छ। मेवाको खेती मुख्यतः बिउबाट गरिन्छ। स्वस्थ र उन्नत जातको बिउ छनौट गरी नर्सरीमा बिरुवा उत्पादन गरिन्छ। बिरुवा करिब 30-45 दिनको भएपछि खेतमा सारिन्छ। बिरुवा बीज पर्याप्त दूरी कायम गरी रोप्दा राम्रो वृद्धि र उत्पादन हुन्छ। खेतीको सफलताका लागि समयमा सिँचाइ, गोडगाड, झारपात नियन्त्रण, गोबर मल र आवश्यक रासायनिक मलको सन्तुलित प्रयोग गर्नुपर्छ। रोग र किराको नियमित निगरानी गरी आवश्यक व्यवस्थापन गरेमा उत्पादन राम्रो हुन्छ।

0: अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट अस्थायी रूपमा हटाइएको मामिलामा संचार तथा सूचना प्रविधि सम्बन्धी संसदको अस्थायी समितिले नयाँ दिल्लीमा मेटाका अधिकारीहरूसित बैठक गरेको छ। सर्वोच्च न्यायालयले भनेको छ कि दिल्ली र अन्य राज्य सरकारहरूले विद्यार्थीहरूद्वारा गरिएको नीट पेपर लिक प्रदर्शनको क्रममा पुलिस कार्यवाहीसित सम्बन्धित मुद्दाहरूमा दर्ता गरिएका एफआईआरहरू फिर्ता लिन सक्नेछन्। सरकारले पेट्रोल डिजल अनि एभिएसन टर्बाइन फ्युल एटीएफको निर्यातमाथि विशेष अतिरिक्त उत्पाद शुल्कमा संशोधन गरेको छ। ब्रिक्स भ्रष्टाचार रोधी कार्य समूह र सम्पत्ति वसुलीमाथि ब्रिक्स विशेषज्ञ नेटवर्कको दोस्रो बैठक आज हैदराबादमा शुरू हुनेछ र असम मेघालय पश्चिम बंगालको तराई क्षेत्र अनि सिक्किममा आज मुसलधारे वर्षाको रेड अलर्ट जारी गरिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट अस्थायी रूपमा हटाइएको मामिलामा संचार तथा सूचना प्रौद्योगिकी सम्बन्धी संसदको स्थायी समितिले हिजो नयाँ दिल्लीमा मेटाका अधिकारीहरूसित बैठक गरेको छ। समितिका अध्यक्ष तथा भाजपा सांसद

निशिकान्त दुबेले प्रधानमन्त्रीको सामाजिक सञ्जाल पोस्ट हटाउनका लागि मेटा इण्डियाको आलोचना गर्नुभएको छ। बैठकपछि पत्रकारहरूसित कुरा गर्दै श्री दुबेले भन्नुभयो कि समितिले मेटाका सीईओ मार्क जुकरबर्गसँग यस मामिलामा माफी माग्न

0: महिलाहरूले बाल यौन दुर्व्यवहार र महिलाहरूलाई असर गर्ने सामग्रीसित सम्बन्धित सामग्रीहरू विरुद्ध प्रभावकारी कार्यवाही गरेका छैनन्। लोकसभाले सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको संख्या संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकको उद्देश्य सर्वोच्च न्यायालय न्यायाधीशहरूको संख्या अधिनियम 1956 संशोधन गरेर सर्वोच्च न्यायालयका न्यायाधीशहरूको संख्या वर्तमानमा 33 बढाएर 37 गर्नु हो। यसमा भारतका मुख्य न्यायाधीश सामेल छैनन्। केन्द्रीय विधि तथा न्याय मन्त्री अर्जुन राम मेघवालले विधेयक प्रस्तुत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सुधार प्रदर्शन र रूपान्तरणको मन्त्र प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताउनुभयो।
1: यह विधेयक भी न्याय क्षेत्र में उसी सुधार श्रृंखला की एक महत्वपूर्ण कड़ी है। वर्तमान परिप्रेक्ष्य में माननीय सर्वोच्च न्यायालय में लंबित मामलों की बढ़ती संख्या तथा न्याय कार्य प्रणाली को अधिक एफिशिएंट एवं इफेक्टिव बनाने के उद्देश्य से इस अमेंडमेंट बिल में चीफ जस्टिस ऑफ इंडिया सहित अन्य न्यायाधीशों की संख्या 34 से बढ़ाकर 38 किए जाने का प्रावधान किया गया है।
0: सर्वोच्च न्यायालयले भनेको छ कि दिल्ली र अन्य राज्य सरकारहरूले विद्यार्थीहरूद्वारा गरिएको निट पेपर लिक प्रदर्शनको क्रममा पुलिस कार्यवाहीसित सम्बन्धित मुद्दाहरूमा दर्ता गरिएका एफआईआरहरू फिर्ता लिने वा बन्द गर्ने प्रक्रिया अप्नाउन सक्छन्। मुख्य न्यायाधीश सूर्यकान्तको अध्यक्षतामा रहेको 3 पीठले 28 आदेशमा गम्भीर अपराधमा संलग्न अभियुक्तहरू विरूद्ध मात्र कार्यवाहीको कुरा गरिएको स्पष्ट पारेको छ। केन्द्र सरकारको तर्फबाट सलिसिटर जनरल तुषार मेहताले भन्नुभयो, विद्यार्थीहरू विरुद्धका मुद्दा फिर्ता लिने सरकारको मनसाय यथावत छ, तर कानूनी प्रक्रिया अन्तर्गत एफआईआर बन्द गर्न उपयुक्त कदम चाल्नु पर्नेछ। सर्वोच्च न्यायालयले प्यालेट गनको प्रयोगका लागि दिशानिर्देश तय गर्न बारेमा विचार गरिरहेको बताइएको छ। मुद्दाको आगामी सुनवाई 18 अगस्तमा हुनेछ। राज्यसभाले सूक्ष्म लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकको उद्देश्य सूक्ष्म लघु तथा मध्यम उद्यम विकास अधिनियम 2006 थप संशोधन गर्नु हो। यसको लक्ष्य भुक्तानीमा ढिलाइ हटाउनु र विवाद समाधानलाई सरल बनाउनु हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले 3 विधानसभा उपचुनावमा पार्टीले जनताको जनादेशलाई स्वीकार गरेको बताउनु भएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा उहाँले गुजरातको मञ्जलपुर विधानसभा क्षेत्रका जनतालाई भाजपाप्रति विश्वास व्यक्त गरेकोमा धन्यवाद दिनुभयो। उहाँले यो विजयका लागि पार्टीका सम्पूर्ण समर्पित कार्यकर्ता र पदाधिकारीहरूलाई बधाई दिनुभएको छ। श्री नवीनले भन्नुभयो, भाजपाले बाँकीपुर र दतियामा आवश्यक जनादेश प्राप्त गर्न सकेन। उहाँले पार्टीले यी दुई क्षेत्रको निर्वाचन परिणामको गहन विश्लेषण गर्ने बताउनुभयो। उहाँले जनताको विश्वास जित्नका लागि पार्टीले निरन्तर काम जारी राख्ने पनि बताउनुभयो। सरकारले पेट्रोल डिजल अनि एभिएसन टर्बाइन फ्युल ETF को निर्यातमाथि विशेष अतिरिक्त उत्पाद शुल्कमा संशोधन गरेको छ। सरकारले अघिल्लो 15 दिनको लागि नयाँ दरलाई अधिसूचित गर्दै भनेको छ, डिजलमाथि निर्यात शुल्क अब 25 रुपियाँ 50 पैसा लिटर हुनेछ, जबकि ETF माथि निर्यात शुल्क बढाएर 22 रुपियाँ प्रति लिटर गरिएको छ। यसैबीच पेट्रोलमाथि निर्यात शुल्क बढाएर 3 रुपियाँ 50 पैसा प्रति लिटर गरिएको छ। वित्त मन्त्रालयद्वारा अधिसूचित संशोधित दर आजदेखि लागू भएको छ। यद्यपि घरेलु खपतको लागि पेट्रोल अनि डिजलमाथि वर्तमान उत्पाद शुल्कमा कुनै परिवर्तन गरिएको छैन। ब्रिक्स भ्रष्टाचार रोधी कार्य समूह र सम्पत्ति वसुलीमाथि ब्रिक्स विशेषज्ञ नेटवर्कको दोस्रो बैठक आज हैदराबादमा सुरु हुनेछ। 2 बैठक भारतको ब्रिक्स अध्यक्षताको विषयवस्तु लचिलोपन, नवीनता, सहयोग र स्थिरताका लागि निर्माण अनुरूप आयोजित गरिएको छ। कार्मिक र प्रशिक्षण विभागका सचिव रचना शाहले बैठकको उद्घाटन गर्नुहुनेछ। यस कार्यक्रममा ब्रिक्स सदस्य देशहरूका प्रतिनिधिहरूका साथै वरिष्ठ नीति निर्माताहरू, विशेषज्ञहरू, कार्यपालकहरू र भ्रष्टाचार विरोधी तथा कानून प्रवर्तन एजेन्सीहरूका प्रतिनिधिहरूको सहभागिताको आशा रहेको छ।

विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभएको छ, भारत र उज्बेकिस्तान बीच द्विपक्षीय सम्बन्ध वर्षौं पुरानो सम्बन्ध हो र यो सम्बन्ध निर्माण, ऊर्जा, स्वास्थ्य र शिक्षा लगायत विविध क्षेत्रहरूमा फैलिएको छ। दिल्लीमा उज्बेकिस्तानका विदेश मन्त्री बख्तियार सदैवको सात बैठकको अवधि डाक्टर जयशंकरले भन्नुभयो, दुवै देशहरूको द्विपक्षीय व्यापार लगभग $1 अर्ब रहेको छ। उहाँले भन्नुभयो, दुवै देशहरूको अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरू विशेष रूपले आतंकवाद, उग्रवाद र मादक पदार्थहरूको तस्करीको मामिलामा समान विचार रहेको छ। कर्नाटकमा हिजो मन्त्रीमण्डलको विस्तार गरिएको छ। राज्यपाल थावरचन्द गहलोतले बेंगलुरूको लोकभवनमा एक साधारण समारोहमा 19 विधायकहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। राज्य मन्त्रीमण्डलमा हालै 33 सदस्य छन्। 13 जुनमा मुख्यमन्त्री डीके शिवकुमारले अन्य 13 मन्त्रीहरूसहित मुख्यमन्त्रीको पदभार गर्नुभएको थियो। मौसम विभागले असम, मेघालय, पश्चिम बंगालको तराई क्षेत्र अनि सिक्किममा आजसम्म मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। अरूणाचल प्रदेश, नागाल्याण्ड र बिहारमा पनि आगामी 2 दिनसम्म यस्तै स्थिति रहने अनुमान गरिएको छ। यसैबीच असममा बाढ़ीको स्थिति भयावह बनेको छ। मर्नेहरूको संख्या बढेर 87 पुगेको छ। राज्यका 7 जिल्लामा 1,28,000 मानिसहरू प्रभावित भएका छन्। बाढ़ीको चपेटमा आएका 7 जिल्लाहरू चराईदेव, शिवसागर, धेमाजी, गोलाहाट, विश्वनाथ, जरीहाट, लखिमपुरमा 380 गाउँहरू जलमग्न छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट अस्थायी रूपमा हटाइएको मामिलामा संचार तथा सूचना प्रविधि सम्बन्धी संसदको अस्थायी समितिले नयाँ दिल्लीमा मेटाका अधिकारीहरूसित बैठक गरेको छ। सर्वोच्च न्यायालयले भनेको छ, दिल्ली र अन्य राज्य सरकारहरूले विद्यार्थीहरूद्वारा गरिएको नीट पेपर लिक प्रदर्शनको क्रममा पुलिस कार्यवाहीसित सम्बन्धित मुद्दाहरूमा दर्ता गरिएका एफआईआरहरू फिर्ता लिन सक्नेछन्। सरकारले पेट्रोल, डिजल अनि एभिएसन टर्बाइन फ्यूल ETFको निर्यातमाथि विशेष अतिरिक्त उत्पाद शुल्कमा संशोधन गरेको छ। ब्रिक्स भ्रष्टाचार रोधी कार्य समूह र सम्पत्ति वसुलीमाथि ब्रिक्स विशेषज्ञ नेटवर्कको दोस्रो बैठक आज हैदराबादमा शुरू हुनेछ र असम, मेघालय, पश्चिम बंगालको तराई क्षेत्र अनि सिक्किममा आज मुसलधारे वर्षाको रेड अलर्ट जारी गरिएको छ। यसका साथै समाचार पूरा भयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र समय बेला बिहानको 7:35 अनि 38 सेकेन्ड भइरहेछ र अघिल्लो हाम्रो प्रस्तुति रहनेछ सङ्गीत प्रभाको। स्वत सङ्गीत भनेको गायन वादन र नृत्यको सामूहिक रूप हो। यो कला समृद्ध सांस्कृतिक धरोहरको हिस्सा हो। सङ्गीतले संस्कृति पहिचान र भावनालाई जोड्दछ। मानव जीवनमा सङ्गीतको महत्त्व अत्यन्तै गहिरो छ। यो दुःखमा सान्त्वना, सुखमा उल्लास र तनावमा शान्ति दिने माध्यम हो। सङ्गीतले मन शान्त पार्छ र तनाव कम गर्छ। त कार्यक्रमको प्रथम प्रस्तुति राखिरहेछौँ विनम सिंहको स्वरमा। शब्द विनम सिंहकै रहेछ नि सङ्गीत गोविन्द सिंह घतानीको।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवाद तथा वाचन आरती ठकुरी। विषय छ भारतभरि डीआरआई कार्यवाहीले तस्करी नेटवर्कको पर्दाफाश गर्यो, 5 विदेशी नागरिक सहित 20 जना पक्राउ। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। संगठित तस्करी नेटवर्क र अन्तर्राष्ट्रिय तस्करी सिन्डिकेट विरूद्धको निरन्तर अभियानलाई निरन्तरता दिँदै भारतको राजस्व गुप्तचर निर्देशनालय डीआरआईले हप्ताभरि नै देशभरि गुप्तचर नेतृत्वमा विभिन्न अपरेशनहरू सञ्चालन गरेको छ, जसको परिणाम स्वरूप विदेशी मूलको सुन, हेरोइन, एमडीएमए, हाइड्रोपोनिक विड्स, रेड स्यान्डर, प्रतिबन्धित वन्यजन्तु उत्पादन, ई सिगरेट, विदेशी मूलको अफिम र सुपारी जफत भएको छ। यी अपरेशनहरूले तस्करी र तस्करी गतिविधिमा संलग्न 5 विदेशी नागरिक सहित 20 जनालाई पक्राउ गरेको छ र संगठित आपराधिक सिन्डिकेटहरूले प्रयोग गर्ने अनि लुकाउने प्रवृत्तिहरूको पर्दाफाश गरेको छ। 29 जुलाई 2026 नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक महत्वपूर्ण अपरेशनको क्रममा डीआरआईका अधिकारीहरूले दुबईबाट आएका 2 विदेशी नागरिकहरूलाई रोकेका थिए। यात्री ट्रलीको जाँच गर्दा ट्रलीको आयामसँग मिल्दोजुल्दो स्टीलको पानाबाट बनाइएको र दोहोरो पक्षीय टाँसिने टेपले सुरक्षित गरिएको विशेष रूपमा डिजाइन गरिएको गोप्य गुहा पत्ता लाग्यो। गुहाबाट 4 किलोग्राम तौल भएका 40 विदेशी मूलका सुनका बारहरू निस्किए, जो सुन जफत गरिएको थियो र दुवै यात्रीलाई पक्राउ गरिएको थियो। यसअघिको हप्तामा भारत बंगलादेश सीमामा डीआरआई र सीमा सुरक्षा बलका कर्मचारीहरूले संयुक्त रूपमा सञ्चालन गरेका छुट्टा छुट्टै कार्यवाहीहरूमा अधिकारीहरूले लगभग 3.2 किलोग्राम विदेशी मूलका सुन जफत गरेका थिए। सुनतुङ्गीमा सीमा बार नजिकै एक व्यक्तिबाट, हिली सीमा गेटमा अर्को व्यक्तिबाट र तेस्रो घटनामा नित्यानन्द काटी हाकिमपुर नजिकै रोकिएको मोटरसाइकलमा सवार एक व्यक्तिबाट जफत गरिएको थियो। यस सम्बन्धमा एक महिला सहित 3 जनालाई पक्राउ गरिएको थियो। यस अतिरिक्त डीआरआई अधिकारीहरूले वाराणसी, दिल्ली विमानस्थल र तमिलनाडुमा गरिएका 3 फरक अपरेशनहरूमा लगभग 2.2 किलोग्राम

श्रोताहरू, यस समय हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। श्रोता, यो संसार साँच्चै रङ बिरङले भरिएको छ। कहीँ खुसी छ, कहीँ आनन्द छ, कहीँ हर्ष छ, कहीँ विमर्ष, कहीँ मिलन छ त कहीँ बिछोड पनि छ। कसैको आगमनमा स्वागत भइरहेको छ भने कसैको विदाईमा अश्रुको वर्षा भइरहेको छ। कति सुन्दर फूलहरूले प्रकृतिलाई सुन्दरता छरिरहेको छ भने कतै मुरझाएका फूलहरूले प्रकृतिलाई निराश पनि ल्याइरहेको छ। कोही शिखरमा पुगिरहेका छन् भने कोही शिखरमा पुग्ने प्रयासमा छन्। यसरी नै विभिन्न रङ्गहरूले भरिएको यी संसार। स्वागत, अभिवादन श्रोताहरूमा कार्यक्रम रङ बिरङको संसारमा, र आजको यस अङ्कमा तपाईँको साथमा छु म, प्रतिमा।

प्रकृतिले हामीलाई अनेक अनमोल उपहार दिएको छ। ती मध्ये केही यस्ता छन् जसले कुनै देशको पहिचान, संस्कृति र इतिहासलाई समेत प्रतिनिधित्व गरेको छ। आजको कार्यक्रममा हामी यस्तै एउटा विशेष क्यानाडाको राष्ट्रिय प्रतीक मेपल रुख बारे रोचक र उपयोगी जानकारी लिएर आएका छौँ। मेपल रुख किन यति प्रसिद्ध छ? यसको पात क्यानाडाको राष्ट्रिय झण्डामा किन अङ्कित गरिएको छ? मेपल सिरप कसरी बनाइन्छ र यसको आर्थिक तथा वातावरणीय महत्त्व के छ? यी सबै विषयमा आज हामी कुरा गर्नेछौँ। त्यसैले कार्यक्रमको अन्त्यसम्म हामीसँग रहनुहोस्। अब सुरु गरौँ आजको प्रस्तुतिमा क्यानाडाको मेपल रुख। मेपल रुख क्यानाडाको सबैभन्दा प्रसिद्ध रुख मध्ये एक हो। यसको पात क्यानाडाको राष्ट्रिय पहिचान, एकता र प्राकृतिक सम्पदाको प्रतीक हो। क्यानाडामा मेपलका रुखहरू धेरै मात्रामा पाइन्छ र यी रुखहरू सयौं वर्षदेखि त्यहाँको इतिहास र संस्कृति र जनजीवनसँग जोडिएको छ। त्यसैले मेपलको पातलाई क्यानाडा नागरिकको साझा पहिचानको रूपमा मानिन्छ। 15 फरवरी 1965 क्यानाडाले नयाँ राष्ट्रिय झण्डा अप्नायो। त्यस झण्डाको बीचमा रातो रङको 11 कुनाहरू भएको मेपल पात राखियो। यो 11 कुनाको डिजाइन कुनै विशेष मेपल प्रजातिलाई जनाउन होइन, टाढाबाट पनि स्पष्ट र आकर्षक देखियोस् भन्ने उद्देश्यले छनौट गरिएको हो। झण्डामा प्रयोग गरिएको रातो र सेतो रङको विशेष अर्थ रहेको छ। रातो रङले साहस, बलिदान र राष्ट्रिय गौरवलाई जनाउँदछ भने सेतो रङले शान्ति, एकता र सद्भावको प्रतीकका रूपमा प्रतिनिधित्व गर्दछ। मेपलको पात केवल एउटा रुखको पात मात्र होइन, यो क्यानाडाको राष्ट्रिय गौरव, प्राकृतिक सम्पदा, एकता र विश्व सामु क्यानाडाको पहिचानको प्रतीक बनेको छ। अब मेपल रुखका विशेषता बारे जानौ श्रोता। मेपल समशीतोष्ण हावापानीमा राम्रोसँग बढ्ने रुख हो। यसको उचाइ 10 देखि 45 मिटरसम्म हुन सक्छ। वसन्त र गर्मीमा यसको पात हरियो हुन्छ भने शरद ऋतुमा रातो, सुन्तले र पहेँलो रङमा परिवर्तन हुन्छ। यही दृश्य हेर्नका लागि संसारभरिका हजारौं पर्यटक क्यानाडा पुग्ने गर्छन्। यस प्राकृतिक दृश्यलाई फल कलर अर्थात् शरद ऋतुको रङ्गीन सौन्दर्य भनेर चिनिन्छ। श्रोताहरू, तपाईँले मेपल सिरपको नाम त अवश्य सुन्नुभएको होला। यो मेपल रुखको रसबाट बनाइने प्राकृतिक मिठो पदार्थ हो। वसन्त ऋतुमा रुखको बोक्रामा सानो प्वाल बनाएर रस निकालिन्छ। त्यसपछि त्यसलाई उमालेर बाक्लो बनाएपछि मेपल सिरप तयार हुन्छ। यो प्यानकेक, रोटी तथा विभिन्न परिकारसँग स्वादका लागि प्रयोग गरिन्छ। अब यसको आर्थिक महत्त्व बारे कुरा गरौँ। मेपल सिरप क्यानाडाको महत्त्वपूर्ण निर्यात सामग्री हो। यसले हजारौं मानिसलाई रोजगारी प्रदान गरेको छ। साथै मेपलको काठ बलियो र आकर्षक हुने भएकोले फर्निचर, घरका भुइँ, क्याबिनेट, खेलकुद सामग्री तथा सङ्गीतका उपकरण बनाउन व्यापक रूपमा प्रयोग गरिन्छ। मेपल रुख वातावरणको लागि पनि निकै उपयोगी छ। यसले अक्सिजन उत्पादन गर्छ, कार्बन डाइअक्साइड सोच्छ र वातावरणलाई स्वच्छ राख्न मदत गर्छ। यसका हाँगा र पातले चराचुरुङ्गी तथा अन्य वन्यजन्तुलाई आश्रय प्रदान गर्दछ। माटो संरक्षण र जैविक विविधता कायम राख्न पनि यसको महत्त्वपूर्ण भूमिका छ। मेपलको वैज्ञानिक नाम एसर हो। संसारभरि 132 भन्दा बढी प्रजातिका मेपल रुख पाइन्छ। यी मुख्य रूपमा क्यानाडा, संयुक्त राज्य अमेरिका, जापान, चीन, दक्षिण कोरिया तथा युरोपका केही देशहरूमा पनि पाइन्छ। क्यानाडामा भने विशेष गरी सुगर मेपल सबैभन्दा प्रसिद्ध मानिन्छ। यसको आयु 100 वर्षदेखि 300 वर्ष या यो भन्दा बढी हुन सक्छ। यसको पात 5 वटा प्रमुख काण्ड भएको हुन्छ, जसले यसलाई अन्य रुख भन्दा फरक र आकर्षक बनाउँछ। मेपललाई संसारकै सबैभन्दा सुन्दर पात झर्ने रुख मध्ये एक मानिन्छ। त्यसैले यसलाई शरद ऋतुको राजा भनेर पनि चिनिन्छ। मेपल रुख केवल एउटा साधारण रुख मात्र होइन, यो प्रकृतिको अनुपम उपहार, वातावरण संरक्षणको आदर, आर्थिक समृद्धिको स्रोत र क्यानाडाको राष्ट्रिय पहिचानको अमूल्य प्रतीक हो। यसको संरक्षण गर्नु भनेको

प्राकृतिक सम्पदाको संरक्षण गर्नु हो। म्यापल पात केवल एउटा रुखको पात मात्र होइन, यो क्यानाडाको इतिहास, संस्कृति, प्राकृतिक सम्पदा र राष्ट्रिय गौरवको प्रतीक पनि हो। यसको सौन्दर्य, उपयोगिता र वातावरणीय महत्वले यसलाई विश्वकै सबैभन्दा प्रसिद्ध पात मध्ये एक बनाएको छ। त्यसैले जहाँ पनि रातो म्यापल पात देखिन्छ, त्यहाँ क्यानाडाको सम्झना आउँछ।

आशा छ आजको प्रस्तुति तपाईँलाई ज्ञानवर्धक र मनोरञ्जनात्मक लाग्यो। हवस् त श्रोता, कार्यक्रमबाट बिदा लिने समय भएको छ र म प्रतिमा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई आज्ञा चाहन्छौँ र फेरि अर्को अङ्कमा यस्तै नयाँ विषय, नयाँ जानकारी र नयाँ उत्साहको साथ भेट्ने वाचा गर्दै तबसम्मको लागि स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् र प्रकृतिलाई माया गर्नुहोस्। नमस्कार।

एफएमए 103.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको र समेश बेला बिहानको 8:45 अनि 33 सेकेन्ड भइरहेछ। र अघिल्लो हाम्रो प्रस्तुति योजना साथमा लिएर आएका श्रोताहरूको निम्ति हिन्दी चलचित्रका गीतहरू। आज योजनाको विषय रहेको छ प्रधानमन्त्री मुद्रा योजना, तर त्यसअघि यस गीतलाई सुनेर हामी आनन्द लिने रहेछौँ। जो रहेको छ आशिकी 2 चलचित्रबाट अरिजित सिंहको स्वरमा शब्द नि संगीत रहेको छ मिथुनको।

प्रधानमन्त्री मुद्रा योजना भारत सरकारले साना तथा सूक्ष्म व्यवसायलाई आर्थिक सहयोग प्रदान गर्न सञ्चालन गरेको एक महत्वपूर्ण ऋण योजना हो। यो योजना सन् 2015 शुरू गरिएको हो। यो योजना अन्तर्गत साना व्यवसाय शुरू गर्न वा विस्तार गर्न चाहने व्यक्तिहरूलाई ऋण उपलब्ध गराइन्छ। योजनाको उद्देश्य साना तथा सूक्ष्म उद्यमलाई प्रोत्साहन गर्नु, स्वरोजगार वा अवसर सृजना गर्नु, नयाँ व्यवसाय शुरू गर्न आर्थिक सहयोग प्रदान गर्नु, महिला, युवा तथा ग्रामीण उद्यमीलाई व्यवसाय गर्न प्रोत्साहित गर्नु। प्रधानमन्त्री योजनामा तीन प्रकारका ऋण उपलब्ध छन्। शिशु 50,000 रुपियाँसम्म ऋण दिन सक्छ भने किशोरलाई 50,000 देखि 5,00,000सम्मको ऋण अनि तरुणलाई 5,00,000देखि 10,00,000सम्मको ऋण। साना व्यवसाय पसल सञ्चालक कुटीर तथा घरेलु उद्योग सेवा प्रदायक हस्तकला व्यवसाय किसानसँग सम्बन्धित गैर कृषि साना उद्यम अनि महिला तथा युवा उद्यमीहरूलाई आवेदन गर्न सक्छ। प्रधानमन्त्री मुद्रा योजना साना तथा सूक्ष्म उद्यमीहरूको लागि उपयोगी सरकारी योजना हो। यदि तपाईँ भारतमा सानो व्यवसाय सुरु गर्न वा विस्तार गर्न चाहनुहुन्छ भने यो योजना राम्रो विकल्प हुन सक्छ। आवेदन गर्नु अघि सम्बन्धित ब्याङ्कबाट योग्यता, ब्याजदर, ऋण सीमा र आवश्यक कागजातबारे जानकारी लिनु उचित हुन्छ।

अन्तिम गीत राखिँदैछ अनुहार चलचित्रबाट रुकुमार राठौरको स्वरमा, शब्द रहेको छ सैयद कादरीको अनि सङ्गीत मिथुनको।

0: अब समेवेको छ 9 बजेको समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट अस्थायी रूपमा हटाइएको मामिलामा संचार तथा सूचना प्रविधि सम्बन्धी संसदको स्थायी समितिले नयाँ दिल्लीमा मेटाका अधिकारीहरूसित बैठक गरेको छ। सर्वोच्च न्यायालयले भनेको छ कि दिल्ली र अन्य राज्य सरकारहरूले विद्यार्थीहरूद्वारा गरिएको नीट पेपर लिक प्रदर्शनको क्रममा पुलिस कारवाहीसित सम्बन्धित मुद्दाहरूमा दर्ता गरिएका एफआईआरहरू फिर्ता लिन सक्नेछन्। सरकारले पेट्रोल, डिजल अनि एभिएसन टर्बाइन फ्युल एटीएफको निर्यातमाथि विशेष अतिरिक्त उत्पाद शुल्कमा संशोधन गरेको छ। ब्रिक्स भ्रष्टाचार रोधी कार्य समूह र सम्पत्ति वसुलीमाथि ब्रिक्स विशेषज्ञ नेटवर्कको दोस्रो बैठक आज हैदराबादमा सुरु हुनेछ। राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए संसदीय दलको साप्ताहिक रणनीति बैठक मंगल मिलन आज संसद भवनमा आयोजन हुनेछ। यस बैठकको उद्देश्य गठबन्धनको पूर्ण एकताको प्रदर्शन गर्नु हो। रक्षा मन्त्री राजनाथ सिंहले देशको रक्षा तन्त्रलाई बलियो बनाउन रक्षा मन्त्रालयको सैन्य अनि असैन्य विभागहरूबीच अधिक समन्वयको आवश्यकमाथि जोड दिनुभएको छ। डेमोक्रेटिक पार्टीका नेतृत्वमा रहेको अमेरिका 25 राज्यहरूको समूहले भारतसहित 60 देशहरूमाथि नयाँ शुल्क लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको विरुद्ध मुद्दा दर्ता गरेको छ। भारत अनि उज्बेकिस्तानले हिज नयाँ दिल्लीमा उच्च स्तरीय बैठक अवधि महत्वपूर्ण खनिज खनन, व्यापार, ऊर्जा, अवसंरचना, रक्षा तथा शिक्षा क्षेत्रमा सहयोगलाई सुदृढ बनाउने निर्णय लिएको छ। ओडिसामा प्रमुख नदीहरू अनि सहायक नदीहरूको जलस्तर घटेको छ, जसको कारण बाढ़को स्थितिमा सुधार आएको छ। मुख्यमन्त्री मोहन चरण माझीले बाढ़ प्रभावित मानिसहरूको लागि 1 अरब 10 करोड़ रुपियाँको आरम्भिक राहत प्याकेजको घोषणा गर्नुभएको छ। मौसम विभागले केरलमको 14 मध्ये 12 जिल्लाहरूमा आज अत्याधिक वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट बिहान 9 बजेको मुख्य समाचार पूरा भयो।

कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 मेगार्स आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जीलिङ FM 102.2 मेगार्स अनि न्यूज अन एयर एप साथै प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा र यहाँलाई पुनः मनोरञ्जन गराइरहेछु हिन्दी चलचित्रका गीतहरूबाट।

श्रोताले गीत सुन्नुभयो तुम्बिन चलचित्रबाट अरिजित सिंह अनि तुलसी कुमारको स्वरमा, जसमा शब्द रहेको छ मनोज मुन्टा सिर्गौनी, सङ्गीत रहेको थियो अङ्कित तिवारीको।

श्रोताले गीत सुन्नुभयो रेडी चलचित्रबाट, सङ्गीत प्रीतमको थियो, शब्द निलेशको गुन्जने आवाज, तुलसी कुमार अनि केकेको।

कार्यक्रम प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएम 101.2 मेगाहर्ज अनि न्यूज अन एयर एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा. अघिल्लो क्रममा आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार रिले गरी सुनाइरहेछौ. सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ.

0: ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिने भएको छ। सडक सुरक्षा सप्ताहको शुभारम्भ कार्यक्रममा जिल्ला पुलिस प्रशासनका वरिष्ठ अधिकारीहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला पुलिस अधीक्षक अपराजिता राई, भाजपा नेता सुप्रधान, ट्राफिक डिएसपी विशाल सरकार, डिएसपी भानु राई, डिवाईएसपी सेरभ लेप्चा लगायत अन्य अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। भारत नेपाल सीमावर्ती क्षेत्र सिमाना बजार भ्यू पोइन्ट गोलिटारका दोकान व्यवसायीहरूले प्रत्येक 15 दिनमा सोमबार दोकान बन्द गरी सञ्चालन गर्दै आएको पाक्षिक सरसफाई अभियान अन्तर्गत हिज भ्यू पोइन्ट परिसरमा सरसफाई गरिएको छ। अभियानका क्रममा सहभागीहरूले थुप्रिएको फोहोर हटाएर परिसरलाई स्वच्छ र आकर्षक बनाउने कार्य भएको जानकारी प्राप्त भएको छ। मौसम विभागले आज असम, मेघालय, उपहिमालय, पश्चिम बङ्गाल अनि सिक्किमका केही भागहरूमा मुसलधारे वर्षाको अनुमान व्यक्त गरेको छ। अरुणाचल प्रदेश, बिहार, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुराका केही भागमा पनि भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: आकाशवाणी खरसाङको अबको प्रस्तुति स्वर्णिम भेष अन्तर्गत साङ्गीतिक रूपक जुवारी।

0: साहित्य कला हो भने कला जीवन को चित्रण हो, जीवन को आरोह अवरोह यही कलामा नै चित्रित हुन्छ। कलाका पुजारी नेपाली जातिले आफ्नो सामाजिक जीवनलाई नितान्त कलापूर्ण परिवेशमा होमिदिएका छन्। असारे झरीको रोपाई होस् वा धान कटाई र थन्काई होस् वा दाई गराई नै किन पनि नहोस्, यी विभिन्न समयमा नेपाली जातिले आफ्ना मनका भाव प्रस्तुत गरेका छन्। परिश्रमी जातिको सामाजिक जीवन श्रमपूर्ण निश्चय नै छ, तर यही श्रम शक्तिको आरोह अवरोहको सामाजिक पृष्ठभूमिमा जनगीत वा लोकगीतहरू पाउँछौँ। मादले गीत, सङ्गिनी गीत, लैबरी वा हाकपारी गीत, रसिया अथवा असारे गीत, मङ्सिरे, झ्याउरे अनि सिलोक नेपाली लोकगीत जगतका अमूल्य रत्नहरू हुन् भने जुवारीलाई पनि पर भने निश्चय सार्न सकिन्न।
1: पहाडी क्षेत्रका यी रैथाने जाति परिश्रमी मात्र होइन रौसे पनि उत्तिकै छन्। रौसे मात्रै होइन धार्मिक पनि छन्।
0: यस्ता भेटघाट जमघट विशेषत माईवेणी टिस्टा रङ्गीत वा बालसन नदीको नाम्सु मेला वा अन्य स्थानका विभिन्न मेलाहरूमा हुने गरेको तथ्य पित्र भइसकेका हाम्रा तीन ताकका रौसे बुढाबुढीहरूले गर्ने गर्छन्। टिस्टा र रङ्गीतको दोभानको माघे मेला युगौँदेखि अमर मेला भएर बाँचेको छ। वैशाखौ चरम चुली चढेका हाम्रा लोकगीतका अदृश्य कवि कवियत्रीहरू निरक्षर तर अनुभवले खारिएका परिपक्व भएका यी लोक कलाकारहरूले टिस्टा र रङ्गीतको दोभानलाई उज्यालो रमाइलो मात्र बनाएका थिएनन्, लोक इतिहासको अमर पृष्ठहरूमा सुनौलो अक्षरमा स्थान सुरक्षित राख्ने विमोल प्रयास गरेका।

0: पहाडको फेदमा भंगालो दुई नदीहरू आएको मिश्रित स्थान नै दोभान हो। यही दोभानमा माघी मेला स्वतः आयोजित हुने गर्दथ्यो। आज ती स्थानहरू लोक इतिहासको सुनौलो पृष्ठ भित्र बाबरीको सुगन्ध छोडेर मगमगाएर बसेको छ।
1: स्त्री पुरुषको मनमिल्ने झुण्ड तयार भएपछि धेरै दिन धेरै रातसम्म जुवारी चलेको तथ्य थाहा लाग्दछ। कतिपय पुरुषहरूले त जुवारीमै जितेर राम्री सुन्दरी र भर्जवान तरुणीहरू घरमा थुपारेको कुरा थाहा पाउन सकिन्छ। नदीको किनारमा जुवारी खेलिएको कारणले होला तत्कालै तरुणीहरूले आफ्ना तरुण गीताङ्गीहरूलाई चरी धानमा भुलिए झैँ माछा लेउमा भुलिए झैँ हामी पनि जुवारीमा भुलौँ भन्ने छड्के हान्दै जुवारी थाल्दछन् र रमाइलो गर्छन्।

0: खेत जोतने जोतारा ले, खेत जोतने गोरु लाई, नारा सहित को जुआ को भार थोपे झैं, तरुण तरुणी हरुले एका आर्कामा प्रश्न र अड़को को जुआ को पेच को भार हानाहान गर्ने भएको कारणले होला यस गीतलाई जुवारी भनियो। फेरि अर्का थरीका विज्ञहरूको भनाईमा जुवामा च्याखे थापेर जिते छैं गीतको माध्यमले प्रश्नोत्तर र अर्कोको क्रममा तरुणीलाई हराएपछि जो हारी अथवा प्रतिपक्षी जो गीतको खेल खेल्दै थिए जो त हारी अथवा जो हारी बाट नै जोहारी वा जुवारी भएको हुन सक्छ भन्ने धारणा पनि व्यक्त गर्छन्। तर जुवा र जुवारी वा जुहारीमा आकाश पातलको फरक छ। जुवाको खलोमा पैसाको रास लाग्छ भने जुवारीको भेलामा अनुभव र भाकाको थाक लाग्छ।
1: मेलामा मात्र होइन तरुण तरुणीको मनपर्दो भेलामा पनि जुवारी खेलिन्छ। यसरी जुवारी खेल्ने गरिएको तथा माघे मेला लागेको रमणीय स्थानहरू जोरथाङको छोटा र बडा रङ्गीतको दोभान क्षेत्र, बिजनबारी र पुलबजारको छोटा रङ्गीतको क्षेत्र, झेपी रिम्बिकको मेला आदि मात्र नभएर कालिम्पोङको मेलाटारलाई पनि लिन सकिन्छ। यस्ता मेला वा भेलाका जुवारीमा पुरुषले जिते स्त्री प्रतिपक्षीलाई सधैँभरिको निम्ति जीवनसाथी बनाउन सक्ने चलन थियो। तर स्त्रीले जिते पुरुषलाई कति समयसम्म कमारा झैँ राख्न सक्ने चलन थियो। उक्त स्त्री गायिकाको पछ्यौरा ओढेर हिँड्नुपर्ने वा अलि परतिर भुइँमा टुक्रुक्क बस्नपर्ने वा अराएको काम गर्नपर्ने र उक्त स्त्री गायिकाले रिहा गरिदिएपछि मात्र आफू फुक्का हुने वा स्वतन्त्र हुने चलन थियो। जुवारी गीतको विशेषता र इमान्दारिता पनि यही नै हो।

लोक संगीत पक्ष का यी धुरंधर गायक गायिकाहरू कतै मादलको तालमा झुल्दछन् भने कतै डम्फूको तालमा पनि जुवारी खेलिन्छन् सेलोको परिपाटीमा।

0: श्रोता, समय भएको छ 10 बजीको प्रमुख समाचारको।
1: नमस्कार, आकाशवाणीको बिहान 10 बजेको मुख्य समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट अस्थायी रूपमा हटाइएको मामिलामा संचार तथा सूचना प्रविधि सम्बन्धी संसदको स्थायी समितिले नयाँ दिल्लीमा मेटाका अधिकारीहरूसित बैठक गरेको छ। सर्वोच्च न्यायालयले भनेको छ कि दिल्ली र अन्य राज्य सरकारहरूले विद्यार्थीहरूद्वारा गरिएको निट पेपर लिक प्रदर्शनको क्रममा पुलिस कारवाहीसित सम्बन्धित मुद्दाहरूमा दर्ता गरिएका एफआईआरहरू फिर्ता लिन सक्नेछन्। सरकारले पेट्रोल, डिजल अनि एभिएसन टर्बाइन फ्युल एटीएफको निर्यातमाथि विशेष अतिरिक्त उत्पाद शुल्कमा संशोधन गरेको छ। ब्रिक्स भ्रष्टाचार रोधी कार्य समूह र सम्पत्ति वसुलीमाथि ब्रिक्स विशेषज्ञ नेटवर्कको दोस्रो बैठक आज हैदराबादमा सुरु हुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले देशको रक्षा तन्त्रलाई बलियो बनाउन रक्षा मन्त्रालयको सैन्य अनि असैन्य विभागहरूबीच अधिक समन्वयको आवश्यकतामाथि जोड दिनुभएको छ। रेलवेले यस वर्ष जुलाईमा पछिल्लो वर्षको तुलनामा माल ढुलाइमा 9% वृद्धि दर्ता गरेको छ। यस अवधि 14 करोड 13 लाख टन माल ढुलाइ भएको छ, जो पछिल्लो वर्ष जुलाईमा 12 करोड 97 लाख टन थियो। जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले श्रीनगरको बक्सी स्टेडियममा आयोजन हुने स्वतन्त्रता दिवस समारोहको अध्यक्षता गर्नुहुने अनि सलामी लिनुहुनेछ। डेमोक्रेटिक पार्टीका नेतृत्वमा रहेको अमेरिकाका 25 राज्यहरूको समूहले भारतसहित 60 देशहरूमाथि नयाँ शुल्क लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको विरुद्ध मुद्दा दर्ता गरेको छ। भारत अनि उज्बेकिस्तानले हिज नयाँ दिल्लीमा उच्च स्तरीय बैठक अवधि महत्वपूर्ण खनिज खनन, व्यापार, ऊर्जा, अवसंरचना, रक्षा तथा शिक्षा क्षेत्रमा सहयोगलाई सुदृढ बनाउने निर्णय लिएको छ। मौसम विभागले आज असम, मेघालय, उपहिमालय, पश्चिम बङ्गाल अनि सिक्किमका केही भागमा मुसलधारे वर्षाको अनुमान व्यक्त गरेको छ। भारतीय ब्याडमिन्टन स्टारहरूले आजदेखि दक्षिण कोरियामा सुरु हुने बीडब्ल्यूएफ सुपर 300 प्रतियोगितामा कोरिया मास्टर्समा आफ्नो अभियान सुरु गर्नेछ। प्रतियोगिता 9 अगस्तसम्म चल्नेछ। आकाशवाणीबाट बिहान 10 बजेको मुख्य समाचार पूरा भयो। अघिल्लो मुख्य समाचारको साथमा दिउँसो 1 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएमएस 3.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको समय बेला बिहानको 10:02 अनि 53 सेकेन्ड भइरहेछ र कार्यक्रम प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएमएस 10.2 मेगा साथै न्यूज अन एयर पनि प्रसार भारती ओटिडी वेब्स प्लेटफर्ममा कार्यक्रम हेलो खरसाङको प्रस्तुतिमा विविध रोचक जानकारी लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधकोशीका प्रतिमा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन हरेक दिनलाई नयाँ अवसरको रूपमा हेर्नुपर्छ किनकि प्रत्येक बिहानसँग जीवनले हामीलाई फेरि केही नयाँ सिक्ने अगाडि बढ्ने र आफ्नो सपना पूरा गर्ने मौका दिन्छ हिजोको गल्ती र असफलतामा अल्झिरहनुभन्दा आजको दिनलाई सकारात्मक सोच र आत्मविश्वासको साथ सुरु गर्नु आवश्यक हुन्छ सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ त्यसैले हरेक दिनलाई उत्साह आशा र मेहनतका साथ स्वागत गर्नुपर्छ जब हामी नयाँ दिनलाई अवसरको रूपमा हेर्छौँ तब जीवन अझ सुन्दर र

हेलो खरसाङको यो पहिलो साङ्गीतिक प्रस्तुति यहाँले सुन्नुभयो अमर प्रेम चलचित्रबाट किशोर कुमारको स्वरमा शब्द आनन्द बक्सीको थियो नि सङ्गीत आरडी बर्मनको

श्रोता, विश्व स्तनपान सप्ताह पालन गरिरहेछ। विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष 1 अगस्तदेखि 7 अगस्तसम्म विश्वभरि मनाइन्छ। यस सप्ताहको उद्देश्य स्तनपानको महत्वबारे जनचेतना फैलाउनु, आमाहरूलाई स्तनपान गर्न प्रोत्साहित गर्नु तथा शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउनु हो। स्तनपान नवजात शिशुको लागि सबैभन्दा उत्तम र प्राकृतिक आहार हो। जन्मेको पहिलो 1 घण्टाभित्र स्तनपान सुरु गर्नु र पहिलो 6 महिनासम्म शिशुलाई आमाको दूध खुवाउनु अत्यन्तै लाभदायक मानिन्छ। आमाको दूधमा शिशुको वृद्धि, विकास र रोगसँग लड्ने क्षमता बढाउने आवश्यक पोषण तत्व र प्रतिरक्षात्मक तत्त्वहरू हुन्छन्। स्तनपानबाट शिशुलाई मात्र होइन आमालाई पनि धेरै फाइदा हुन्छ। यसले प्रसूतिपछि आमाको स्वास्थ्य सुधार गर्न, केही रोगहरूको जोखिम कम गर्न तथा आमा शिशुको बीचको भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गर्दछ। विश्व स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य संस्था, अस्पताल, विद्यालय तथा विभिन्न सामाजिक संस्थाहरूले जनचेतनामूलक कार्यक्रम, गोष्ठी, र्याली तथा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्छन्। यस अभियानले परिवार, समुदाय, कार्यस्थललाई र सरकारलाई स्तनपान मैत्री वातावरण निर्माण गर्न प्रेरित गर्दछ। स्वस्थ शिशु, स्वस्थ आमा र स्वस्थ समाज निर्माणका लागि स्तनपानको प्रबन्धन र संरक्षण सबैको जिम्मेवारी हो। त्यसैले विश्व स्तनपान सप्ताहले स्तनपानको महत्वलाई बुझ्न र व्यवहारमा लागू गर्न प्रेरणा दिने महत्वपूर्ण अवसर प्रदान गर्दछ। विश्व स्तनपान सप्ताहको यस वर्षको विषय रहेको छ, दिगो जीवनको सुरुवातको लागि स्तनपान प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऊ।

बाल्यकालदेखि नै सङ्गीतप्रति गहिरो रुचि राख्ने किशोर कुमारले कुनै औपचारिक सङ्गीत प्रशिक्षण नलिई आफ्नै अभ्यास सृजनशीलता र मौलिक शैलीका माध्यमबाट सङ्गीत क्षेत्रमा असाधारण सफलता हासिल गर्नुभयो। सन् 1948 चलचित्र जिद्दी मार्फत गायन यात्रा सुरु गर्नुभएका उहाँले त्यसपछि हजारौँ लोकप्रिय गीत गाउनुभयो। रूप तेरा मस्ताना, मेरे सपन किरानी, जिन्दगी एक सफर हे, पल पल दिल के पास, हमें तुमसे प्यार कितना, ओ साथी रे, एक लड़की भीगी भीगी सी जस्ता गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।

श्रद्धालुले सुन्नुभयो आराधना चलचित्रको गीत संगीत एसडी बर्मनको थियो नि शब्द आनन्द बक्सीको। किशोर कुमारले आफ्नो उत्कृष्ट गायनका लागि 8 फिल्मफेयर उत्कृष्ट प्रमुख पुरुष पार्श्व गायक पुरस्कार प्राप्त गर्नुभयो। उहाँको आवाज, भावपूर्ण गायन, हास्य, अभिनय र सृजनात्मक शैलीले भारतीय संगीत र चलचित्र क्षेत्रमा नयाँ उचाइ थप्यो। उहाँ आज हामी माझ नरहे पनि संसारभरिका संगीत प्रेमीहरूको मनमा गुन्जिरहेका छन्। किशोर कुमार भारतीय संगीत जगतका एक अमर व्यक्तित्व हुनुहुन्छ। उहाँको योगदान, प्रतिभा र कालजयी सृजनाले उहाँलाई सधैँ संगीत प्रेमीहरूको हृदयमा जीवित राख्नेछ।

0: ऐसा कभी।
1: कार्यक्रम हलो खरसाङको यो अन्तिम साङ्गीतिक प्रस्तुति यहाँले सुन्नुभयो। हे वादा राहत चलचित्रबाट सङ्गीत आरडी बर्मन थियो, नि शब्दहरू गुलशन बाउराको हस्तश्रोता। कार्यक्रम हलो खरसाङको प्रस्तुति आजलाई यति नै र मधुघोषीका प्रतिमा अहिले यहाँबाट आज्ञा चाहन्छु। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ FM 103.5 मेगाहर्जमा।

0: नमस्कार श्रोतागण, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्न लागिरहेका छौँ 80औं स्वाधीनता दिवसको उपलक्ष्यमा अब आकाशवाणी खरसाङको अभिलेख संग्रहालयबाट स्वाधीनता सेनानीहरूमाथि संगीतमय रूपकको श्रृङ्खलामा आज स्वाधीनता सेनानी बहादुर पुरुष जङ्गवीर सापकोटाबारे लेखिका रूपायुञ्जन प्रस्तोता डाक्टर जसयुञ्जन प्यासी।
1: सफ्टवेयर कार्यक्रम अन्तर्गत एक विशेष रूपक
2: बहादुर पुरुष जङ्गवीर सापकोटा
1: रूपकको लेखिका रूपायुञ्जन प्रस्तोता
2: डाक्टर जसयुञ्जन प्यासी अनि प्रस्तोता सहयोगी महेश्वर।

जसरी समय समयमा नदीले ठाउँ ठाउँमा आफ्नो बाटो बदल्छ, त्यसरी नै इतिहासले पनि आफ्नो घटनाहरू बदल्छ। बाटो बदल्दा नदीले एउटा ठूलो बस्तीलाई विध्वंस पारी अर्को नयाँ बस्तीका निम्ति मलिलो फाट तयार पार्छ भने इतिहासको बदलदो घटनाले पनि एउटा विशाल साम्राज्यको शक्तिशाली आधिपत्यलाई ध्वस्त पारी एउटा स्वतन्त्र राष्ट्रको अभिथान गरी एउटा नयाँ अध्याय कोर्न सक्छ। भारत पनि यस्तै घटनाक्रमबाट निर्माण भएको एउटा स्वतन्त्र राष्ट्र हो। कहिले सूर्य अस्त नहुने विस्तारित साम्राज्यका साम्राज्यवादीहरूद्वारा प्राय 300 वर्षसम्म पराधीनतामा बाँधिएको परतन्त्रको साङ्लो चुडाई 15 अगस्त 1947 मा मुक्त एवं स्वाधीन भएको देश हो भारत।

तर भारतलाई परतन्त्रको पिञ्जडाबाट पङ्ख फुका गराउन जुन प्रकारको यातना र भुक्तो भारतवासीहरूले भोगेका थिए ती सबै आज स्वतन्त्रताको रसास्वादन गर्ने कुनै भारतीय पनि भुल्नुहुने छैन। भारतको स्वतन्त्रताका लागि मधेस पहाड एक भई सागर सगर एक भई अङ्ग्रेज हुकुमतको विरुद्ध सङ्ग्राम चलाएको कथा कसैले भुल्नुहुने छैन।

0: भारतको स्वाधीनता संग्राममा मधेसले जुन प्रकारको अतुलनीय योगदान दिएको छ, पहाडले पनि त्यस्तै महत्त्वपूर्ण भूमिका खेलेको छ।
1: स्वाधीन राष्ट्र चेतनाले उत्प्रोत स्वदेशी आन्दोलनलाई बङ्गालमा सुरेन्द्रनाथ ब्यानर्जी, विपिन चन्द्र पाल, अरविन्द्र घोष, अश्विनी कुमार दत्त, अतुल रसुल र कृष्ण कुमार मित्र आदिले नेतृत्व दिएका थिए भने बम्बईमा बाल गङ्गाधर तिलक र लाला लाजपत रायले अनि मद्रासमा सुब्रमण्यम अय्यरले अगुवाई गरेका थिए। मोतीलाल नेहरू, जवाहरलाल नेहरू र गान्धीजीले यी देशका विभिन्न प्रान्तका आन्दोलन अगुवाईहरूलाई सुझाव र सल्लाहहरू दिएका थिए।
2: शक्तिशाली अङ्ग्रेज सरकारको विरुद्ध सशस्त्र एवं हतियार लिएर लड्न बङ्गालमा अनुशीलन समिति र युगान्तर जस्ता आतङ्ककारी दलहरू सन् 1902 स्थापना भइसकेका थिए। यसभन्दा अघि सन् 1897 महाराष्ट्रमा विनाशी समिति, नासिकमा सन् 1904 मित्र मेला र अभिनव भारत नाउँका क्रान्तिकारी दलहरू गठन भइसकेका थिए, जसका शाखाहरू हैदराबाद, औरङ्गाबाद, सत्तरा र महाराष्ट्रका अतिरिक्त राजस्थान, गुजरात, दिल्ली, मद्रास, पन्जाब, उत्तर प्रदेश र बङ्गालमा फैलिँदै थिए।
3: तर दार्जिलिङ पहाड भेग यतिन्जेल स्वदेशी आन्दोलनको हावा बहेकै थिएन। आन्दोलनकारी समिति वा दलको गठन गर्ने त कल्पनासम्म भएकै थिएन। यद्यपि अङ्ग्रेज शासनहरूका कठोर शासन, शोषण र दमन नीतिमा

गरेर दार्जिलिङका विभिन्न कार्यालयतिर कार्यरत कर्मचारीहरू, चियाबारीमा काम गर्ने श्रमिक मजदुरहरू, बस्तीका खेतीबारी गर्ने किसानहरू अनि सहर बजारतिरै सानातिना कुल्ली मजदुर गरी खाने मानिसहरू ज्यादै रुष्ट तथा क्रुद्ध थिए। अङ्ग्रेज अधिकारीहरू नाना थरीका झुटो आरोप लगाई सोझा र इमान्दार मानिसहरूमाथि सकेसम्म अत्याचार अन्याय गरिरहेका।

0: यस्तै समयमा धजे चिया कमानमा सन् 1882 जन्मेर पछि बाल्य अवस्थामै कालिम्पोङ बसाई सरेका जङ्गवीर साप कोटा दार्जिलिङबाट कालिम्पोङ सरेका दलबहादुर गिरीका संसर्गमा आई महात्मा गान्धीको स्वाधीनता सङ्ग्रामको आह्वान सुनि बुझी पहाडी जनतालाई अङ्ग्रेजी शोषण नीतिको विरुद्ध एक भई खडा हुने मन्त्र पुग्ने काममा दत्तचित्तले लागिसकेका थिए।
1: सन् 1920 को नागपुर अधिवेशनमा गान्धीजीको असहयोग आन्दोलनको प्रस्ताव पारित भएपछि सो कङ्ग्रेस अधिवेशनमा उपस्थित दलबहादुर गिरीले आवश्यक कागज पत्रहरू लिएर कालेबुङ फर्केपछि सक्रिय कार्यकर्ता जङ्गवीर सापकोटाले मानिसहरूलाई असहयोग आन्दोलनको अर्थ आवश्यकता र महत्त्व बुझाउन थाले।
2: त्यस समय एकातिर असहयोग आन्दोलनको भिगभिगी थियो भने अर्कोतिर अङ्ग्रेज शासकहरूको जगजगी थियो। यस्तो समयमा पनि जङ्गवीर सापकोटा सेतो गान्धी टोपी लगाई कङ्ग्रेसका नीति र उद्देश्यहरू मुताबिक कार्यहरू खुबै समर्पित भावले सञ्चालन गर्थे। अङ्ग्रेज अधिकारीहरूका आँखाको छारो भए तापनि उनी निर्भीकता एवं निडरतापूर्वक पहाडवासी मानिसहरूलाई सामाजिक एवं राजनीतिक चेतना जगाउने काममा लागिरहे। यसो गर्नु नै उनी आफ्नो जीवनको परम कर्तव्य ठान्थे, कर्म र धर्म ठान्थे। यसबाट उनको आत्मिक बहादुरीको प्रत्यङ्ग परिचय पाइन्छ।
3: जङ्गवीर सापकोटा निस्वार्थी निष्ठावान कङ्ग्रेस भक्त र सेवक थिए। आफ्ना अग्रज सेनानी दलबहादुर गिरीको निधनपछि उनले कालेबुङमा कङ्ग्रेसलाई सुगठित ढङ्गले बचाएर राख्न धेरै कष्ट उठाउनु परेको थियो। आफ्नो अनि परिवारको जीवन धान्नलाई उनी पत्र पत्रिका एवं पुस्तकहरू बिक्री गर्थे। तर स्वाधीनता सङ्ग्राम विषय कुनै सभा गर्नु पर्यो भने उनी स्वयं ढोल बजाउँदै चारैतिर दिशा दिशा घुमी घुमी मानिसहरूलाई सूचना दिन्थे।
0: सन् 1940 रामगढमा आयोजित काङ्ग्रेस अधिवेशनमा भाग लिन सिलगढीबाट शिवमङ्गल सिंह, खरसाङबाट प्रतिमान सिंह लामा गएका थिए भने कालिम्पोङका प्रतिनिधि स्वरूप गएका थिए डेन शर्मा र जङ्गवीर सापकोटा। अधिवेशनपछि सापकोटाले दलबहादुर गिरीको सन्दर्भ लिई महात्मा गान्धी, डाक्टर राजेन्द्र प्रसाद, जवाहरलाल नेहरू, सुभाष चन्द्र बोस आदि राष्ट्रिय स्तरका नेताहरूसँग भेटघाट गर्ने सुयोग पाएका थिए।

विदेशी लत्ता कपडा त्यागी स्वदेशी खद्दर प्रयोग गर्ने गान्धीको आह्वानलाई खरसाङका सर्ज प्रसाद कोद्दारले जसरी प्रचार प्रसार गरिरहेका थिए, त्यसरी नै

सन् 1942 कालेबुङमा पनि जङ्गवीर सापकोटाकै तत्परतामा खादी प्रतिष्ठानको शाखा केन्द्र खोलियो। उनी केन्द्र भवनको आँगनमा बसी चर्खामा धागो काट्ने गर्थे अनि कहिलेकाहीँ खादी अर्थात् खद्दरको प्रचार गर्दै गाउँ बस्तीतिर बेचबिखानमा जान्थे। एक दिन कालेबुङका अङ्ग्रेज महकुमा अधिकारीले केन्द्रका म्यानेजर शरद बसुलाई आफ्नो कार्यालयमा डाकी खादी केन्द्र भवनमा सधैँ फरफराइने तिरङ्गा झण्डालाई झार्ने हुकुम दिए। बसुले फर्किएर आई महकुमा अधिकारीको हुकुम कुरा सुनाउँदा सापकोटा साँपले रिसले फन उचाले झैँ गरी आँगनमा उभिएर कराए। उनी खबरदार, यो झण्डा कसैले झार्ला, बरु मेरो छातीमा गोली चलाऊ, म यो झण्डा झार्न दिने छैन।

गान्धीजीको नेतृत्वमा 8 अगस्त 1942 देखि सुरु भएको भारत छोड आन्दोलनको तीव्र लहर दार्जिलिङ पहाडमा पनि आइपुग्यो। आन्दोलनको समर्थनमा सापकोटाले पोस्टर र पर्चाहरू वितरण गर्न थाले। तर आन्दोलनलाई दबाउन र विफल पार्न अङ्ग्रेज सरकारले सुलाकी गुप्तचरहरू छपछप्ती छोडेका थिए। एक दिन सुईको पाए अनुसार पुलिसले खादी केन्द्र भवनमा छापा मारे, खान तलास लिए अनि पर्चा र पोस्टरहरू सहित जङ्गवीर सापकोटा, सुशील च्याटर्जी, डिएन ओझा, उनका पिता वासुदेव ओझालाई पक्राउ गरेर कालेबुङ महकुमा जेलमा पुर्याए। कालेबुङबाट दार्जिलिङ जेल लैजाँदा कालेबुङ थाना डाँडामा जनसमूहबीच उनीहरू वन्दे मातरमको नारा लगाए।

0: अद्भुत वाक्शक्ति भएर कर्मनिष्ठ देशभक्त समाजसेवी गरिब गुर्वाका तथा दलित पीडितका मद्दतगार सेता दाढीवाल व्यक्ति जङ्गवीर सापकोटाको शारीरिक व्यक्तित्व पनि औधी आकर्षणीय थियो। गान्धीबाजी सम्बोधनले लोकप्रिय सापकोटा स्वतन्त्रताका अन्यान्य सेनानीहरूमध्ये एक थिए।
1: देशलाई आजाद गराउनमा तन मन धनले लागिपरेका सापकोटाले आजाद भारत देखे, तर उनको सेवा त्याग उत्सर्ग र निष्ठालाई स्वतन्त्र भारतले देखेन। अर्को शब्दमा भन्नु हो भने उनको राष्ट्रवादी कर्मको स्वतन्त्र एवं महान देश भारतले मूल्याङ्कन नै गर्न सकेन।

0: स्वाधीनताका पुजारी, समाजसेवी एवं राष्ट्रवादी पहाडका नेता सबैका सदिय गान्धी बाजेको 18 फरवरी 1964 यह लीला समाप्त भयो।
1: तर भारतको स्वाधीनता संग्राममा गोर्खाहरूको योगदानको इतिहासमा बहादुर पुरुष जङ्गवीर सापकोटाको नाम कसैले मेटाएर मेटिनु होइन, जो सूर्य जैँदै दिव्यमान रहिरहनेछ।

0: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो सफ्टवेयर कार्यक्रम अन्तर्गत एक विशेष रूपक बहादुर पुरुष जङ्गवीर सापकोटा रूपकको लेखिका रूपा योन्जन
1: प्रस्तुता डाक्टर जस योन्जन प्यासी प्रस्तुता सहयोगी महेश्वर तामाङ भाग लिने कलाकारहरू वाचन
0: विश्वमणि हिङमाङ फुलकुमारी निरौला पुरन देवान अनि इन्दिरा छेत्री संगीत महेश्वर तामाङ
1: संगीत सहयोगीहरू किबोर्डमा
0: उपेन्द्र प्रधान
1: बाँसुरीमा
0: गोपाल सुब्बा गिटारमा जोसन परियार अनि
1: वायलिनमा
0: विजय लोहागुन
1: रेकर्डिङ स्वरालय डिजिटल रेकर्डिङ स्टुडियो खरसाङ ध्वनि सम्मिश्रण एवं सम्पादन महेश्वर तामाङ
2: यो आकाशवाणी खरसाङ हो।

समाचारको प्रसारणपछि पुनः स्वागत गर्दछौ समस्त श्रोतागणलाई आकाशवाणीको खरसाङ केन्द्रमा। अब यहाँ अघि राखिरहेका छौं केही लोक तथा आधुनिक गीतहरू विविध कलाकारको स्वरमा कार्यक्रम श्रोतहरूकै अनुरोधमा। राज्यको यस कार्यक्रममा यहाँको साथमा छु तपाईँहरूकै रेडियो सहयात्री म प्रशिला।

श्रोतालाई मेरो हार्दिक अभिनन्दन। त हुन श्रोता, कार्यक्रमको प्रथम चरणमा सुनाउन लागिरहेका छौँ यो मिठो प्रस्तुति निकिता थापाको स्वरमा, जहाँ शब्द छ दिनेश अधिकारीको नि सँगै थरी लामसालको। र यस गीतलाई अनुरोध पठाउने हाम्रो श्रोताहरू हुनुहुन्छ खरसाङ मन्टिभेटबाट राधा गोले, मीरा मुखिया, निलु प्रधान, अल्का रिया अनि कुसाङमो लामा। यसरी नै कालिम्पोङ बम्बस्तीबाट देवकला छेत्री, रिमा अग्रवाल, शोभा राई, कल्याण छेत्री अनि रामानन्द गुरुङ। सालुगाडाबाट उपासना, जानुका सुब्बा, सुषमा अनि आकाश प्रधान। मालबजारबाट अजय धनुका। त हुनुहोस्, यहाँकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो कोशिली।

त श्रोता कार्यक्रमको यो अघिल्लो प्रस्तुति राखिरहेका छौं रविन शर्माको स्वरमा, जहाँ शब्द रचना छ पुष्कर पराजुलीको अनि संगीत शरद सिन्हाको। र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ पंखाबारीको ठिडाडाबाट शान्त गोले, मदन मुखिया, पूर्णिमा बसुन्धरा अनि आदर्श लामा, यसरी नै रोहिणी मार्सिबुङबाट सन्ध्या गुरुङ, प्रतिमा राई, रिन्छेन अनि दक्षिणा थापा। त आउनुहोस् यी श्रोताहरूकै अनुरोधमा स्विकार्नुहोस् कार्यक्रमको यो अघिल्लो कोशीली।

0: গণনার প্রথম পর্যায়ে গৃহ তালিকাকরণ ও গৃহ গণনা অর্থাৎ আপনার বাড়ির গণনা হবে। আসুন আপনাদের অংশগ্রহণের দ্বারা এটিকে সফল করি আর বিকশিত ভারত 2047 এর দিকে আরো এক ধাপ এগিয়ে যাই।
1: एफएमएसी 3.5 मेगाहर्जको तरङ्गमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अहिले प्रसारण भइरहेको छ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू कार्यक्रम श्रोताहरूको अनुरोधमा त्यही क्रमलाई निरन्तरता दिँदै अब सुनाउन लागिरहेका छौं कार्यक्रमको यो अघिल्लो प्रस्तुति बसन्तीबाला लामाको स्वरमा जहाँ शब्द छ ज्योतिबाला लामाको अनि संगीत बसन्तीबाला लामाको। रेस गीतलाई अनुरोध पठाउने हाम्रो श्रोताहरू हुनुहुन्छ कालिम्पोङ ताबोङबाट सागर तामाङ विमला तामाङ मणिकुमार तामाङ घनश्याम गुरुङ अनि दिपेन शर्मा यसरी नै मर्मा मिरिकबाट सुलोचना रश्मि चामलिङ साधना योञ्जन दार्जिलिङ मेलिभिलाबाट सुरेशना नेहा आलोक दृष्टि अनि अनिता त हुनुहोस् सुनौ कार्यक्रमकै अघिल्लो प्रस्तुति यहाँकै रोजाइमा।

त श्रोतागण, कार्यक्रमको यो अघिल्लो प्रस्तुति अब स्वीकार्नुहोस् हीरा रसाइलीको स्वरमा, जहाँ संगीत रचना हामी पाउँछौ जीवन प्रकाश प्रधानको। र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ जलढाकाबाट नेत्रिका राई, शुभेच्छा अनि दर्शना, यसरी नै बीरपाडा डुवर्सबाट आँचल प्रधान, दिव्या, रश्मि लामा अनि प्रियङ्का, नयाँ बजार खरसाङबाट सिमरन, प्रियदर्शिका अनि गरिमा मुखिया, कालिम्पोङ बमबस्तीबाट रोहन, श्रद्धा, साक्षी, अर्पणा अनि निहारिका, पंखाबारी नयाँ धुराबाट पुष्प गोले, अंकिता अनि पवन लामा। त आउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

हवस् त श्रोतागण, आजको श्रोताहरूको अनुरोधको कार्यक्रमलाई हामी यहीँ नै अन्त गर्दै अहिलेलाई यहाँबाट आज्ञा चाहन्छौँ। नमस्ते र हाम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

0: This is Akashvani Kashyam, 103.5 MHz, and it's time for Nepali Headlines.
1: Namaskar, yo Akashvani ho. Mukhya samachar Manish Kanubata sunnuhos. नीट मामिलालाई लिएर विद्यार्थी विरोध प्रदर्शनको क्रममा भएको कथित पुलिस कारबाही लगायत धेरै मामिलाहरूमा विपक्षले होहल्ला गरेपछि संसदको दुवै सदनको कारबाही अवरुद्ध भयो। लोकसभाको कारबाही दिउँसो 2 बजेसम्म र राज्यसभाको कारबाही दिउँसो 12 बजेसम्म स्थगित गरियो। सरकारले सामाजिक सञ्जालमा प्रसारित प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडियोको खण्डन गरेको छ, जसमा प्रधानमन्त्रीले पुराना सिक्काहरूको प्रदर्शनीमा भाग लिन सरकारले अधिकृत खरिदारहरूलाई समर्थन गरेको देखाइएको छ। भारतीय जनता पार्टीले कांग्रेस र अन्य विपक्षी दलहरूले संसदको मनसुन सत्र अवरुद्ध गरेको आरोप लगाएको छ। भाजपाका राष्ट्रिय प्रवक्ता सम्बित पात्राले आज बिहान नयाँ दिल्लीमा पत्रकारसँग कुराकानी गर्नुहुँदै काङ्ग्रेस र यसका गठबन्धन दलहरूले प्रश्नकाल र शून्यकालको समयमा होहल्ला गरेको बताउनुभयो। ओडिसामा बाढीको स्थितिमा निरन्तर सुधार हुँदै गइरहेको छ। महानदी र अन्य प्रमुख नदीहरूमा पानीको स्तर बिस्तारै घट्दै गएको छ। यद्यपि सबैभन्दा बढी प्रभावित गाउँहरूमा हजारौं मानिसहरू अझै पनि पानी जम्ने र आधारभूत सेवाहरूसँग जुझिरहेका छन्।

मौसम विभागले आगामी दुई दिनसम्म भारी वर्षाको चेतावनी जारी गरेको छ। तामिलनाडुमा विपक्षी नेता उदयनिधि स्ट्यान्डीलाई विवादस्पद बयानको सम्बन्धमा सोधपुछका लागि पुलिसले हिरासतमा लिएको छ। कावेरी पानी विवादमा हिजो डिएमके किसानहरूको विरोध प्रदर्शनमा उहाँको विवादस्पद भाषणपछि श्री उदयनिधिलाई हिरासतमा लिएको हो। राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए संसदीय दलको साप्ताहिक मंगल मिलन बैठक आज संसद भवनमा सम्पन्न भयो। बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेश मन्त्री डाक्टर एस जयशंकर लगायत अन्य नेताहरू उपस्थित थिए। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब श्रोताहरू अघि राखिरहेका छौं केही लोक तथा आधुनिक गीतहरू। तौन श्रोता, कार्यक्रमको पहिलो कोशीले स्वीकार्नुहोस् नरेन्द्र गुरुङ अनि डेजी बराइलीको स्वरमा।

0: জনগণনার প্রথম পর্যায়ে হাউস লিস্টিং এবং হাউসিং সেন্সাস অর্থাৎ আপনাদের আবাসন গণনা করা হবে। আসুন নিজের অংশগ্রহণে এটাকে সফল করে তুলুন। প্রত্যেক ব্যক্তি যুক্ত হন, প্রতিটি বাড়ি যুক্ত হোক এবং দেশ এগিয়ে যাক। সেন্সাস 2027, আমাদের জনগণনা আমাদের বিকাশ।
1: লোক তথা আধুনিক গীত প্রসারণ বুঝি শ্রোতা বা পালো সমাচার কো
2: यो आकाशवाणी हो। अब अशोक चौरसियाबाट सुन्नुहोस् समाचार। पहिला मुख्य समाचार। विपक्षी दलहरूको हंगामाले गर्दा संसदको दुवै सदन आज पनि बाधित। लोकसभा र राज्यसभाको कारवाही दिउँसो 2 बजीसम्मका लागि स्थगित गर्न पर्यो। तमिलनाडुका विपक्षी नेता उदयनिधि स्टालिनलाई विवादास्पद बयान मामिलामा सोधपूछका लागि हिरासतमा लिएको छ। उडिसामा बाढीको स्थितिमा लगातार सुधार हुँदैछ। युक्रेनले रुसको एउटा समुद्री तटमा गरेको ड्रोन हमलामा 7 जनाको ज्यान गएको छ र अन्य 40 घाइते भएका छन्। र केन्द्रीय युवा तथा खेल मन्त्री डाक्टर मनसुख मन्डाभियाले आज नयाँ दिल्लीमा विश्व जुनियर स्क्वास च्याम्पियनसिप 2026 का पदक विजेताहरूलाई सम्मानित गर्नुभयो। अब समाचार विस्तारमा। नीट मुद्दामा जन्तर मन्तरमा विरोध प्रदर्शन गर्ने विद्यार्थीहरू विरुद्ध भएको कथित पुलिस कारवाही विरुद्ध विपक्षी सांसदहरूको हो हल्लाले गर्दा सदनको दुवै लोकसभा र राज्यसभाको कारवाही दिउँसो 2 बजीका लागि स्थगित गर्न पर्यो। बिहान कारवाही सुरु हुँदा विपक्षी दलहरूको हंगामाले गर्दा स्थगनपछि राज्यसभाको कारवाही पुनः सुरु हुँदा सिपी राधाकृष्णनले हो हल्लाको बीचमा प्रश्नोत्तर सञ्चालन गर्ने प्रयास गर्नुभयो। सभापतिको कुरा नसुनी विपक्षी सांसदहरूले हो हल्ला जारी राखे, जसले गर्दा सदनको कारवाही उहाँले 2 बजीसम्मका लागि स्थगित गर्न पर्यो। राज्यसभामा आवास तथा शहरी मामिला सम्बन्धित संसदीय स्थायी समितिको प्रतिवेदन प्रस्तुत गरियो। विपक्षी दलको हो हल्लाका बीचमा अध्यक्ष सभापति सिपी राधाकृष्णनले प्रश्नकाल सुरु गर्नुभयो। विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेले अयोध्या राम मन्दिर चन्दा चोरीको मुद्दा उठाएपछि पुनः हंगामा सुरु भएको थियो र सदन पटक पटक स्थगित गर्न पर्यो। संसदीय कार्यमन्त्री किरण रिजिजूले भन्नुभयो, अयोध्यामा राम मन्दिरको विरोध गर्ने कङ्ग्रेस र समाजवादी पार्टीले अब दान चोरी भएको आरोपमा नाटक गरी जनतालाई भ्रमित गर्न खोजिरहेका छन्। उहाँले भन्नुभयो, मानिसहरू गोहीको आँसु बगाइरहेका छन् र राष्ट्रलाई भ्रमित गर्ने काम यी मानिसहरूले गरिरहेका छन्।

0: उहाँले यस्ता गोहीको आँसु बगाउने मानिसहरूले राष्ट्रसँग माफी माग्न पर्छ समेत भन्नुभयो। उहाँले सदनको बहुमूल्य समय खड्गेले बर्बाद गरेको आरोप पनि लगाउनुभयो।
1: इसको मंजूर नहीं कर सकते हैं और बाकी जो मेंबर लोग ये नोटिस दिया हुआ है उनको मौका मिलना चाहिए। हर बार एलओपी का नाम से वो खड़े होकर के एक ही मुद्दे को दिन भर उठाते रहते हैं।
0: विद्यार्थीहरूमाथि भएको कथित पुलिस कारवाहीबारे केन्द्रीय गृहमन्त्री अमित शाहले जवाब दिनुपर्छ भन्दै विपक्षी सदस्यहरूले सदनको बेलमा पुगेर नाराबाजी गर्न थालेका थिए। हंगामा जारी रहँदा सभापतिले सदनको कारवाही दिउँसो 12 बजीसम्मका लागि स्थगित गर्नुभयो। सोही मुद्दामा होहल्ला जारी रहँदा लोकसभामा पनि दिउँसो 2 बजीसम्मका लागि कारवाही स्थगित गर्न पर्यो। आज बिहान सदन सुरु हुँदा लोकसभा अध्यक्ष ओम बिडलाले प्रश्नोत्तर समय सुरु गर्ने प्रयास गर्नुभयो, तर विपक्षी सदस्यहरूले विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कारवाहीको मुद्दा उठाए। विपक्षी सदस्यहरूले विरोध प्रदर्शनको क्रममा कथित पुलिस कारवाहीबारे गृहमन्त्री अमित शाहबाट बयानको माग गरिरहेका थिए। श्री बिडला ले प्रश्नोत्तर समयमा अवरोधहरू अनुपयुक्त रहेको भन्दै सबै सदस्यहरूलाई सदनको सुचारू सञ्चालनमा सहयोग गर्ने आग्रह गर्नुभयो, तर लोकसभाको आग्रहको कुनै असर नदेख्दा कारवाहीलाई 2 बजीसम्मका लागि स्थगित गर्न उहाँ बाध्य हुनु पर्यो। तमिलनाडुमा विपक्षी नेता उदयनिधि स्टालिनलाई विवादास्पद बयानको सम्बन्धमा सोधपूछका लागि पुलिसले हिरासतमा लिएको छ। कावेरी जल विवादलाई लिएर हिजो डिएमकेको किसान विरोध प्रदर्शनमा श्री उदयनिधिको विवादास्पद भाषणपछि उनलाई हिरासतमा लिएको हो। तन्जावुरकी एक महिलाले उनको भाषणमा महिला विरुद्ध अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको छ। उदय निधिलाई थप कारवाहीको लागि तन्जावुर लगिएको छ। श्री स्टालिनलाई पुलिसले हिरासतमा लिएको खबरपछि वरिष्ठ डिएमके नेताहरू उनको घर पुगेका छन्। सरकारले सामाजिक सञ्जालमा प्रसारित प्रधानमन्त्री नरेन्द्र मोदीको त्यो भिडियोको खण्डन गरेको छ जसमा प्रधानमन्त्रीले पुराना सिक्काहरूको प्रदर्शनीमा भाग लिएकोमा सरकारद्वारा अधिकृत खरिदकर्तालाई समर्थन गरिएको छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच इकाइले उक्त भिडियो नक्कली र डिजिटल रूपमा छेडछाड गरिएको बताएको छ। प्रधानमन्त्रीले पुराना सिक्काहरूको प्रदर्शनीका लागि यस्तो कुनै पनि सरकारद्वारा अधिकृत खरिदकर्ता र समर्थन गरेको बताएको छैन। सरकारले नागरिकहरूलाई अनलाइन प्रसारित त्यस्ता सामग्रीहरूबाट जोगिन सल्लाह पनि दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @xaiRnews खरसाङ र फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। झारखण्ड लोक सेवा आयोग JPSC अनि झारखण्ड कर्मचारी चयन आयोग JSCC परीक्षाहरूमा कथित अनियमितताको सिबिआई जाँचको मागलाई लिएर राँचीमा छात्रहरूको विरोध प्रदर्शन आज 11 दिन पुगेको छ। हिजो साँझ प्रदर्शनकारी छात्रहरूले आफ्नो मागको समर्थनमा 7 अगस्तमा झारखण्ड विधानसभासम्म मार्च निकाल्ने घोषणा गरेका छन्। भाजपा सांसद निशिकान्त दुबेले यस मामिलाको सिबिआई जाँचको माग गर्नुहुँदै भर्ती आयोगमाथि भ्रष्टाचार अनि परिवारवादको गम्भीर आरोप लगाउनु भएको छ। यसैबीच मुख्यमन्त्री हेमन्त सोरेनले उच्च अनि तकनिकी शिक्षा मन्त्री सुदिव्य कुमारको अध्यक्षतामा उच्चस्तरीय समिति गठित गर्ने निर्देश दिनुभएको छ। राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिए संसदीय दलको साप्ताहिक मंगल मिलन बैठक आज संसद भवनमा सम्पन्न भयो। बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेश मन्त्री डाक्टर एस जयशंकर सहित समस्त नेताहरू उपस्थित थिए अनि एनडिएका घटक दलहरूका सांसदहरू उपस्थित थिए। उडिसामा बाढ़को स्थितिमा निरन्तर सुधार हुँदै गएको छ। महानदी र अन्य प्रमुख नदीहरूमा पानीको जलस्तर बिस्तारै घट्दै गएको छ। रुसको दक्षिणी भागमा हिजो युक्रेनको

0: ड्रोन हमलामा 7 जनाको मृत्यु भएको छ भने अन्य 40 घाइते भएका छन्। यो घटना हिजो सागरको रिसोर्ट क्षेत्रमा स्थित गेलेन्जिक शहरमा भएको हो। स्थानीय अधिकारीहरूले बताएअनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गराइएको छ। केन्द्रीय युवा तथा खेल मन्त्री मनसुख मण्डाभियाले आज नयाँ दिल्लीमा विश्व जुनियर स्क्वास च्याम्पियनसिप 2026 का पदक विजेताहरूलाई सम्मानित गर्नुभयो। पदक विजेताहरूमा स्वर्ण पदक विजेता अनाहत सिंह र भारतीय पुरुष जुनियर टोलीका कांस्य पदक विजेता आर्यवीर देवान, युषा नफिस र गुरुवीर सिंह सामेल थिए। यस अवसरमा डाक्टर मण्डाभियाले युवा खेलाडीहरूलाई आफ्नो सफलता जारी राख्ने प्रोत्साहित गर्नुभयो। मौसम विभागले आज असम, मेघालय, पश्चिम बङ्गालको तराई क्षेत्र र सिक्किममा भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। यसै नै केरलामा 4 जिल्लाहरूमा भारी वर्षाको रेड अलर्ट जारी गरिएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: केरलम के 14 जिलों में से 8 जिलों में रेड अलर्ट और 4 जिलों में ऑरेंज अलर्ट जारी किया गया है। बारिश और बाढ़ के कारण 13,000 से अधिक लोग अब भी राहत शिविरों में रह रहे हैं। सरकारी आंकड़ों के अनुसार अब तक 16 लोगों की मौत हो चुकी है। आज मुख्यमंत्री वीडी सतीशन ने पथनमथिट्टा जिले के बाढ़ प्रभावित क्षेत्रों का दौरा किया। राज्य सरकार ने लोगों से अपील की है कि वे प्रशासन के निर्देशों का पालन करें।
0: च्यानल एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुन्छ। मुख्य समाचार एकचोटि फेरि। विपक्षी दलहरूको हंगामाले गर्दा संसदको दुवै सदन आज पनि बाधित। लोकसभा र राज्यसभाको कारवाही दिउँसो 2 बजीसम्मका लागि स्थगित गर्न पर्यो। तमिलनाडुका विपक्षी नेता उदयनिधि स्टालिनलाई विवादास्पद बयान मामिलामा सोधपूछका लागि हिरासतमा लिएको छ। उडिसामा बाढीको स्थितिमा लगातार सुधार देखिँदैछ र युक्रेनले रुसको एउटा समुद्री तटमा गरेको ड्रोन हमलामा 7 जनाको ज्यान गएको छ। यो समाचार अहिलेलाई पूरा भयो। आगामी समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

सुन्नुहोस् समसामयिक समीक्षा। विषय रहेको छ भारत र रवान्डाले महत्वपूर्ण खनिज स्वास्थ्य सेवा र डिजिटल प्रौद्योगिकीको क्षेत्रमा सहयोगका लागि प्राथमिकतामा रहेका क्षेत्रहरूको पहिचान गरेका छन्। आलेख हो विदेश सेवा डेस्क समाचार सेवा प्रभाग आकाशवाणी अनुवाद तथा वाचन रोशनी छेत्रीको। भारत र रवान्डा संयुक्त व्यापार समिति जेटीसीको पहिलो सत्र 30 र 31 जुलाई 2026 नयाँ दिल्लीमा आयोजित गरिएको थियो। भारतीय प्रतिनिधि मण्डलको नेतृत्व वाणिज्य विभागका सहसचिव श्री अमित कुमारले गर्नुभएको थियो भने रवान्डा प्रतिनिधि मण्डलको नेतृत्व रवान्डा गणराज्यको विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका एसिया प्रशान्त तथा मध्य पूर्व मामिलाका महानिदेशक श्री वर्जिल रवान्या गतारेले गर्नुभएको थियो। उद्घाटन भाषण दिँदै वाणिज्य विभागका अतिरिक्त सचिव श्री यशवीर सिंहले भन्नुभयो यो पहिलो सत्रले द्विपक्षीय व्यापारको समीक्षा गर्न व्यापार विविधीकरण बढाउन दुवै पक्षबाट निवेश विस्तार गर्न र लजिस्टिकसित जोडेका अवरोधहरूलाई समाधान गर्नका लागि स्थायी व्यवस्थित र समय समयमा काम गर्ने शीर्ष तन्त्र स्थापित गर्दछ। दुवै पक्षले वस्तु तथा सेवाहरूमा द्विपक्षीय व्यापारको वर्तमान स्थितिको समीक्षा गरेका छन्। भारतले रवान्डामा गर्ने मुख्य निर्यातमा औषधि र बायोलोजिकल उत्पाद दुई चक्के र तीन चक्के वाहन औद्योगिक र इलेक्ट्रिकल मशिनरी ओयल मिल र फलाम तथा स्टील उत्पादहरू सामेल छन् जबकि रवान्डाले भारतमा गर्ने निर्यातहरूमा लेट मसाला आवश्यक तेल तामा बहुमूल्य र अर्ध बहुमूल्य पत्थर प्रशोधित कृषि उत्पाद र खनिज सामेल छन्। भारतले भारी इन्जिनियरिङ सामान औषधि र चिकित्सा उपकरण रिफाइन्ड पेट्रोलियम उत्पाद टेक्सटाइल समुद्री उत्पाद प्लास्टिक खेलका सामान खेलौना रत्न तथा आभूषण साथै वैज्ञानिक उपकरणहरूको निर्यात बढाउने सम्भावनालाई प्रकाश पारेको छ। भारत रवान्डामा औषधिको सबैभन्दा ठूलो आपूर्तिकर्ता देश हो। रवान्डाको कुल औषधि आयातमा भारतको भागीदारी लगभग 24.5% रहेको छ। रवान्डाले भारतमा निर्यातका लागि खोर्सानी बदाम फ्रेन्च ब्रिन्स एभोगाडो आवश्यक तेल चिया कफी अन्य बागवानी उत्पाद खनिज र बहुमूल्य पत्थरहरूको चयन गरेको छ। रवान्डाले इस्ट अफ्रिकन कम्युनिटी कमन

0: Market for Eastern and Southern Africa र African Continental Free Trade Area को प्रवेश द्वार को रूप मा आफ्नो रणनीतिक स्थितिलाई पनि जोड़ दिएको छ जसले भारतीय व्यवसायलाई एउटा ठूलो क्षेत्रीय बजारमा पहुँच दिनेछ दुवै पक्षले विभिन्न क्षेत्रहरूमा सहयोगका लागि धेरै प्राथमिकतामा रहेका क्षेत्रहरूको पहिचान गरेका छन् महत्वपूर्ण खनिजहरूको सन्दर्भमा भारतले रवान्डाको टिन टङ्स्टन र टेन्टलम संसाधनहरूमा सहयोग बढाउन चासो व्यक्त गर्यो यसमा भारतको भूगर्भीय सर्वेक्षण र रवान्डा खानी पेट्रोलियम र ग्यास बोर्ड बीचको संस्थागत सहयोग सामेल छ फार्मास्युटिकल्स र स्वास्थ्य सेवाको क्षेत्रमा दुवै पक्षले दुई देशका स्वास्थ्य अधिकारीहरू बीचको समझदारी पत्र लाई अन्तिम रूप दिने काम उल्लेखनीय रूपमा अगाडि बढेको स्वीकार गरेका छन् भारतले इन्डियन फार्माकोपियालाई मान्यता दिने र परम्परागत चिकित्साको क्षेत्रमा सहयोग बढाउने प्रस्ताव पनि राखेको छ वार्तामा कृषि र कृषि प्रशोधन कपडा र छाला ग्रीन मोबिलिटी डिजिटल सार्वजनिक पूर्वाधार फिनटेक र साइबर सुरक्षा तथा नवीकरणीय ऊर्जाका क्षेत्रहरूमा सहयोग बारे पनि चर्चा भएको छ भारतले भनेको छ इन्डियन टेक्निकल एण्ड इकोनोमिक कर्पोरेशन प्रोग्राम स्टडी इन इण्डिया पहल र स्किल इण्डिया मिशनको माध्यमले लगातार क्षमता निर्माणमा सहयोग प्रदान गर्नेछ
1: श्रोताले प्रस्तुत थियो समसामयिक समीक्षा

यो प्रसारण हो आकाशवाणीको र अब यहाँहरूलाई केही क्षणको निम्ति सुनिरहेका छौँ केही फिल्मी गीतहरू। त कार्यक्रमको पहिलो साङ्गीतिक कोशीले स्वीकार्नुहोस् मुकद्दरका सिकन्दर फिल्मबाट गुञ्जनेश्वर छ लता मङ्गेशकरको, जहाँ शब्द हामी पाउँछौँ अन्जानको अनि सङ्गीत कल्याणजी आनन्दजीको।

0: श्रोतागणले भर्खरै सुन्नुभयो केही फिल्मी गीतहरू। रव सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। नीट मुद्दामा जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने प्रदर्शनकारी विद्यार्थीहरू विरुद्ध भएको कथित पुलिस कारवाही लगायत धेरै मुद्दाहरूमा विपक्षी सांसदहरूको हो हल्ला कारण संसदको दुवै सदनको कारवाही आज दिउँसो 2 बजेसम्मको लागि स्थगित गर्न पर्यो। बिहान कारवाही सुरु हुँदा विपक्षी दलको हंगामाले गर्दा स्थगनपछि राज्यसभाको कारवाही फेरि सुरु हुँदा अध्यक्ष सीपी राधाकृष्णनले हो हल्लाको बीचमा प्रश्नकाल सञ्चालन गर्ने प्रयास गर्नुभयो। केही सांसदहरूले प्रश्न सोधे जसको जवाब मन्त्रीहरूले दिए। यद्यपि विपक्षको निरन्तर हो हल्लाका कारण सदन दिउँसो 2 बजेसम्मका लागि स्थगित गरियो। राज्यसभामा आवास तथा शहरी मामिला सम्बन्धित संसदीय स्थायी समितिको प्रतिवेदन प्रस्तुत गरियो। विपक्षी दलको हो हल्लाका बीचमा अध्यक्ष सीपी राधाकृष्णनले प्रश्नकाल सुरु गर्नुभयो। विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेले अयोध्या राम मन्दिर चन्दा चोरीको मुद्दा उठाउनुभयो। संसदीय कार्यमन्त्री किरण रिजिजूले भन्नुभयो, अयोध्यामा राम मन्दिरको विरोध गर्ने काङ्ग्रेस र समाजवादी पार्टीले अब दान चोरी भएको आरोपमा नाटक गरेर जनतालाई भ्रमित गर्न खोजिरहेका छन्। उहाँले भन्नुभयो कि यी मानिसहरू गोहीको आँसु बगाइरहेका छन् र राष्ट्रलाई भ्रमित गरिरहेका छन्। उहाँले यस्ता गोहीको आँसु बगाउने मानिसहरूले राष्ट्रसँग माफी माग्नुपर्छ भनी बताउनुभयो। उहाँले संसदको बहुमूल्य समय खड्गेले बर्बाद गरेको आरोप पनि लगाउनुभयो। असममा बाढीका कारण मृत्यु हुनेहरूको संख्या 87 पुगेको छ। राज्यका 7 जिल्लामा बाढीबाट 1,28,000 भन्दा बढी मानिसहरू प्रभावित भएका छन्। असम राज्य आपदा प्रबन्धन प्राधिकरण ASDMले आफ्नो प्रतिवेदनमा हिजो सबैभन्दा बढी प्रभावित शिवसागर जिल्लामा बाढीका कारण 2 जनाको मृत्यु भएको बताएको छ। बाढीबाट प्रभावित 7 जिल्लाहरू चराइदेव, शिवसागर, धेमाजी, गोलाघाट, विश्वनाथ, जोराहाट र लखिमपुर हुन्, जहाँ 380 गाउँ र 4,230.148 हेक्टर फसल क्षेत्रमा जलमग्न भएको छ। प्रशासनले 38 राहत शिविरहरू सञ्चालन गरिरहेको छ, जहाँ 11,066 जना विस्थापितहरूलाई आश्रय दिएको छ। यसबाहेक 17 राहत वितरण केन्द्रहरू पनि स्थापना गरिएको छ। गोलाघाट जिल्लाको नुवालीगढमा धनश्री नदी खतराको चिन्हभन्दा माथि बगिरहेको छ। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज प्रख्यात असमिया गीतकार आनन्दीराम दासको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मुख्यमन्त्रीले आफ्नो सन्देशमा

0: आनन्दीराम दासलाई असमिया सङ्गीत तथा साहित्य आकाशको उज्जवल नक्षत्र बताउनुहुँदै उहाँको गीतहरूले असमिया सङ्गीतलाई समृद्ध तुलाउनका साथै कैयौँ पिँढीहरूको हृदयलाई स्पर्श गरेको बताउनुभयो। श्री शर्माले शब्दहरूको मधुरता, भावनाहरूको गहिराई अनि सांस्कृतिक चेतनाबाट समृद्ध उहाँको रचनाहरू आज पनि उत्तिकै प्रसंगीय तथा प्रेरणादायक रहेको बताउनुभयो। आज बिहान असमको नगाउँ जिल्लाको काटीमारीमा रहेको केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफ क्याम्पमा भएको गोलीबारीमा दुई सैनिकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। घटनापछि आरोपी एएसआईले आफैलाई गोली हानेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार आन्ध्र प्रदेशका मूल निवासी एएसआई जीडी बल्लानी प्रेमाब्रम मुख्य गेटमा ड्युटीमा थिए। ड्युटीमा हुँदा उनी आफ्नो तोकिएको सर्भिस हतियार बिना फेला परेका थिए। त्यसपछि उनले क्याम्पको गार्ड रुमबाट इन्सस राइफल लिएर क्वार्टर गार्डको पछाडि गएका थिए। पुलिसका अनुसार उनले पहिले हेड कन्स्टेबल विष्णु प्रसाद बघेललाई गोली हाने, गम्भीर घाइते भएका बघेलको घटनास्थलमै मृत्यु भयो। त्यसपछि उनले कागजात प्रमाणीकरणका लागि क्याम्पमा आएका एसआईजीडी रामनवल सिंह यादवलाई गोली हाने, जसबाट उनको पनि घटनास्थलमै मृत्यु भयो। त्यसपछि आरोपीले बी 171 बटालियनका एएसआई म्यान गोविन्द श्रीपुलालाई गोली हाने, जसबाट उनी गम्भीर घाइते भए। मौसम विभागले आज असम, मेघालय, पश्चिम बङ्गालको तराई क्षेत्र र सिक्किममा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अण्डमान र निकोबार द्वीप, छत्तिसगढ, तटीय कर्नाटक, झारखण्ड, केरल, माहे र लक्षद्वीप, आन्तरिक कर्नाटकमा आगामी दुईदेखि तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। हरियाणा, चण्डीगढ, दिल्ली, पन्जाब, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, मध्य महाराष्ट्र, ओडिसा, उत्तर प्रदेश र उत्तराखण्डमा भोलिसम्म यस्तै अवस्था रहनेछ। विभागले आज र भोलि मेघालय र अरुणाचल प्रदेशमा अत्यधिक वर्षा हुने अनुमान गरेको छ। वर्षाबाट असमका विभिन्न जिल्लाहरू, विशेष गरी यी दुई छिमेकी राज्यको सिमानामा रहेका जिल्लाहरू प्रभावित हुने सम्भावना छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र श्रोता पालो भएको छ केही लोक तथा आधुनिक गीतहरू सुन्ने विविध कलाकारको स्वरमा। तर यसअघि सुनौ यो छोटो सन्देश।

0: The nation move forward. Census 2027. Our census, our progress.
1: त आउनुहोस् श्रोता मित्र कार्यक्रमको पहिलो साङ्गीतिक कोशीली स्वीकार्नुहोस् मनिला सोताङको स्वरमा।

0: विविध कलाकारको स्वरमा श्रोतागणले भर्खरै सुन्नुभयो केही लोक तथा आधुनिक गीतहरू। रब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। संसदका दुवै सदनको कार्यवाही विभिन्न मुद्दाहरूमा विपक्षी सदस्यहरूको हंगामाको कारण भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। जन्म र मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 संसदद्वारा पारित। पाकिस्तानको कब्जामा रहेको जम्मू कश्मीरको बाग जिल्लामा पाकिस्तानी सेनाद्वारा निहत्ता नागरिकहरूमाथि गोलीबारीपछि अशान्ति बढेको छ। होर्मुज जलडमरू मध्यमा जहाजमा हालैको हमलाको कारण युद्ध समाप्त गर्नका लागि अमेरिका र इरानबीच प्रस्तावित शान्तिवार्तालाई लिएर अनिश्चितता झन बढेर गएको छ र कोरिया मास्टर्स ब्याडमिन्टन टुर्नामेन्टमा भारतीय खेलाड़ीहरूको अभियान शुरू भएको छ। संसदले जन्म र मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पारित गरेको छ। आज राज्यसभाले यो विधेयकलाई पारित गर्यो। लोकसभाले यसलाई पहिले नै पारित गरिसकेको छ। जन्म तथा मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 आज राज्यसभामा विचार पारित गर्नका लागि पेश गरिएको थियो। यो विधेयकलाई गृह राज्यमन्त्री नित्यानन्द राईले पेश गर्नुभयो। उहाँले जन्म तथा मृत्यु पञ्जीकरण कानून 1969 संशोधन गर्ने उद्देश्यले यो विधेयक पारित भएको बताउनुभयो। यस नयाँ विधेयकले विलम्बित पञ्जीकरण सम्बन्धी प्रावधानहरूलाई अझ कडा बनाउने र जन्म तथा मृत्युको समयमै सूचनालाई प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ। विधेयक अनुसार यदि जन्म वा मृत्यु 1 वर्षभन्दा बढी समयदेखि रजिस्ट्रारलाई सूचना गरिएको छ तर घटना भएको 2 वर्षभित्र आवेदन गरिएको छ भने यसको पञ्जीकरण जिल्ला मेजिस्ट्रेट, उपविभागीय मजिस्ट्रेट वा जिल्ला मेजिस्ट्रेटद्वारा अधिकृत कार्यकारी मेजिस्ट्रेटको स्वीकृतिमा मात्र गरिनेछ। यसका लागि जन्म वा मृत्युको प्रमाणीकरणको आवश्यक पर्नेछ। यदि 2 वर्षभन्दा बढी समयपछि रजिस्ट्रारलाई जन्म वा मृत्यु रिपोर्ट गरिएको छ भने यसको पञ्जीकरण प्रथम श्रेणी न्यायिक मेजिस्ट्रेटको आदेशमा मात्र गरिनेछ। लोकसभामा विनियोजन संख्या 3 विधेयक 2026 पारित गरिएको छ। विपक्षी दलहरूको लगातार हो हल्ला र हंगामाले गर्दा दुवै सदनको कार्यवाही भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। वित्तमन्त्री निर्मला सीतारामनले किसानहरूको आय बढाउन र कृषि क्षेत्रमा स्थिरता ल्याउन सरकारले कैयन महत्वपूर्ण कदम चालेको बताउनुभयो। उहाँले आज राज्यसभामा पूरक प्रश्नहरूको जवाफ दिँदै भन्नुभयो, उखु अन्नदाल तेलहन र अन्य कृषि उत्पादहरूलाई न्यूनतम समर्थन मूल्य अन्तर्गत बढ़ावा दिन विशेष जोड़ दिइएको छ। वित्तमन्त्रीले भन्नुभयो, दाल र तेलहनको बढ़दो उत्पादनलाई ध्यानमा राख्दै किसानहरूलाई विभिन्न फसल प्रणाली अप्नाउन प्रोत्साहित गरिएको छ।
2: सूक्ष्म लघु और मध्यम उद्यमों MSME को कई तरह से लाभ मिला है। सबसे पहले MSME की परिभाषा का दायरा बढ़ाया गया है, उन्हें मिलने वाली सभी

0: विधाएं पहले की तरह जारी हैं। समय पर भुगतान सुनिश्चित करने के लिए कानून में संशोधन किए गए हैं, जिससे 90 दिनों के भीतर बकाया राशि का भुगतान संभव हो रहा है। साथ ही उद्यम पोर्टल पर MSME के पंजीकरण होने से उनके लंबित भुगतान का निपटारा भी और अधिक प्रभावी ढंग से किया जा रहा है।
1: 2021 देखि 2026 बीच 36 देशबाट 274 जना भगौरा अपराधीहरूलाई भारत फिर्ता ल्याइएको छ। गृह मन्त्रालयले भनेको छ कि भगौरा व्यक्तिहरू विरुद्धको कार्यवाहीलाई बलियो बनाउन सरकारले 2018 भगौरा आर्थिक अपराधी अधिनियम लागू गरेको छ। मन्त्रालयले भनेको छ भारतले भगौरा अपराधीहरूको सामना गर्न व्यवहार गर्न एकीकृत गुप्तचर आधारित र प्रविधि सञ्चालित मोडल विकसित गरेको छ। भारतीय जनता पार्टीले कांग्रेस र अन्य विपक्षी दलहरूलाई संसदको मनसून सत्र अवरुद्ध गरेको आरोप लगाएको छ। भाजपाका राष्ट्रिय प्रवक्ता सम्बित पात्राले आज नयाँ दिल्लीमा पत्रकारहरूलाई भन्नुभयो, कांग्रेस र उसका गठबन्धन दलले प्रश्नकाल तथा शून्यकाल समयमा हंगामा गरे। नागरिकहरूको हितमा दुवै सदनबाट सफलतापूर्वक पारित भएका महत्वपूर्ण विधेयकहरूको छलफलमा विपक्षीले भाग नलिएको उहाँले आरोप लगाउनुभयो।
2: करोड़ों रुपए खर्च होते हैं एक सेशन के ऊपर। सभी सांसद अपने क्षेत्रों से प्रश्न लेकर आते हैं, वो चाहते हैं कि प्रश्न पूछा जाए, मंत्रालय जवाब दे, मगर जब से सदन आरंभ हुआ है क्वेश्चन आवर पार्लियामेंट में हो नहीं रहा। जीरो आवर के लिए पार्लियामेंट में बाधाएं उत्पन्न की जा रही, लगभग किसी बिल पे चर्चा नहीं हो रही।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। पाकिस्तान नियन्त्रित जम्मू कश्मीरमा अशान्ति बढ्दै गइरहेको छ। संयुक्त अवामी कार्य समिति JASCले आज पाकिस्तानी सेनाले बाघ जिल्लामा निहत्ता नागरिकहरूमाथि गोली चलाएको र अश्रु ग्यास प्रहार गरेको आरोप लगाएको छ। समितिले घटनाको फुटेज सामाजिक सञ्जाल प्लेटफर्महरूमा साझा गरेको छ। पाकिस्तान नियन्त्रित जम्मू कश्मीरमा प्रदर्शनकारीहरू विरूद्ध पाकिस्तानी सेनाको बढ्दो क्रूरताको बीचमा यी घटनाहरू आएका छन्, जहाँ विगत केही दिनमा 50 भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको छ र सयौं घाइते भएको बताइएको छ। होर्मुज जलडमरू मध्य नजिकै एउटा वाणिज्यिक जहाजमा भएको ताजा हमला र त्यसपछि साउदी अरबका ट्याङ्करहरूलाई लाल सागरबाट टाढा मोडिएको घटनाले विश्वव्यापी ऊर्जा आपूर्तिमा बढ्दो खतरालाई उजागर गरेको छ। एक मालवाहक पोतमा आज होर्मुज जलडमरू मध्य गुज्रिरहेको बेला मिसाइल हमला भएको खबर छ। युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन अनुसार यो घटना ओमानको अल खासा बाट लगभग 20 समुद्री माइल उत्तर पूर्वमा रणनीतिक जलमार्गको दक्षिणी किनारामा भएको थियो। यस हमलापछि पोतले संकटकालीन सन्देश पठाएको छ। यो घटना अमेरिका र इरानले 5 महिनादेखि जारी संघर्षलाई समाप्त गर्ने उद्देश्यले गरिएको वार्ताको स्थितिमा विरोधाभासी बयान जारी भएपछि भएको हो। यसैबीच इरानका राष्ट्रपति मसुद पेजिस्कियानले उहाँको देशले आफ्नो सिमानाको रक्षा गर्ने तर युद्ध बढाउन नचाहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारका पूर्व राज्यपाल डीवाई पाटिलको निधनमा शोक व्यक्त गर्नुभएको छ। एक सोसियल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, डीवाई पाटिल समाजसेवामा विशेष रूपले परोपकार र शिक्षा क्षेत्रमा अग्रणी हुनुहुन्थ्यो। श्री मोदीले भन्नुभयो, पूर्व राज्यपालले गरीबहरूको जीवन स्तरलाई राम्रो बनाउनका लागि कैयन काम गर्नुभयो। उहाँले भन्नुभयो, यस दुःखको घडीमा उहाँको संवेदना श्री पाटिलका परिवार र प्रशंसकहरूका साथमा छ। लोकसभा अध्यक्ष ओम बिरलाले आज संसद भवनमा उज्बेकिस्तानका विदेश मन्त्री बख्तियार सदवोसित भेटवार्ता गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभयो, भारत र उज्बेकिस्तान बीच लामो समयदेखि चलिआएको मित्रतालाई थप बलियोका लागि यो भेटघाटमा सार्थक चर्चा गरियो। कोरिया मास्टर्स ब्याडमिन्टन प्रतियोगिता आजदेखि दक्षिण कोरियाको आसानमा शुरू भएको छ। कृष्णप्रसाद गरगा र पृथ्वी कृष्णमूर्ति रोयको जोडीले पुरुष युगलको पहिलो म्याच जितेको छ। भारतीय जोडीले अन्तिम 32 भिडन्तमा थाइल्याण्डका वरापोल थोङसान्गा र चालोएम्पोन चोराएन केटामोनलाई पराजित गर्यो। यसअघि तुषार सुवीर जापानका सोगी अगावा

पक्षसित पराजित भएपछि पुरुष एकल प्रतियोगिताबाट बाहिरिएका छन्। महिला एकलमा तन्वी शर्माले भारतको नेतृत्व गर्नेछिन्। पीवी सिन्धु र उन्नति हुड्डाले भाग लिइरहेका छैनन्। प्रतियोगिता 9 अगस्तसम्म जारी रहनेछ। मौसम विभागले असम, मेघालय, पश्चिम बंगालको तराई क्षेत्र र सिक्किममा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अण्डमान र निकोबार द्वीप समूह, छत्तीसगढ़, तटीय कर्नाटक, झारखण्ड, केरलम, माहे र दक्षिण आन्तरिक कर्नाटकमा आगामी 2-3 दिनसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। संसदका दुवै सदनको कार्यवाही विभिन्न मुद्दाहरूमा विपक्षी सदस्यहरूको हंगामाको कारण भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। जन्म र मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 संसदद्वारा पारित। पाकिस्तानको कब्जामा रहेको जम्मू कश्मीरको बाघ जिल्लामा पाकिस्तानी सेनाद्वारा निहत्त नागरिकहरूमाथि गोलीबारीपछि अशान्ति बढेको छ। होर्मुज जलडमरू मध्यमा जहाजमा हालैको हमलाको कारण युद्ध समाप्त गर्नका लागि अमेरिका र इरान बीच प्रस्तावित शान्तिवार्तालाई लिएर अनिश्चितता झन बढेर गएको छ र कोरिया मास्टर्स ब्याडमिन्टन टुर्नामेन्टमा भारतीय खेलाड़ीहरूको अभियान शुरू भएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

एफएमएस 3.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ कार्यक्रम खरसंसार।

आदरणीय श्रोताहरू, घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्णलाई न्यानो न्यानो स्वागत जनाउँदछौ। र श्रोताहरू, हामी सधैँ नै हजुरहरू समक्ष राम्रो राम्रो विषयहरू लिएर हजुरहरूसँग साझा गर्ने गर्छौँ भने आज पनि हामीले जति पनि मसिना नानीहरू छन् अथवा आमाहरू छन्, मसिना नानी हुने आमाहरू छन् है, उहाँहरूको निम्ति एउटा राम्रो विषय लिएर आएको छौँ। र के भने अब स्तनपान चाहिँ अब नानीहरूको निम्ति चाहिँ सर्वोत्तम आहार भनौँ, आमाको दुध चाहिँ नानीहरूको निम्ति चाहिँ एकदमै राम्रो आहार हो भन्ने विषयलाई लिएर आएका छौँ। र अब भन्नुपर्दा स्त्री जातिमा गर्भधारण गरेको अवस्थादेखि नै भनौँ, प्राकृतिक तौरले आमाको स्तनमा दुध सञ्चित भएको हुन्छ र आमाले शिशु गर्भधारण भएको समयदेखि नै पौष्टिक आहार, हरियो सागसब्जी, ताजा फलफुल भयो इत्यादि कुरोहरू चाहिँ खानु एकदमै आवश्यक हुँदछ, जसको कारण आमाबाट नवजात शिशुले पूर्ण आहार अथवा पौष्टिक तत्त्व चाहिँ प्राप्त गर्न सक्छन्। अन्तर्राष्ट्रिय आरोग्य संघ, युनिसेफ, विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय प्रसूति शास्त्रीय संघ, बाल रोग विशेषज्ञहरूको स्पष्ट मत छ कि नवजात शिशुको निम्ति उसको आमाको दुध मात्र एक उत्तम आहार हो भनेर चाहिँ मानिएको छ। अब शिशुलाई चाहिने सम्पूर्ण विकास एवं वृद्धिको निम्ति आवश्यक सबै पोषक तत्व आमाको दुधमा मात्र पाइन्छ र आमाको दुधमा एक प्रकारले भनौँ भने शिशुको रोग प्रतिरोधक क्षमता गर्ने शक्ति पनि हुँदछ। नवजात शिशुको जन्म भएको पहिलो वा दोस्रो दिनमा आमाको स्तनबाट गाढा पहेँलो बाक्लो पदार्थ निस्कन्छ, जसलाई चाहिँ हामी कोलेस्ट्रोल भन्छौँ। यो पदार्थ शिशुको निम्ति अत्यन्त पोषक अथवा लाभदायक हुँदछ र यो बाक्लो पदार्थमा शिशुलाई विभिन्न रोगबाट रक्षा गर्ने शक्ति हुन्छ, जसले शिशुलाई सर्दी, खोकी, दस्त भयो, कानमा पिप जम्मा हुनेदेखि बचाउँछ अनि जन्डिस, पोलियो, एलर्जी, चर्मरोग, दमा आदि ठुलो भएर हुनेवाला जुन चाहिँ अब जोखिम बिमारीहरू हुन्छ है, र यो तकलिफ आदिबाट पनि शिशुलाई बचाउने गर्दछ। अब यसरी प्राचीन कालदेखि नै स्तनपान शिशुहरूको प्राकृतिक सुरक्षित एवं सर्वोत्तम आहार मानिएको छ र आमाको दुध पिउनु शिशुहरूको जन्मसिद्ध अधिकार पनि हो। शिशुले आमाको दुधबाट राम्रो पोषण पाउँछ र सजिलै पचाउन पनि सक्छन्। भनिन्छ, आमाको दुध खुवाउनाले शिशुमा आफ्नो कुलको गुण, रगतको प्रभाव, स्नेहको भाव आदि गुणहरू प्रकट हुन्छ। तर साथसाथमा आमाले जति बेला नानीलाई काखमा राखेर दुध खुवाउँछिन्, त्यस बेला आमाको राम्रो नराम्रो विचारको प्रभाव पनि नानीमाथि पर्दछ। त्यसर्थ आमाले दुध खुवाउँदा, जब नानीलाई आमाले दुध खुवाउँछन् है, त्यति बेला चाहिँ स्वच्छ शान्त वातावरणमा खुवाउनु पर्छ।

साथै आमा पनि प्रसन्न चित्त भएर चाहिँ शान्त र स्वस्थ हुनु जरुरत हुँदछ। अब स्तनपान गराउनु एक प्राकृतिक प्रक्रिया हो। स्तनपान गराउनु भन्दा अघि आमाले स्तन राम्रोसँग सफा गरेर मात्र खुवाउनु पर्दछ र आमाले शिशुलाई स्तनपान गराउँदा आमा आरामदायक स्थितिमा बसेर शान्त र स्नेहपूर्वक स्तनपान गराउनु पर्छ र आमाले स्तनपान गराउँदा शिशुलाई ध्यान दिनुपर्छ, शिशुलाई कुनै प्रकारको असुविधा र कठिनाई पनि नहोस् भनेर। यदि शिशुलाई स्तनपान गराउँदा कुनै प्रकारको असुविधा भएमा शिशुले दुधबाट प्राप्त गर्ने पोषण प्राप्त गर्न सक्दैन र शिशुको मन औ भावतन्त्र शरीरको साथमा सम्बन्ध भएको हुनाले उसलाई योग्य एवं प्रेरक वातावरण पनि चाहिन्छ। स्तनपान केवल शारीरिक प्रक्रिया मात्र नभएर त्यसको साथसाथमा आमा र शिशुको भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ र स्तनपान गराउँदा शिशु आमाको काखमा निर्धक्क बस्न पाएकोले शिशु प्रसन्न हुन्छ। साथै आमाले शिशुलाई शिशुको शरीरमा कुनै प्रकारको केही भएको छ कि छैन भनी जाँच गर्ने मौका पनि पाउँछन् र स्तनपान गर्ने शिशुहरूमा ठुलो भएर पनि बिग्रने भनौँ अथवा नराम्रो कतिवटा कुआदतहरू हुन्छ, कुलतहरू हुन्छ है, यस्तो आदत सिक्ने सम्भावना पनि कम्ती रहेको पाइन्छ। अनि स्तनपान गरेको शिशुहरूको पेट खराबी एकदमै कम्ती मात्रामा हुन्छ र आमाको दुधमा अन्य दुध जस्तो बनाइरहनु पर्ने झन्झट पनि हुँदैन र स्तनपान गराउनले समयको साथसाथै पैसाको बचत पनि हुन्छ। भनौँ भने अब बजारमा किनेको डिब्बाको दुध जुन चाहिँ हुन्छ है, त्यो अथवा गाईको दुधमा भन्दा आमाको दुधमा पौष्टिक तत्त्व बेसी मात्रामा हुन्छ, त्यसैले शिशुको शारीरिक मानसिक विकासमा अत्यन्त उपयोगी चाहिँ आमाको दुध मात्र मानिन्छ र हामीले जुन चाहिँ बट्टाको दुधहरू नानीहरूलाई दिन्छौँ है, र हुन त कतिको मजबुरी पनि हुन्छ त्यो बट्टाको दुध खुवाउनु पर्ने है दिनुपर्ने, तर जति सक्दो चाहिँ आमाहरूले चाहिँ यो बट्टाको दुधहरू चाहिँ नानीहरूलाई नदिएको नै राम्रो हो र आमाको दुध जतिको पोसिलो, आमाको दुध जतिको पौष्टिक तत्त्व चाहिँ केही पनि हुँदैन र आमाको स्तनबाट प्राप्त दुधमा शिशुले ठिक चाहिने योग्यको तापक्रमको दुध प्राप्त गर्छ, तर बजारी दुध वा अन्य दुधमा ठिक तापक्रम पनि हुँदैन, यो बेसी गरम वा बेसी चिसो हुन्छ र आमाको दुधमा प्रोटिनको मात्रा एकदमै सन्तुलित मानिएको छ, त्यसैले गाई भैँसीको दुधभन्दा आमाको दुध शिशुहरूले सजिलैसँग पचाउन पनि सक्छन् र आमाको दुध पिउने शिशुहरूलाई मांसपेशीको रोग लाग्ने त्यति डर पनि हुँदैन अनि नवजात शिशु जन्मनुभन्दा पहिले नै शिशुलाई स्तनपान गराउनुको निम्ति आमा तयारी रहनुपर्छ, कारण स्तनपान गराउनु एउटा स्त्रीको निम्ति प्राकृतिक वरदान पनि हो। अनि यसरी नै अब शिशुलाई कतिपल्ट स्तनपान गराउनुपर्ने अनि कति मात्रामा चाहिँ गराउनुपर्ने भन्ने प्रत्येक आमाको मनमा प्रश्न चिन्ह उठ्नु स्वाभाविक कुरै हो र यसको केही निश्चित नियम छैन, तर पनि आमाको स्तनपान गराउने क्षमता शिशुको अवस्था आदि हेरेर निर्धारित गर्न चाहिँ सकिन्छ। अब शिशु जन्म भएको आधा घण्टा भित्रमा नै शिशुलाई स्तनपान गराउनु पर्छ अनि शिशु जन्म भएको एक सप्ताह बाद शिशुलाई दिनमा 6 लिएर 8 पल्टसम्म चाहिँ स्तनपान गराउनु चाहिँ उचित मानिन्छ। अब यसो गर्नाले चाहिँ शिशु शान्त प्रसन्न र स्वस्थ रहन्छ। अब स्वाभाविक रूपले शिशुलाई 2.5-3 घण्टासम्म स्तनपानको जरुरत पर्दैन, तर 5 घण्टाभन्दा अधिक नानीहरूलाई चाहिँ अब खाली चाहिँ राख्नु चाहिँ हुँदैन। राति पनि शिशु जब भोकले रुन्छ तब उसलाई स्तनपान गराउनु कुनै आपत्ति छैन, तर शिशु रुँदा स्तनपान गराउनु पर्छ भन्ने केही छैन। कति आमाहरूले शिशुलाई रुनुदेखि चुप गराउनको निम्ति पनि स्तनपान गराउनु थाल्छ, त्यो पनि एउटा भूल धारणा नै हामी मान्छौँ। अब कोही बेला शिशु भोकले रुन्छ, स्तनपान गराउनाले शिशु चुप लाग्छ, त्यो ठिकै कुरो हो, तर कोही बेला शिशुलाई अब कतै दुखेको हुन्छ, दुःख पीडा भइरहेको हुन्छ है, त्यसले पनि रुन सक्छ। त्यसैले गर्दा अब आमाहरूले चाहिँ शिशुलाई स्तनपान गराउँदाखेरि चाहिँ अब खुबै ध्यान दिएर चाहिँ अब गराउनुपर्छ है, र शिशुको माग आवश्यकता र स्तनको उपलब्धि अनुसार स्तनपान गराउनु पर्ने हुन्छ र आमाले शिशुलाई स्तनपान गराउँदा दुईपट्टिको स्तनको दुध पालैपछि रिक्त नभएसम्म पिलाउनु पर्छ, कारण स्तनको दुधको अन्तिम हिस्सामा मलाईको मात्रा हुन्छ। एउटा स्तनको दुध रिक्त नहुन्जेल खुवाउनले दुधमा मलाई अथवा क्रिम भन्छौँ नि हामी होइन, क्रिमको मात्रा शिशुले पाउँछ।
शिशुलाई कम्तीमा पनि एक वर्षसम्म आमाको दुध खुवाउनु पर्छ. अब कतिजनाले चाहिँ हुन त दुई वर्ष अढाई वर्षसम्म पनि खुवाउने गर्छन् है. तर भनौँ भने आमाले चाहिँ नानीहरूलाई चाहिँ अब डेढ वर्षसम्म चाहिँ दुध खुवाएको चाहिँ राम्रो भनिन्छ है. त्यसपछि शिशुलाई पौष्टिक आहार दाल भात दुध सब्जीको सुपहरू पनि खुवाउन सकिन्छ. तर जब नानी छ महिना हुन्छ है, छ महिना पछि मात्र नानीहरूलाई चाहिँ यो आहार खुवाउन सकिन्छ. किन

अनि 6 महिनासम्म चाहिँ नानीहरूलाई आमाको दुध मात्र चाहिँ अब खुवाउनु पर्छ र आमाको दुध बाहेक नानीहरूलाई एक थोपा पानी पनि पिलाउनु चाहिँ हुँदैन। र 6 महिना पश्चात चाहिँ अघि मैले जुन चाहिँ भने दाल भात है यो सब्जीको सुपहरू भयो दालको पानीहरू र खिचडी भातहरू चाहिँ खुवाउन चाहिँ सकिन्छ। अब कतिजना नारीहरूले भनौँ कतिजना आमाहरूले शिशुहरूलाई स्तनको दुध खुवाउनाले आफ्नो सौन्दर्य औ स्वतन्त्रता नष्ट हुन्छ भन्ने भावनाले पनि शिशुहरूलाई चाहिँ अब आमाको दुधबाट वञ्चित राखेका हुन्छन् है। तर विशेषज्ञहरूले चाहिँ यो कुराको पत्ता लगाए कि आमाको दुधको अभावमा नै शिशुहरूमा विभिन्न प्रकारको भनौँ नाना प्रकारको रोग साथै उत्तेजना क्रोध दुर्बलताहरू पाएको हुनाले नै शिशुहरूको निम्ति आमाको दुध चाहिँ सर्वोत्तम एवं आदर्श आहार हो भन्ने प्रमाण पाएको छ। स्तनपान गराउने आमाहरूमा ब्रेस्ट क्यान्सर वा स्तनको क्यान्सर रोगदेखि वञ्चित रहन सक्छ र शिशुलाई स्तनपान गराउने आमाको गर्भधारणको सम्भावना पनि कम हुन्छ वा ढिलो चाहिँ गर्भधारण गर्न सक्छिन्। र प्रसव कालमा आमाको शरीरमा भएको पेट स्नायु त्वचा तथा अन्य अङ्ग प्रत्यङ्गहरू तन्केर फुस्किएर भद्दा नराम्रो भएको हुन्छ तर शिशुलाई स्तनपान गराउनाले ती जम्मै तन्तुहरू चाहिँ सुगठित भएर चाहिँ अब जान्छ भनौँ। त्यो जति बेला नानीहरूले आमाको स्तनपान गर्छन् है त्यति बेला चाहिँ त्यो जति बेला फुस्किएको अङ्गहरू हुन्छ जति बेला तन्किएको जुन चाहिँ हाम्रो शरीरको भागहरू हुन्छ है त्यो चाहिँ अब ठिक मात्रामा चाहिँ भएर चाहिँ जान सक्छ। स्तनपानले आमाहरू र शिशुहरू दुवैलाई नै लाभदायक सिद्ध भएको विशेषज्ञहरूले प्रमाण गरेका पाएपछि स्तनपानको गरिमालाई बचाएर राख्नको निम्ति 1 अगस्तदेखि विश्व स्तनपान दिवस भनेर विश्वमा घोषित गरिएको छ र ईश्वरबाट पाएको यो उत्तम वरदान हो जुन आमाहरूले आफ्नो शिशुलाई स्तनपान गराउनबाट वञ्चित राख्छन्। यस्तो आमाहरूको जीवन कदापि नारीको जीवन पाएको पूर्ण हुन सक्दैन। यसैले स्तनपान गर्नु पाउनु शिशुहरूको जन्मसिद्ध अधिकार हो। यो अधिकारबाट प्रत्येक आमाले शिशुलाई स्तनपान गराउनुदेखि वञ्चित नराखौँ र स्वस्थ शिशु र स्वस्थ नागरिकको सृजना गरौँ भन्ने हामी सन्देश दिदछौँ। त श्रोताहरूलाई अहिले हामीले आमाको दुध चाहिँ नानीहरूको निम्ति सर्वोत्तम आहार हो भन्ने विषयमा केही भए पनि जानकारी गराइहाल्यौँ र श्रोताहरू आउँ अब केही क्षण मनोरञ्जनतर्फ लागौँ।

0: र श्रोतालाई हामीले यसरी गीत सुनाई मनोरञ्जन गराए पश्चात फेरि कार्यक्रमको दोस्रो चरणमा हामीले पाहुना निम्ति हजुरहरू समक्ष केही कुरो जानकारी दिनको निम्ति हामी उपस्थित भएका छौँ। र अब आजको विषय चाहिँ के रहेको छ भने अब महिलाहरूमा डिजिटल सुरक्षा अनि साइबर सचेतनाको आवश्यकता चाहिँ के कतिको छ, अथवा हाम्रो महिलाहरूलाई चाहिँ यो डिजिटल साइबर यो अब जति पनि अब क्राइमहरू पनि हामी भइरहेको देख्छौँ होइन बहिनी, र यसबारे चाहिँ अब सचेतना चाहिँ कस्तो प्रकारले गराउनुपर्ने भन्ने विषयलाई आज हामीले लिएर आएका छौँ। र हाम्रो समक्ष हुनुहुन्छ श्रद्धा परियार बहिनी, र बहिनीले हाम्रो स्टुडियोमा स्वागत छ बहिनी।
1: धन्यवाद दिदी।
0: र अब यहाँ बहिनीबाटै सुनौ न त, अब महिलाहरूमा डिजिटल सुरक्षा अनि साइबर सचेतनाको आवश्यकता चाहिँ किन पर्छ त बहिनी?
1: वर्तमान समयको परिचय दिन पर्दा यसलाई डिजिटल युग भनेर हामी चिन्ने गर्छौँ।
0: हजुर,
1: कम्प्युटर मोबाइल अनि इन्टरनेटले हाम्रो दैनिक जीवनलाई पूर्ण रूपमा परिवर्तन गरिरहेको सबैलाई विदितै छ। संसारको जुनसुकै कुनामा बसोबास गर्ने मानिसहरूसित पनि क्षणभरमै कुराकानी गर्न, जानकारी लिन र दिन यो प्रविधिले सजिलो बनाएको छ।
0: हजुर बहिनी,
1: आजको डिजिटल युगमा प्रविधिको विकासले हाम्रो जीवनलाई सहज अनि गतिशील बनाउन सहायता गरेको छ। अनलाइन सेवा, सामाजिक सञ्जाल, इमेल, मोबाइल एप्लिकेसन र विभिन्न डिजिटल प्लेटफर्महरूको प्रयोगले हाम्रो दैनिक जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। जीवनलाई सजिलो बनाउन साथसाथै हामीले यसबाट दिन प्रतिदिन बढिरहेको साइबर खतराहरू साथै अनलाइन जोखिमहरू पनि तीव्र रूपमा प्रवेश गरेको महसुस गरिरहेका छौँ।
0: हजुर बहिनी,
1: तसर्थ यस्ता जोखिमहरूबाट स्वयंलाई कसरी सुरक्षा राख्न साथै आफैलाई कसरी सचेत गराउन भनी पूर्ण ज्ञान हुन अति नै अनिवार्य छ।
0: एकदमै साँचो भन्नु बहिनीले।
1: ज्ञानको कमी हुँदा धेरै प्रकारका साइबर खतराहरूको जोखिममा परेको देखिरहेका छौँ। ती जोखिमहरूलाई सही रूपमा चिन्नु अनि त्यसबाट जोगिनु आवश्यक हुन्छ। ती जोखिमहरू मध्ये केही मुख्य जोखिमहरू यस प्रकारका छन्। व्यक्तिगत जानकारीको चोरी, अनलाइन खाता र सामाजिक सञ्जालहरूमा आफ्ना व्यक्तिगत विवरणहरू साझा गर्दा अनावश्यक खतरा हुन सक्छ। यसले ह्याकिङ अनि जालसाजीको सम्भावना बढाउँदछ। साइबर धम्की अनि साइबर बुलिङको कारणले गर्दा महिलाहरूले सामाजिक सञ्जालमा असहज स्थितिको सामना गरिरहेको छ। अनलाइन ठगी र जालसाजी विभिन्न आकर्षक अवसर अनि ठगीका योजनाहरूले महिलाहरूमा लुट्ने प्रयास भइरहेको छ। महिलाहरूमा अनलाइन फर्जी प्रोफाइल अनि अभद्र अनुचित सामग्रीहरूको कारण मानसिक अनि सामाजिक क्षति भइरहेको छ। डिजिटल युगमा सोसियल मिडिया प्लेटफर्म अनि विभिन्न एप्लिकेसन मार्फत अनलाइन प्रेम सम्बन्ध हुने अनि भेटघाट गर्ने क्रम बढेको देखिरहेका
0: छौँ।
1: यसले नयाँ अवसर दिनु साथै ठुला जोखिमहरू पनि निम्ताइरहेको हामी अनुभव गर्दछौँ। फलस्वरूप यही कारण हाम्रा कतिपय चेलीबेटीहरू नारी तस्करीको

0: चपेटमा परेको घटनाहरू धेरै सुन्ने गर्दछौँ।
1: हजुर हजुर, एकदमै साँचो हो नि। अब यस्तो जोखिमहरूबाट चाहिँ हामी धेरै सावधानी चाहिँ हुनुपर्छ
0: हजुर दिदी। यस्ता खतराहरूबाट आफैलाई सुरक्षा राख्न महिलाहरूमा साइबर सुरक्षा अनि सचेतनाको आवश्यकता अत्यधिक हुँदछ। यसले उनीहरूलाई अनलाइन जोखिमबाट जोगिन र सुरक्षित रहन सहायता गर्दछ। त्यसका लागि आवश्यक छन् सुरक्षित पासवर्ड अनि दुई तह प्रमाणीकरण प्रयोग गर्नु। सार्वजनिक र व्यक्तिगत खाताहरूमा बलियो, मतलब अरूले सहजै चोर्न नसक्ने पासवर्ड प्रयोग गर्नु अनि दुई तह प्रमाणीकरण सक्षम बनाउनु आवश्यक छ।
1: हजुर बहिनी,
0: यसले व्यक्तिगत जानकारीको चोरी हुने सम्भावना कम गराउँदछ।
1: हजुर,
0: अर्को छ सावधानी पूर्वक व्यक्तिगत जानकारी साझेदार गर्नु।
1: हजुर,
0: अनावश्यक रूपमा आफ्नो फोन नम्बर, ठेगाना, ब्याङ्क विवरण आदि सार्वजनिक गर्न बन्द गर्नु अनिवार्य छ।
1: हजुर,
0: केवल विश्वसनीय र आवश्यक व्यक्तिहरूसँग मात्र जानकारी साझा गर्ने, हामी यस्ता साइबर जोखिमहरूबाट बाँच्न सकिन्छ।
1: ठिकै हो,
0: विश्वसनीय लाभदायक एप्लिकेसन अनि जानकारी मूलक वेबसाइटहरू मात्र प्रयोग गर्नाले साइबर अपराध हुनदेखि बाँच्न सकिन्छ। संदिग्ध लिङ्क र अन्जान स्रोतहरूबाट सावधानी अप्नाउनु जरुरी छ। कुनै पनि अन्जान नम्बरबाट फर्जी कलहरू आए सावधानी अप्नाउनु, साथै ओटिपीहरू अपरिचित जनहरूलाई साझा गर्नु हुँदैन। सामाजिक सञ्जालको सुरक्षित ढङ्गमा प्रयोग गर्नु अनि अनावश्यक रूपमा आफ्नो व्यक्तिगत जानकारी वा स्थान कसैसित पनि साझा नगर्नु, यस्ता कुरामा सचेत रहनले हामी सुरक्षित रहन सक्दछौ।
1: हजुर हजुर,
0: साइबर खतराहरू पनि जालसाजी बारेमा जानकारी राख्नु अनि आफूलाई सतर्क बनाउनु अति आवश्यक छ।
1: हजुर हजुर, ठिकै हो बहिनी।
0: सरकारी र निजी संस्थाद्वारा आयोजित तालिमहरू महिलाहरूमा डिजिटल सुरक्षा अनि साइबर सचेतनाको निम्ति लाभदायक हुन्छन्।
1: हजुर,
0: सरकार अनि समाजको भूमिका पनि अति महत्वपूर्ण छन्।
1: हजुर,
0: भारत सरकारले महिलाहरूको डिजिटल सुरक्षा अनि साइबर जागरूकताको निम्ति विभिन्न कार्यक्रमहरू अनि नीतिहरू लागू गरेका छन्।
1: हजुर हजुर,
0: यी कदमहरूले महिलाहरूलाई अनलाइन जोखिमहरूबाट जोगाउने, साइबर अपराधको विरुद्धमा जागरूकता फैलाउने अनि डिजिटल साक्षरतामा सुधार ल्याउने उद्देश्य राख्दछन्।
1: हजुर,
0: यहाँ भारत सरकारको महिलाहरूको निम्ति डिजिटल संरक्षण अनि साइबर जागरूकता क्षेत्रमा मुख्य भूमिकाहरू मध्ये केही भूमिका बारे बाँट्न चाहन्छु।
1: हजुर हजुर, भन्नुहोस् भाइ।
0: भारत सरकारले महिला अनि चेलीबेटीहरूलाई डिजिटल प्रविधिको प्रयोगमा सहज बनाउन विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
1: हजुर,
0: यसले महिलाहरूलाई अनलाइन सेवा, ब्याङ्किङ र सार्वजनिक सेवाहरूको सजिलै रूपमा सुनिश्चित गर्दछ।
1: हजुर हजुर,
0: साइबर अपराधहरू जस्तै अनलाइन ठगी, साइबर दुर्व्यवहार अनि व्यक्तिगत डाटा चोरीको जोखिमलाई मध्यनजर राख्दै सरकारले जागरूकता अभियानहरू सञ्चालन गरिरहेको छ। यसले महिलाहरूलाई साइबर अपराधको चिन्हहरू अनि रोकथामका उपायहरू सिकाउँदछन्। सरकारले सूचना प्रविधि अनि साइबर कानुनहरूमा सुधार गरी महिलाहरूको अधिकार अनि सुरक्षा सुनिश्चित गरेको छ।
1: हजुर,
0: यसले साइबर अपराधको सजाय र पीडितलाई न्याय दिलाउने प्रावधानहरू सुनिश्चित गर्दछ।
1: हजुर बहिनी,
0: डिजिटल साक्षरताका लागि अभियान जस्तै डिजिटल भारत अनि सशक्त भारत जस्ता अभियानहरू मार्फत महिलाहरूलाई डिजिटल साक्षरता प्रोत्साहित गरिरहेको छ। यसले महिलाहरूलाई अनलाइन सुरक्षित रहने तरिकाहरू सिकाउँदछन्।
1: हजुर,
0: साइबर अपराध विरुद्ध महिलाहरूलाई विशेष सुरक्षा योजनाहरू अनि हेल्पलाइनहरू स्थापना गरिएको छ। यस्ता योजनाले महिलाहरूलाई तत्काल सहायता अनि परामर्श प्रदान गर्दछ। भारत सरकारले महिलाहरूलाई सशक्त बनाउने र डिजिटल प्रविधिको सदुपयोग गर्ने प्रेरित गर्न विभिन्न योजनाहरू ल्याएको छ। ती मध्ये एक महत्वपूर्ण योजना हो डिजिटल शक्ति योजना। यस योजना अन्तर्गत महिलाहरूलाई डिजिटल साक्षरतामा प्रोत्साहन गर्न, उनीहरूलाई अनलाइन सेवाहरूको जानकारी दिन अनि साइबर सुरक्षामा जागरूक

0: रक्त फैलाउने उद्देश्य राखिएको छ।
1: हजुर बहिनी, अब बहिनीले हामीलाई है डिजिटल शक्ति योजना बारे भन्नुभयो होइन बहिनी,
0: हजुर,
1: र यो डिजिटल शक्ति योजना भनेको चाहिँ के हो त, यो पनि हाम्रो श्रोता समक्ष राखिदिनुहोस् न त।
0: अवश्य दिदी, डिजिटल शक्ति योजना भारत सरकारले महिलाहरूलाई डिजिटल दुनियासँग परिचित गराउने, उनीहरूलाई आत्मनिर्भर बनाउने अनि साइबर सुरक्षाको महत्व बुझाउने उद्देश्यले सुरु गरेको एउटा कार्यक्रम हो।
1: हजुर,
0: यसले विशेष गरी ग्रामीण अनि अशिक्षित महिलाहरूलाई लक्षित गरी डिजिटल साक्षरतामा सुधार ल्याउने काम गर्दछ।
1: हजुर बहिनी, हजुर।
0: यस योजनाहरूको मुख्य बुन्दाहरू डिजिटल साक्षरताको प्रशिक्षण,
1: हजुर,
0: महिलाहरूलाई स्मार्टफोन, अनलाइन ब्याङ्किङ, ई गभर्मेन्ट, स्वास्थ्य अनि शिक्षाका सेवाहरू बारे प्रशिक्षण दिने, यसले उनीहरूलाई डिजिटल उपकरणहरूको प्रयोगमा सहजता ल्याउने। अर्को छ साइबर सुरक्षा सम्बन्धी जागरूकता, महिलाहरूलाई साइबर अपराधहरू जस्तै ठगी, साइबर दुर्व्यवहार अनि व्यक्तिगत डाटा चोरीको जोखिमबारे सचेत बनाउने, साथै सुरक्षित अनलाइन व्यवहार सिकाउने। अर्को छ आत्मनिर्भरता प्रबन्धन, डिजिटल माध्यमबाट स्वरोजगार, घरेलु उद्योग, अनलाइन बिक्री अनि अन्य व्यवसायलाई प्रबन्धन गर्ने। सहयोग र समर्थन, स्थानीय स्तरमा तालिम केन्द्रहरू स्थापना गरी महिलाहरूलाई जोड्न अनि उनीहरूको डिजिटल यात्रा सहज बनाउने। महिलाहरूको निम्ति सरकारबाट प्राप्त भइरहेको यस्ता असल अवसरहरूबाट लाभ लिन आज प्रत्येक महिला नै तत्पर हुन अति आवश्यक छ। यसले न केवल व्यक्तिगत सुरक्षा सुनिश्चित गर्दछ, बरु डिजिटल समाजको विकासमा समेत योगदान पुर्याउँदछ। यस्ता असल योजनाहरूबाट लाभ उठाउँदै प्रत्येक महिलाले आफ्नो अनलाइन गतिविधिहरूमा सचेत रहनु अनि आवश्यक सुरक्षा उपायहरू अप्नाउनु अति आवश्यक छ। यसले उनीहरूलाई सुरक्षित, आत्मनिर्भर अनि प्रोत्साहित बनाउँदछ अनि डिजिटल दुनियाँमा आफ्नो स्थान सुनिश्चित गर्न सहायता पनि गर्दछ।
1: हजुर, ठिकै भन्नुभयो।
0: प्रत्येक महिला डिजिटल नागरिक बनौ, यसको प्रयोग सुरक्षित रूपमा साथै सचेत रही प्रयोग गर्ने प्रयास गरौ।
1: हजुर बहिनी,
0: स्वयंमा पनि साइबर सुरक्षा अनि सचेतनाको मार्ग अपनाउँदै अरूको गोपनीयताको पनि सम्मान गरौ।
1: ठिकै हो।
0: गलत सूचनाहरू फैलाउनेदेखि आफैलाई टाढो राखौ।
1: हजुर।
0: असल डिजिटल नागरिक बन्न तथ्य पुष्टि गरेर मात्र अरूलाई कुनै जानकारी साझा गरौ।
1: हो नि।
0: अरूको अनुमति बिना कसैको व्यक्तिगत जानकारी अरूलाई प्रचार गर्ने काम नगरौ।
1: एकदमै साँचो। हजुर।
0: सम्मानजनक भाषा प्रयोग गरौ।
1: ठिक हो।
0: डिजिटल सुरक्षा अनि साइबर सचेतनाको आवश्यकता बारे आफूमा भएको ज्ञान अरूलाई पनि बाँड्ने चेष्टा गरौ।
1: हो नि बहिनी।
0: सुरक्षित अनि जिम्मेवार डिजिटल व्यवहारले आज हाम्रो समाज अनि देश स्वस्थ अनलाइन वातावरण निर्माण गर्ने एक असल उदाहरण सारा संसारको निम्ति अवश्य बन्न सक्नेछ।
1: एकदमै साँचो भन्नुभयो बहिनीले। अब जुन चाहिँ तपाईँले प्रथमै भन्नुभयो नि, यो हामी जति पनि है मोबाइलहरू प्रयोग गर्छौँ है, डिजिटल अब जुन चाहिँ पनि हामी उपकरणहरू प्रयोग गर्छौँ है बहिनी, त्यसलाई चाहिँ अब हामीले अब ठिकसँगले चाहिँ प्रयोग गर्नु पर्यो नि होइन बहिनी। त्यसलाई दुर्व्यवहार चाहिँ गर्नु भएन, त्यसको राम्रो प्रयोगहरू गर्नु पर्यो अनि राम्रो राम्रो कुरोहरू चाहिँ हामीले अप्नायौँ भने चाहिँ अब यस्तो कतिवटा साइबर खतराहरूबाट चाहिँ हामी बाँच्न सक्छौँ है। अब तपाईँले भन्नुभयो कि अब हाम्रो महिला पुरुषहरू चाहिँ अब यो मोबाइल फोनको द्वारा जुन चाहिँ सामाजिक सञ्जालको प्रयोगद्वारा चाहिँ अब वैवाहिक सम्बन्धमा पनि बाँधिएको छ है, र अब कतिजना अब यस्तोमा चाहिँ अब राम्रो पनि हुनसक्छ, कति नराम्रो पनि हुनसक्छ। त्यो चाहिँ हाम्रो दिदी बहिनीहरूलाई भन्छु म विशेष गरी है, हाम्रो दिदी बहिनीहरूले चाहिँ अब यस्तो अब कुनै पनि है अब एकअर्कासँग सम्पर्क रहेमा पनि तपाईँले राम्रोसँगले सोझबुझ गरेर राम्रोसँगले चाहिँ अब हेरविचार गरेर मात्र है यस्तो यो अब वैवाहिक बन्धनमा पनि तपाईँहरू बाँधिनुहोस्, किनभने कतिजना चाहिँ अब फर्जी पनि हुनसक्छ होइन बहिनी, र यस्तोदेखि चाहिँ हामी टाढा रहनको निम्ति नै हामीले तपाईँहरू समक्ष यस्तो कतिवटा कार्यक्रमहरू राख्ने गर्छौँ। र हाम्रो श्रोताहरूले बुझ्नुभयो होला कि अब हामी चाहिँ यो डिजिटल अब सुरक्षा अनि साइबर सचेतनाको आवश्यकता चाहिँ किन परेको छ आजको समयमा भन्ने कुरो चाहिँ यहाँ बहिनीबाट आज हामीले धेरै कुराहरू बुझ्न सक्यौँ, साथै हाम्रो श्रोताहरूले भन्ने पनि बुझ्नुभयो होला होइन बहिनी?
0: हजुर दिदी।
1: र अब आज हामीलाई श्रद्धा बहिनी आउनु भएर

महिलाहरूमा डिजिटल सुरक्षा अनि साइबर सचेतनाको आवश्यकता बारेमा धेरै राम्रोसँगले जानकारीहरू गराउनु भयो श्रोताहरू। समय धेरै नै भएको र यहाँ बहिनीलाई बिदा दिँदै अब हामी बिदा लिने समय भइसकेको हुनाले आगामी सप्ताह फेरि पनि भेट्ने आशा अनि वाचा गर्दै आजलाई भने हामी बिदा चाहन्छौ। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नि हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रता कार्यक्रम शिक्षा ज्योतिको यो अर्को अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। र आज हामीले जान्नै पर्ने अनि हामीले बुझ्नै पर्ने अनि हाम्रो दैनिक जीवनमा प्रयोग हुने विषयलाई हामीले कार्यक्रममा विषयवस्तु बनाएर ल्याएका छौँ। हो श्रोताहरू, आज सम्पूर्ण विश्वका प्रत्येक देशहरू नै वातावरणलाई स्वच्छताको मार्गमा डोर्याउनका लागि कम्मर कसेर काम गरिरहेका छन् र वातावरणलाई स्वच्छ र प्रदूषण मुक्त बनाउनका लागि प्रयोग गरिने ऊर्जाहरू मध्ये सौर्य ऊर्जा एक हो। र आज हामी खोज अनि अन्वेषणका कथाहरू अन्तर्गत सौर्य ऊर्जामा नवप्रवर्तन अर्थात् सोलर एनर्जी इनोभेसन माथि चर्चा गर्नेछौ। र हाम्रो विषयवस्तुलाई अगाडि बढाउन भन्दा पहिले कार्यक्रम थालनीमा सर्वप्रथम समूह आवाजमा रहेको यो देश वन्दना हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरू माझ सुनाउन लागिरहेका छौँ।

र यो देशबन्दना सुनेपश्चात हाम्रा श्रोता विद्यार्थी भाइ बहिनीलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदछौँ। र हामीले हजुरलाई अवागै बताइसकेका छौँ कि आजको हाम्रो विषयवस्तु के रहेको छ भनेर। र आजको विषयवस्तु अति नै चाखलाग्दो, अति नै जान्नै पर्ने अनि हाम्रो दैनिक जीवनमा प्रयोग हुने रहेको छ, जसलाई हामी सौर्य ऊर्जामा नवप्रवर्तन भनेर आज जान्दछौँ। र आज यस विषयवस्तुमाथि जानकारी प्रदान गर्नको निमित्त हामी माझ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ निवेदिता भारतीज्यू। र आज हामी निवेदिता भारतीज्यूबाट खोजनी अन्वेषणका कथाहरू अन्तर्गत सौर्य ऊर्जामा नवप्रवर्तन अर्थात् सोलर एनर्जी इनोभेसनमाथि सविस्तार साथ जानकारी प्राप्त गर्न लागिरहेका छौँ।

नानी हो, आज म तपाईहरुको अगाडि आविष्कार र खोज सौर्य ऊर्जामा नवप्रवर्तनको विषयमा केही जानकारी दिन गइरहेकी छु। ल सुरु गरौँ है त। नानीहरू कल्पना गर्नुहोस्, यदि भोलिदेखि सूर्य उदाउन नै छोड्यो भने के होला? पृथ्वी अन्धकारमय हुनेछ, बिरुवाहरू मर्नेछ, मौसमको चक्र बिग्रिनेछ, खाना उत्पादन बन्द हुनेछ, मानिस जनावर र सम्पूर्ण जीव जन्तुको जीवन सङ्कटमा पर्नेछ। यसैले वैज्ञानिकहरूले सूर्यलाई केवल एउटा तारा मात्र नभई जीवनको आधार पनि भन्छन्। आज संसारभरि पेट्रोलियम, डिजल, कोइला र प्राकृतिक ग्यास जस्ता इन्धनका स्रोतहरू क्रमशः सकिँदै गइरहेका छन्। यी इन्धनको अत्याधिक प्रयोगले वातावरण प्रदूषण, जलवायु परिवर्तन र पृथ्वीको तापक्रम बढ्ने जस्ता गम्भीर समस्या पनि निम्त्याएको छ। यही कारणले वैज्ञानिकहरूले वातावरणलाई जोगाउने, कहिले नसकिने र सबैका लागि उपलब्ध ऊर्जा स्रोतको खोजी गर्न थाले। त्यसैको परिणाम हो सौर्य ऊर्जा। आज हामी सौर्य ऊर्जाको इतिहास, यसको खोज, विभिन्न वैज्ञानिकहरूको योगदान, नयाँ नयाँ आविष्कार, यसको उपयोग, भविष्यका सम्भावना र भारत लगायत विश्वभर भइरहेका नवीनतम विकासबारे विस्तृत रूपमा चर्चा गर्नेछौँ। त्यसैले कार्यक्रमको अन्तसम्म हामीसँग रहनुहोला। ऊर्जा भनेको के हो? नानीहरू, सबैभन्दा पहिले एउटा सामान्य प्रश्नबाट सुरु गरौँ। ऊर्जा भनेको के हो? विज्ञानको भाषामा भन्ने हो भने कुनै पनि काम गर्न सक्ने क्षमतालाई ऊर्जा भनिन्छ। यदि ऊर्जा नभएको भए हामी हिँड्न सक्दैनथ्यौँ, बोल्न सक्दैनथ्यौँ, पढ्न सक्दैनथ्यौँ, मोबाइल चार्ज हुँदैनथ्यो, पङ्खा चल्दैनथ्यो, अस्पतालका उपकरणहरू बन्द हुन्थे, रेल, जहाज, हवाई जहाज कुनै पनि सञ्चालन हुन सक्दैनथे। अर्थात् हाम्रो सम्पूर्ण जीवन ऊर्जामाथि निर्भर छ। हामीले प्रयोग गर्ने ऊर्जाका विभिन्न स्रोतहरू छन्, जस्तै कोइला, पेट्रोल, डिजल, प्राकृतिक ग्यास, जलविद्युत, हावाबाट प्राप्त ऊर्जा, वायोग्यास, अणुविज्ञ ऊर्जा र सौर्य ऊर्जा। यी मध्ये केही ऊर्जा स्रोतहरू सीमित छन् भने केही पुन प्राप्त गर्न सकिन्छ। नवीकरणीय र अनवीकरणीय ऊर्जा। ऊर्जा स्रोतहरूलाई मुख्यतया दुई भागमा

0: विभाजन गरिन्छ। एक, अनवीकरणीय ऊर्जा अर्थात् नन रिन्युएबल एनर्जी। यस्ता ऊर्जा स्रोतहरू एक पटक प्रयोग गरिसकेपछि फेरि छिट्टै प्राप्त गर्न सकिँदैन, जस्तै कोइला, पेट्रोलियम, डिजेल, प्राकृतिक ग्यास। यी बन्न लाखौं वर्ष लाग्छ। आज हामीले अत्याधिक प्रयोग गरिरहेका कारण भविष्यमा यी समाप्त हुन सक्छन्। नवीकरणीय ऊर्जा अर्थात् रिन्युएबल एनर्जी। यस्ता ऊर्जा स्रोतहरू प्राकृतिक रूपमा बारम्बार प्राप्त भइरहन्छन्, जस्तै सूर्य, हावा, पानी, समुद्री चाल, जैविक पदार्थ। यी ऊर्जा स्रोतहरू वातावरण मैत्री पनि हुन्छन्। यिनै मध्ये सबैभन्दा शक्तिशाली र सबैभन्दा धेरै सम्भावना भएको स्रोत हो सौर्य ऊर्जा। सूर्य किन यति महत्त्वपूर्ण छ? हामी बिहान उठ्दा सूर्य उदाइसकेको हुन्छ। सायद हामी मध्ये धेरैले सूर्यलाई सामान्य रूपमा मात्रै हेर्छौ, तर वास्तवमा सूर्य बिना पृथ्वीमा जीवन सम्भव छैन। सूर्य पृथ्वीबाट करिब 15 करोड किलोमिटर टाढा रहेका एउटा विशाल तारा हो। यसको तापक्रम सतहमा करिब 5,500 डिग्री सेल्सियस हुन्छ भने यसको केन्द्रमा करिब 1,50,00,000 डिग्री सेल्सियस भन्दा बढी हुन्छ। यति ठूलो तापक्रमका कारण सूर्यले निरन्तर प्रकाश र ताप उत्सर्जन गरिरहेको हुन्छ। वैज्ञानिकहरूको अनुमान अनुसार सूर्य अझै करिब 5 अरब वर्षसम्म यसरी नै ऊर्जा उत्पादन गरिरहनेछ। यसकारण सूर्यलाई लगभग अक्षय ऊर्जा स्रोत मानिन्छ। सौर्य ऊर्जा भनेको के हो? सूर्यबाट आउने प्रकाश र तापलाई उपयोग गरेर प्राप्त गरिने ऊर्जालाई सौर्य ऊर्जा भनिन्छ। यो पूर्ण रूपमा प्राकृतिक ऊर्जा हो। यसमा धुवा निस्कन्दैन, कार्बन डाइअक्साइडको उत्सर्जन अत्यन्त कम हुन्छ, यसले वातावरण प्रदूषण गर्दैन। सौर्य ऊर्जालाई आज संसारभरि बिजुली उत्पादन, खाना पकाउन, पानी तताउन, सडक बत्ती बाल्न, मोबाइल चार्ज गर्न, सिँचाइ गर्न, अस्पताल सञ्चालन गर्न, उपग्रह सञ्चालन गर्न, अन्तरिक्ष अनुसन्धान गर्न जस्ता हजारौं कार्यमा प्रयोग गरिँदै आएको छ। मानिसले पहिलो पटक सूर्यको उपयोग कहिले गर्यो? सौर्य ऊर्जा आधुनिक विज्ञानको उपहार मात्र होइन, मानिसले हजारौं वर्ष अघि नै सूर्यको उपयोग गर्न सिकिसकेको थियो। प्राचीन मानिसहरूले कपडा सुकाउन, अन्न सुकाउन, माछा सुकाउन तथा नुन उत्पादन गर्न सूर्यको ताप प्रयोग गर्थे। त्यसबेला बिजुली थिएन, तर सूर्य नै उनीहरूको सबैभन्दा ठूलो प्राकृतिक सहयोगी थियो। प्राचीन सभ्यताहरूमा सूर्यको महत्त्व। विश्वका धेरै प्राचीन सभ्यताहरूले सूर्यलाई देवताको रूपमा पूजा गर्थे, किनभने उनीहरूलाई थाहा थियो सूर्य बिना जीवन सम्भव छैन। मिश्र, इजिप्ट। प्राचीन मिश्रीहरूले सूर्य देवतालाई रा भनेर पूजा गर्थे। उनीहरू विश्वास गर्थे कि सूर्यले सम्पूर्ण संसारलाई जीवन दिएको छ। ग्रीस। ग्रीक सभ्यतामा सूर्य देवतालाई हेलियोस भनिन्थ्यो। उनीहरूका अनुसार हेलियोस सुनौलो रथमा बसेर प्रत्येक दिन आकाश पार गर्थे। भारत। भारतमा हजारौं वर्षदेखि सूर्यलाई जीवनदाता मानिएको छ। आज पनि छठ पर्व, मकर संक्रान्ति, सूर्य नमस्कार तथा दैनिक पूजा आराधनामा सूर्यको विशेष महत्त्व छ। यसले देखाउँछ कि मानिसहरूले विज्ञानभन्दा धेरै पहिला नै सूर्यको महत्त्व बुझेका थिए। सौर्य ऊर्जाको वैज्ञानिक यात्रा कसरी सुरु भयो? अब एउटा रोचक प्रश्न। यदि मानिसले धेरै पहिलादेखि सूर्य प्रयोग गरिरहेको थियो भने सौर्य ऊर्जा प्रविधिको आविष्कार कहिलेदेखि सुरु भयो? यसको उत्तर पाउन हामीलाई करिब 200 वर्ष पछाडि जानुपर्छ। 18 र 19 शताब्दीमा औद्योगिक क्रान्ति सुरु भयो। कारखाना बढे, कोइलाको प्रयोग अत्याधिक बढ्यो। त्यसपछि वैज्ञानिकहरूले सोच्न थाले, के सूर्यको प्रकाशलाई सिधै बिजुलीमा परिवर्तन गर्न सकिन्छ? यी प्रश्नले आधुनिक सौर्य विज्ञानको जन्म गरायो।
1: आज अति नै चाखलाग्दो विषय, हामीले जान्नै पर्ने विषय, हामीले बुझ्नै पर्ने

विषय अनि प्रत्येक देशहरूको निमित्त एकदम उपयोगी हुने विषय सौर्य ऊर्जामा नव प्रवर्तन अर्थात् सोलर एनर्जी इनोभेसनमाथि जानकारी प्राप्त गरिरहेका छौँ निवेदिता भारतीबाट। र हाम्रो यो विषयवस्तुलाई केही क्षण पर सार्दै अब भने हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

0: र यो साङ्गीतिक विश्राम पश्चात पुनः हाम्रो यम्र श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: विज्ञानमा सौर्य ऊर्जाको सुरुवात। हजारौँ वर्षदेखि मानिसले सूर्यको तापको उपयोग गरिरहेको थियो, तर सूर्यको प्रकाशलाई सिधै विद्युत ऊर्जामा परिवर्तन गर्न सकिन्छ भन्ने कुरा लामो समयसम्म कसैलाई थाहा थिएन। 18 र 19 शताब्दीमा वैज्ञानिकहरू विद्युत्व, चुम्बकत्व र प्रकाशका सम्बन्धमा नयाँ नयाँ अनुसन्धान गरिरहेका थिए। माइकल फराडे, अलेक्जान्ड्रो वोल्टा, आन्ड्रे एम्पियर, जेम्स क्लार्क, म्याक्सवेल जस्ता वैज्ञानिकहरूको अनुसन्धानले विद्युत विज्ञानलाई नयाँ दिशा दिएको थियो। यी वातावरणमा एउटा युवा वैज्ञानिकले यस्तो खोज गरे जसले ऊर्जा उत्पादनको इतिहास नै बदलिदियो। एडमन्ड विक्रल, फोटोभोल्टेक प्रभावका खोजकर्ता। सन् 1839मा फ्रान्सका केवल 19 वर्षका युवा वैज्ञानिक एडमन्ड विक्रलले एउटा प्रयोग गरिरहेको थियो। उनी धातुका इलेक्ट्रोइड र विशेष रासायनिक घोल प्रयोग गरेर विद्युत सम्बन्धी अनुसन्धान गरिरहेका थिए। प्रयोगका क्रममा उनले एउटा अनौठो कुरा देखे। जब सूर्यको प्रकाश प्रयोगमा राखिएको उपकरणमा पर्यो, त्यसबाट उत्पादन हुने विद्युत धारा बढ्यो। यो सामान्य घटना थिएन। यसको अर्थ थियो प्रकाशले विद्युत उत्पादन गर्न सक्छ। यसै घटनालाई पछि फोटोभोल्टेक प्रभाव भनियो। यी खोजलाई आधुनिक सौर्य ऊर्जाको सबैभन्दा ठूलो आधार मानिन्छ। यदि वेक्रलले त्यो सानो परिवर्तनलाई व्यवस्था गरेका भए, सम्भवत आजको सोलर प्यानलको विकास धेरै ढिलो हुने थियो। फोटोभोल्टेक प्रभाव भनेको के हो? अब एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। फोटोभोल्टेक प्रभाव भनेको आखिर

हो। फोटो भन्ने शब्द ग्रीक भाषाबाट आएको हो, जसको अर्थ प्रकाश हो। वोल्टेइक शब्द भने वोल्टाबाट आएको हो, जसको सम्बन्ध विद्युतसँग छ। यसै फोटोभोल्टेइक प्रभाव भन्नाले सूर्यको प्रकाश कुनै विशेष पदार्थमा पर्दा त्यसबाट विद्युत उत्पन्न हुने प्रक्रियालाई बुझिन्छ। यो प्रक्रिया नै आजका सबै सोलर प्यानलको आधार हो। आज तपाईँले घरको छतमा देख्ने सोलर प्यानल, सडकपत्ती, क्याल्कुलेटर, उपग्रह, अन्तरिक्ष स्टेसन सबै यही सिद्धान्तमा आधारित छन्। सुरुका दिनहरूमा किन विकास हुन सकेन? विक्रलको खोज अत्यन्त महत्वपूर्ण थियो, तर त्यो समयको प्रविधि पर्याप्त विकसित थिएन। त्यसबेला वैज्ञानिकहरूलाई यस्तो पदार्थ बनाउने ज्ञान थिएन जसले धेरै मात्रामा सूर्यको प्रकाशलाई विद्युतमा परिवर्तन गर्न सकोस्। त्यसैले यो खोज प्रयोगशालामा सीमित रह्यो, यद्यपि यसले भविष्यका वैज्ञानिकहरूलाई अनुसन्धान गर्न प्रेरणा दियो। सेलेनियमको खोज र नयाँ सम्भावना। सन् 1873 बेलायती वैज्ञानिक विलोक्वी स्मिथले अर्को महत्वपूर्ण खोज गरे। उनी टेलिग्राफ प्रणालीका लागि सामग्री परीक्षण गरिरहेका थिए। अनुसन्धानका क्रममा उनले सेलेनियम नामक तत्वमा एउटा विशेष गुण देखे। जब सेलेनियममा प्रकाश पर्थ्यो, यसको विद्युत प्रतिरोध परिवर्तन हुन्थ्यो। यसले वैज्ञानिकहरूलाई देखायो कि केही पदार्थहरू प्रकाशप्रति अत्यन्त संवेदनशील हुन्छ। यो खोजले सोलर सेल विकास गर्ने सम्भावनालाई अझ बलियो बनायो। विलियम ग्रिल्स एडम्स र रिचर्ड डे। सन् 1876 वैज्ञानिक विलियम ग्रिल्स एडम्स र उनका सहकर्मी रिचर्ड डेले सेलेनियममाथि थप अनुसन्धान गरे। उनीहरूले प्रमाणित गरे कि सेलेनियममा प्रकाश पर्दा कुनै रासायनिक प्रतिक्रिया बिना नै विद्युत उत्पन्न हुन्छ। यो अत्यन्त ठूलो उपलब्धि थियो। यसबाट स्पष्ट भयो कि सूर्यको प्रकाशलाई सिधै बिजुलीमा परिवर्तन गर्न सकिन्छ। पहिलो सोलर सेलको निर्माण। अब वैज्ञानिकहरूलाई सिद्धान्त मात्र होइन, व्यावहारिक उपकरण बनाउने चुनौती थियो। यो चुनौतीलाई सन् 1883 अमेरिकी वैज्ञानिक चार्ल्स फ्रिट्सले पूरा गरे। उनले संसारकै पहिलो कार्यात्मक सोलर सेल बनाए। उनको सोलर सेलमा सेलेनियम प्रयोग गरिएको थियो र माथिबाट सुनको अत्यन्त पातलो तह राखिएको थियो। यसले सूर्यको प्रकाशलाई विद्युतमा परिवर्तन गर्न सक्थ्यो, तर यसको कार्यक्षमता करिब 1% मात्र थियो। अर्थात् सूर्यबाट आएको 100 एकाइ ऊर्जा मध्ये केवल एकाइ मात्र बिजुलीमा परिवर्तन हुन्थ्यो। त्यसैले व्यावसायिक रूपमा यसको प्रयोग सम्भव थिएन, तर इतिहासमा यसको महत्व अत्यन्त ठूलो छ। यसले प्रमाणित गरिदियो कि सोलर सेल बनाउनु सम्भव छ। सुरुका वैज्ञानिकहरूले सामना गरेका चुनौतीहरू। आजको जस्तो आधुनिक प्रविधि त्यति बेला थिएन। वैज्ञानिकहरूले धेरै कठिनाइहरूको सामना गर्नु परेको थियो। उदाहरणका लागि उच्च कार्यक्षमता भएका पदार्थ उपलब्ध थिएन। अनुसन्धानका लागि आवश्यक उपकरण सीमित थिए। सोलर सेल बनाउन निकै धेरै खर्च लाग्थ्यो। उत्पादन हुने विद्युत अत्यन्त कम थियो। उद्योगहरूले कोइला र पेट्रोलियममै बढी विश्वास गर्थे। यद्यपि वैज्ञानिकहरूले हार मानेनन्, उनीहरूको निरन्तर प्रयासले नै आजको आधुनिक सौर्य प्रविधिको जग बसाल्यो। खोज र आविष्कारमा के फरक छ? नानीहरू, यहाँ एउटा रोचक कुरा बुझ्न आवश्यक छ। हामीले कार्यक्रमको शीर्षकमा दुई शब्द प्रयोग गरेका छौँ, खोज र आविष्कार। खोज अर्थात् डिस्कभरी, आविष्कार अर्थात् इन्भेन्सन। यी दुई एउटै होइनन्। खोज भन्नाले प्रकृतिमा पहिलो देखिरहेको कुनै तथ्य वा नियमलाई पत्ता लगाउनु हो। जस्तै एडमन्ड विक्रलले फोटोभोल्टेइक प्रभाव खोज गरे, तर आविष्कार भन्नाले त्यस ज्ञानको प्रयोग गरेर नयाँ उपकरण, मेसिन वा प्रविधि बनाउनु हो। जस्तै चार्ल्स फ्रिट्सले पहिले

0: लर्सेल आविष्कार गरे। त्यसैले सौर्य ऊर्जाको इतिहासमा खोज र आविष्कार दुवैको सम्मान महत्व छ। सोलर ऊर्जाको यात्राले हामीलाई के सिकाउँछ? सौर्य ऊर्जाको विकास एकै दिनमा भएको होइन। एउटा वैज्ञानिकले एउटा सानो खोज गरे, अर्को वैज्ञानिकले त्यसलाई बुझे, तेस्रो वैज्ञानिकले त्यसलाई सुधार गरे, चौथो वैज्ञानिकले त्यसलाई उपयोगी उपकरणमा रूपान्तरण गरे। यसरी सयौं वैज्ञानिकहरूको योगदान, हजारौं प्रयोग र सफलतापछि आज हामी अत्याधुनिक सोलर प्यानल प्रयोग गर्न सक्षम भएका छौँ। यसले हामीलाई एउटा ठूलो शिक्षा दिन्छ। विज्ञानमा कुनै पनि ठूलो उपलब्धि एउटा व्यक्तिको मात्र होइन, धेरै पुस्ताका वैज्ञानिकहरूको निरन्तर प्रयासको परिणाम हो। निष्कर्ष, प्रिय नानीहरू, आजको कार्यक्रममा हामीले आविष्कार र खोज, सौर्य ऊर्जामा नवप्रवर्तन विषय अन्तर्गत सौर्य ऊर्जाको इतिहास, यसको खोज, प्रमुख वैज्ञानिकहरूको योगदान, सोलर प्यानलको विकास, आधुनिक प्रविधि तथा यसको विभिन्न क्षेत्रमा भएको प्रयोगका बारेमा जानकारी प्राप्त गर्यौँ। सौर्य ऊर्जा स्वच्छ, नवीकरणीय र भविष्यका लागि अत्यन्तै महत्वपूर्ण ऊर्जा स्रोत हो। यसको उचित प्रयोगले वातावरण संरक्षण, ऊर्जा बचत र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। विद्यार्थी नानीहरू, विज्ञानले हामीलाई नयाँ सोच्न, नयाँ खोज गर्न र समाजका समस्याको समाधान खोज्न प्रेरित गर्छ। त्यसैले जिज्ञासु बन्नुहोस्, सिकिरहनुहोस् र विज्ञानलाई सकारात्मक परिवर्तनको माध्यम बनाउनुहोस्। यी सन्देशका साथ आजको कार्यक्रम यही समाप्त गर्दछु। फेरि अर्को रोचक विषयमा साथ भेटौला। धन्यवाद, नमस्कार।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा अति नै चाखलाग्दो विषय, अति नै जान्नै पर्ने विषय अनि हामीले हाम्रो दैनिक जीवनमा प्रयोग गर्ने विषयवस्तुमाथि जान्ने मौका पायौँ र आजको जानकारी लिएर हामी माझ उपस्थित हुनुहुन्थ्यो निवेदिता भारतीज्यू र उहाँले यो विषय आजको जुन रहेको थियो सौर्य ऊर्जामा नव प्रवर्तन अर्थात् सोलर एनर्जी इनोभेसनमाथि एकदमै राम्रो जानकारी प्रदान गर्नुभयो र यो जानकारी अति नै ज्ञानवर्धक पनि रहेको छ, अति नै जानकारीमूलक पनि रहेको छ। यसले गर्दा आजको हाम्रो कार्यक्रम शिक्षा ज्योतिमा हजुरलाई यस विषयमाथि सम्पूर्ण रूपले कार्यक्रममा समयको अभावले गर्दा सम्पूर्ण जानकारी प्रदान गर्न सकेनौँ। त्यसकारणले फेरि अर्को कार्यक्रममा यसै विषयवस्तुलाई हामी निरन्तरता दिँदै रहेको जति पनि जानकारीहरू छन् त्यो अर्को कार्यक्रममा हामी हजुरहरूलाई प्रदान गर्नेछौँ भन्दै आजलाई पनि कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई कार्यक्रममा यो अन्तिम गीत राख्दै हजुरहरूबाट उजेल हुन चाहन्छौँ। नमस्कार।

समाचारको प्रसारणपछि फेरि पनि श्रोतालाई कार्यक्रममा पुनः स्वागत जनाउँदै अब प्रस्तुत गर्न लागिरहेछौ जय जवान फौजी श्रोतहरूको निम्ति प्रस्तुत कार्यक्रम अन्तर्गत केही चलचित्रका गीतहरू।

आज श्रोतालाई आज हामी कार्यक्रमको पहिलो गीत सुनाउनेछौँ उदित नारायणको आवाजमा छेलेचित्र अन्नारीबाट। सङ्गीत रहेको छ आनन्द मिलिनको, निशब्द छ समीरको।

राजभवन गया जेन्टलम्यान यस चलचित्रबाट सुन्दै हुनुहुन्थ्यो अल्का याग्निक कुमार सानु र जली मुखर्जीको आवाजलाई संगीत थियो जतिन ललितको अनि शब्द रचना थियो विनोद महेन्द्रको श्रोताले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ एफएम 103.5 मेगाहर्जको तरंगमा आकाशवाणी खरसाङबाट अनि हजुरहरूले हाम्रो कार्यक्रम दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एयर एपबाट पनि सुन्न सक्नुहुनेछ साथै प्रसार भारती ओटीटी वेब प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ सा।

सुन्दै हुनुहुन्थ्यो फौजी श्रोताहरूको निम्ति प्रस्तुत कार्यक्रम जय जवान अन्तर्गत केही चलचित्रका गीतहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब हामी प्रस्तुत गर्न लागिरहेछौं हाम्रो अघिल्लो कार्यक्रम।

0: आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। संसदका दुवै सदनको कार्यवाही विभिन्न मुद्दाहरूमा विपक्षी सदस्यहरूको हंगामाका कारण भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। जन्म र मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 संसदद्वारा पारित गरियो। नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले प्रधानमन्त्री सूर्यघर निशुल्क बिजुली योजना अन्तर्गत 19 लाखभन्दा बढी परिवारको बिजुलीको बिल शून्य भएको बताउनुभयो। बिम्स्टेकको वर्तमान अध्यक्षको हैसियतले भारतले बङ्गलादेशका प्रधानमन्त्रीलाई नयाँ दिल्लीमा आयोजन हुने 18 ब्रिक्स शिखर सम्मेलनको आउटरिच सत्रमा भाग लिन छुट्टै निमन्त्रणा पठाएको छ। श्री रणधीर जयसवालले भन्नुभयो, पीओकेमा तथाकथित स्थानीय चुनावहरू पूर्ण रूपमा नक्कली हुन्। वास्तविकता के हो भने त्यहाँ सार्वजनिक विरोध प्रदर्शनहरू भइरहेका छन् र पाकिस्तानी सेनाद्वारा हत्याहरू भइरहेका छन्। दुई दिने ब्रिक्स भ्रष्टाचार विरोधी कार्य समूहको दोस्रो बैठक आज हैदराबादमा शुरू भएको छ। यस दुई दिने कार्यक्रममा सम्पत्ति पुनः प्राप्तिमा ब्रिक्स विशेषज्ञ नेटवर्कको दोस्रो बैठक पनि समावेश छ। उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा प्रतिनिधिहरूलाई सम्बोधन गर्दै कार्मिक तथा तालिम विभाग भारत सरकारका सचिव रचना शाहले फरार अपराधीहरूलाई पत्ता लगाउन, प्रत्यारोपणलाई सहज बनाउन अनि अन्य कमजोरीहरूलाई सम्बोधन गर्न बलियो सहयोगको लागि आह्वान गर्नुभयो। केन्द्रीय मन्त्री बघेलले विपक्षीले विधायकी कार्यमा रचनात्मक बहसमा भाग लिनुको सट्टा संसदको कार्यवाहीलाई अवरोध गरेको आरोप लगाउनुभयो। संसद परिसरमा आकाशवाणी न्यूजसँग कुरा गर्नुहुँदै मन्त्रीले भन्नुभयो, सरकार प्रत्येक विधेयकमा विस्तृत छलफल गर्न तयार छ र विपक्षीले चाहे जति समय छुट्याउन तयार छ। पाकिस्तानको कब्जामा रहेको जम्मू काश्मीरको बाघ जिल्लामा पाकिस्तानी सेनाद्वारा निहत नागरिकहरूमाथि गोलीबारीपछि अशान्ति बढेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब हामी सुनाउनेछौ केही चलचित्रका गीतहरू। यस गीतको प्रस्तुति अघि हजुरलाई यो सन्देश।

गीत हजुरले सुन्दै हुनुहुन्थ्यो चलचित्र सडकबाट अनुराधा पौडवालको आवाजमा शब्द थियो सुरेन्द्र साथीको अनि संगीत रचना थियो नदीप श्रवणको

0: कृषि एवं किसान कल्याण मन्त्रालय भारत सरकारद्वारा प्रायोजित कार्यक्रम किसान वाणी सुनेर बसिरहनु भएका हाम्रा आदरणीय श्रोताहरूमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछु। प्रत्येक मङ्गलबारको दिन कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा र पशुपालन क्षेत्रमा र अन्य विभागका थुप्रै किसिमका योजनाहरू बारे यहाँहरू समक्ष चर्चा परिचर्चा गर्नेछौँ र आज हामी एक विशेष कार्यक्रम प्रस्तुत गर्न गइरहेको छौँ र विशेष गरी अब कृषि क्षेत्रमा कृषकहरूको निम्ति के कस्तो प्रकारको सरकारद्वारा अर्थात् विभागद्वारा योजनाहरू तयार पारिएको छ भन्ने बारे आज हामीले निम्ताएको छौँ। हाम्रो स्टुडियोमा बागवानी विभागका डेभलपमेन्ट अफिसर पाकिम सब डिभिजन अन्तर्गत श्रीमती सृजना गुरुङलाई र सर्वप्रथम हाम्रो दैनिक ग्रामीण कार्यक्रममा म्याडमलाई हार्दिक स्वागत अनि नमस्कार जनाउँदछु।
1: धन्यवाद। र सर्वप्रथम है मलाई यसरी आमन्त्रित गरी है आफ्नो विभागको योजनाहरू बारे केही कुराकानी सम्पूर्ण कृषक वर्गमा चाहिँ राखिदिने मौका पाउँदा है म पनि खुसी भएकी छु है र यसको लागि हजुरलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: हजुर। र अब कृषकहरूको निम्ति भनौँ न जो चाहिँ अब प्रगतिशील छन् मेहनतीशील छन् उहाँहरू यसरी आफ्नो मेहनत गरेर भनौँ है विभिन्न प्रकारको सागसब्जी उत्पादन गरेर अर्थात् भनौँ फलफुल उत्पादन गरेर आफ्नो जीविका चलाइरहेको छन् र उहाँहरूको निम्ति अब विभिन्न प्रकारको विभागद्वारा अर्थात् सरकारको के कस्ता प्रकारको योजनाहरू छन् होला?
1: है धन्यवाद तपाईँको प्रश्नको लागि है। र हाम्रो बागवानी विभागको योजनाबारे भन्नु पर्दाखेरि चाहिँ है हाम्रो मुख्य योजना जुन चाहिँ हुन्छ मुख्य स्किम त्यो है MIDH भन्छ है मिसन फर इन्टिग्रेटेड डेभलपमेन्ट अफ हर्टिकल्चर। यो स्किमले चाहिँ सारा भारतवर्षमा हेर्ने चाहिँ यो मुख्य स्किम हो है यो मेन बागवानी विभाग हो। अनि त्यसकै अन्तर्गत एउटा सब स्किम हुन्छ है HMNEH भन्छ हर्टिकल्चर मिसन फर नर्थ इस्ट हिमालयन स्टेट्स भन्छ है पूर्व उत्तर राज्यहरूलाई हेर्ने चाहिँ फेरि यही HMNEHS है जो चाहिँ यो MIDS को सब स्किममा पर्ने हुन्छ। यसले चाहिँ यो स्किमले चाहिँ हेर्ने गर्दछ है। अनि यो HMNEHS को अन्तर्गत थुप्रै कार्यक्रमहरू हुन्छ है त्यसको बारेमा तपाईँलाई भन्नुपर्दा चाहिँ एउटा चाहिँ हो एरिया एक्सपेन्सन प्रोग्राम। एरिया एक्सपेन्सन प्रोग्राम भन्नाले चाहिँ क्षेत्र विस्तार गर्ने प्रोग्राम एउटा कार्यक्रम है। त्यसमा चाहिँ के भन्दाखेरि चाहिँ हामीले बागवानी अन्नबाली या कृषि गतिविधि चाहिँ पहिलाको भन्दाखेरि पनि थप लगाएर चाहिँ अझै एरिया बढाउने है एरिया एक्सपेन्सन भन्नुले चाहिँ त्यो बुझ्छ। अनि यो एरिया एक्सपेन्सन चाहिँ के केले चाहिँ गरिन्छ भन्दाखेरि चाहिँ अनि यसको विभागमा चाहिँ के सरसुविस्ताहरू के कस्तो इनपुट्सहरू उपलब्ध गराइन्छ भन्दाखेरि चाहिँ एउटा चाहिँ हो तपाईँको मसाला खेती है। त्यसमा चाहिँ हाम्रो विभागबाट चाहिँ यो लार्ज कार्डमम भयो है अदुवा भयो हर्दी भयो डल्ले खोर्सानी यस्तो खालके यो फसलको चाहिँ बोट बिरुवाहरू चाहिँ हाम्रो कृषक वर्गमा उपलब्ध गराइन्छ। त्यस्तै प्रकारले एरिया एक्सपेन्सन प्रोग्राम क्षेत्र विस्तार कार्यक्रममा चाहिँ अर्को चाहिँ केले गरिन्छ भन्दा चाहिँ यो सागसब्जी खेतीद्वारा सागसब्जी खेतीमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामी

0: याद भएको कुरो है, हाम्रो सिजन वाइज बर्खे हिउँदे र अफ सिजन यानि बेमौसमी
1: साग
0: सब्जीको चाहिँ हामी यसै भेजिटेबल सिड्सहरू चाहिँ यो कोपी भयो है, कोपीको जात भयो, मुला, गाजर, धनियाँ, लिफी भेजिटेबल, लौका, काँक्रा जति पनि छ यस्तो खालके साग सब्जीको बिउहरू पनि हामी कृषक वर्गमा चाहिँ
1: वितरण
0: गर्छौँ है। त्यस्तै प्रकारले एरिया एक्स क्षेत्र विस्तार कार्यक्रममा अर्को केद्वारा गरिन्छ भन्दा चाहिँ फलको द्वारा, अनि फलकोमा चाहिँ हामी विभागले चाहिँ कुन कुन फलको चाहिँ वितरण गर्छ भन्दाखेरि चाहिँ यो केरा भयो है, ग्राफ्टेड एभोकाडो भयो, सुन्तला भयो, अम्बक भयो है, यो फलहरूद्वारा चाहिँ यो एरिया एक्सपेन्सन गरिन्छ फ्रुटमा चाहिँ। त्यस्तै प्रकारले अर्को हुन्छ क्षेत्र विस्तार कार्यक्रममा चाहिँ जो चाहिँ फुल खेतीद्वारा गरिन्छ, त्यसमा पनि सिम्बिडियम अर्किड है भेराइटी, फेलोनोप्सिस भन्छ है, जर्बेरा भन्छ, कार्नेसन भन्छ, एल्स्टोमेरिया, यो फुलहरूको चाहिँ बिरुवाहरू चाहिँ कृषक वर्गहरूमा चाहिँ वितरण गराइन्छ है। त्यस्तै प्रकारले अर्को कार्यक्रम हुन्छ हाम्रो यो स्किमको अन्तर्गत प्रोटेक्टेड कल्टिभेसन भन्छ, सुरक्षित खेती है, किनभने हामीलाई अब याद भएकै कुरो सुरक्षित खेतीको पनि इम्पोर्टेन्स हुन्छ है, किनभने हाम्रो पहाडी भेग हो, यहाँ पानी बेसी पर्छ है, प्लस हाम्रो यो बर्खे सिजन साह्रो लामो भएर जान्छ है, अनि यस्तो हुँदाखेरि अब किरा फटेङ्ग्रा रोगको पनि धेरै प्रकोप हुन्छ है, अनि यही कुरोहरूलाई मध्यनजरमा राखेर चाहिँ यो प्रोटेक्टेड कल्टिभेसनको अन्तर्गत चाहिँ ग्रिन हाउस है, मल्चिङ प्लास्टिक, एग्रोसेट नेट, विट म्याट जस्तो इनपुट्सहरू चाहिँ कृषक वर्गमा वितरण हुन्छ है। त्यस्तै प्रकारले हाम्रो अन फार्म ह्यान्डलिङ युनिट भन्छ, त्यसमा चाहिँ के गर्छ भन्दाखेरि चाहिँ यो मार्केटिङ सेन्टरहरू तपाईँले देख्नु भएको हुन्छ नि, यसरी हामी कहाँ कहाँ जाँदाखेरि हर्टिकल्चरको बोर्ड लगाएको सब्जी बेच्ने एउटा सानोतिर घरहरू जस्तो बनाएको है, एउटा भेन्डिङ कार्ट, एउटा ठेला गाडीहरू जस्तो है, त्यस्तो खालके पनि प्रोभिजनहरू विभागबाट चाहिँ भइरहेको छ है। त्यस्तै प्रकारले एउटा हुन्छ है फार्म मेकानाइजेसन भन्छ, त्यसको अन्तर्गत हामीले पावर टिलर भयो, यो सोलर ड्रायर भयो, पल्भराइजर भयो मेसिनहरू है। सोलर ड्रायर भन्नाले चाहिँ अहिले चाहिँ हामी यो सोलर ड्रायर भन्ने मेसिन आएर चाहिँ कृषि जगतमा चाहिँ यति साह्रो सजिलो बनाइदिएको छ, स्पेसली चाहिँ अलैँचीको कृषकहरूलाई, डल्ले खोर्सानीको कृषकलाई, यो हर्दीको कृषकहरूलाई यति साह्रो सजिलो बनाइदिएको छ है। इक्जाम्पल अब त यो अलैँची जब टिपाई हुन्छ त्यसलाई सुकाएर बेच्ने एउटा चलन छ नि त
1: होइन,
0: तर त्यसरी सुकाउँदाखेरि भट्टीमा सुकाइन्छ, त्यसै सुकाउँदाखेरिको चाहिँ कालो हुन्छ, एक त त्यसमा गन्ध पनि आउन सक्छ कोही बेला धुवाको है, प्लस त्यो चाहिँ एउटा
1: अलैँचीको वजन पनि घटेर जान्छ
0: हजुर, प्लस त्यसरी सुकाउँदाखेरि चाहिँ कति दाउरा चाहिन्छ, कतिवटा रुख काट्नु
1: पर्छ,
0: त्यो त इन्भाइरोमेन्ट फ्रेन्डली पनि होइन नि त, इको फ्रेन्डली त होइन,
1: पर्यावरणलाई प्रदूषित बनाउँछ
0: हजुर। तर यो सोलर ड्रायर आएकोदेखि चाहिँ यति साह्रो सजिलो छ, किनभने यसमा चाहिँ तपाईँले जसरी यो चाहिँ घामबाट चल्ने एउटा मेसिन हो
1: है,
0: त्यसमा सुकाउँदाखेरि चाहिँ तपाईँको अलैँचीको त्यो क्याप्सुल हुन्छ, अलैँचीको जुन चाहिँ त्यसको कलर पनि रातोको रातो नै बस्छ, त्यो हुँदा मार्केटिङमा पनि तपाईँको
1: अलैँचीको भाव पनि राम्रै पाउँछ,
0: देख्दाखेरि पनि राम्रो है बजारमा पुग्दाखेरि, प्लस तपाईँले त्यो ट्रेडिसनल पौराणिक मेथड जस्तो तपाईँले पल्टाइबस्नु परेन, भट्टीमा त बसिबस्नु पर्यो होइन, आगो त होइन धुवा, अब त्यसमा ब्यालेन्स प्रकारले गर्नु पर्यो, किन कतिवटा ठाउँमा अब आगो बेसी भएको मान्छे है न हेर्नु भ्याएको खण्डमा के गर्दाखेरि उनीहरूले डराइ पठाएको हाम्रोमा कतिवटा त्यस्तो आग लगी भएको रिपोर्टहरू छ, यो सब चाहिँ यो सोलर ड्रायरमा चाहिँ हुँदैन
1: है।
0: अन्त सोलर ड्रायरमा मैले भनिहालेँ अलैँचीको साथ साथ तपाईँले अदुवा हर्दीहरू पनि सबै तपाईँले त्यसमा चाहिँ खोर्सानीहरू पनि सुकाउनु सक्नुहुन्छ है, इभन तपाईँले गुन्द्रुक बनाउँछु भन्दाखेरि सागलाई पनि त्यहाँनिर तपाईँले ओइलाएर त्यसरी त्यहाँ भरपूर तपाईँले त्यसको फेसिलिटी त्यसको बेनिफिट्स लिन सक्नुहुन्छ है, त्यस्तो छ। अनि यसको साथ साथ पल्भराइजर भन्ने हर्दी पिस्ने मेसिन पनि विभागले उपलब्ध गराइरहनु भएको छ है, यो चाहिँ अब एउटा सिङ्गल कृषकलाई मात्रै नभएर चाहिँ सेल्फ हेल्प ग्रुप है कतिवटा समूहमा पनि हामीले यसरी दिने प्रोभिजनहरू छ है। अनि त्यो मात्रै छोरी त अहिले त हर्दी काट्नेदेखि लिएर हर्दी धुने वासिङ मेसिन भन्छ, किनभने काट्दाखेरि कतिवटा लेबर लाग्छ पाँच छजना लाग्छ नि त, तर त्यसमा चाहिँ एकजनाले पनि गर्नु सक्छ,
1: समय पनि लाग्छ
0: हजुर, सबै कुरोकोलाई चाहिँ यति साह्रो सजिलो बनाइदिएको छ अहिले है। अनि यस्तो खालके कार्यक्रम पनि हाम्रो यो स्किमको अन्तर्गत उपलब्ध छ है। त्यस्तै प्रकारले एउटा क्रिएसन अफ वाटर सोर्सेस भन्छ, यसमा चाहिँ के भन्छ भने चाहिँ यो क्रिएसन अफ वाटर सोर्समा चाहिँ यसमा चाहिँ कम्युनिटी ट्याङ्क, जिनेप ट्याङ्क, फ्लेक्सी ट्याङ्कहरू भन्छ कि 50,000 लिटर है 20,000 माथिको ट्याङ्कीहरूको चाहिँ बनाइदिएको दिन्छ, यो चाहिँ कम्युनिटी बेसिसमा, यो इन्डिभिजुअललाई चाहिँ दिँदैन। अनि यस्तो खालको जग्गामा दिन्छ जहाँ

0: पानीको स्रोत त छ तर कुनै कारणवश त्यसलाई जगेरा गर्ने उपाय नभएको है, किन फार्मर्सहरू मिलेर पनि कृषक मिलेर महँगो पर्छ नि त उहाँहरूलाई है, अनि यस्तो खालके उहाँहरूको प्रब्लमहरूलाई हेरेर पनि है कतिवटा ठाउँमा चाहिँ यस्तो खालके कन्स्ट्रक्सन पनि गराइदिइरहेको छ विभागले है। त्यस्तै प्रकारले अर्को छ तपाईँको ह्युमन रिसोर्स डेभलपमेन्ट भन्छ है, यसमा चाहिँ के भन्छ भन्दा यो कार्यक्रम अन्तर्गत चाहिँ फार्मर्सहरूलाई चाहिँ उनीहरूलाई फिल्ड लेभल ट्रेनिङ भनौँ कि एक्सपोजर भिजिट भनौँ कि उहाँहरूलाई क्यापेसिटी बिल्डिङ ट्रेनिङहरू उनीहरूलाई केमा चाहिएको छ है, उहाँहरूलाई लाग्छ होइन हामी एक्सपोजर भिजिट गएर हामी अझै त्यो ठाउँमा त हामी भन्दा राम्रो खेतीपाती गर्दैछ अरे, अझै हामी त्यहाँबाट गयो भने अझै कतिवटा सिक्नु पाउने रहेछ है, त्यो छोरी त फेरि हामीलाई मसरुम कल्टिभेसनमा खेती माग्छ, कतिजनाले अरू पनि धेरैवटा विषयमा उहाँहरूलाई चाहिएको हुन्छ नि त है, यस्तो ट्रेनिङहरू यो ह्युमन रिसोर्स डेभलपमेन्ट भन्ने यो कार्यक्रम अन्तर्गत पनि उहाँहरूले चाहिँ यो फेसिलिटीहरू चाहिँ लिन सक्नुहुन्छ। अनि यसको लागि चाहिँ अब उहाँहरूले चाहिँ सम्बन्धित विभागमा चाहिँ चाहे जहीँ पनि डिस्ट्रिक्ट होस् उहाँहरूले सम्पर्कमा चाहिँ बस्नु पर्यो है, अनि यो ट्रेनिङ पनि एक्लै दुब्लेर होइन तर समूहमै दिने ट्रेनिङहरू हो है। अनि यस्तै प्रकारले हाम्रोमा कार्यक्रम मेन अन्न बाली लगाइसकेपछि त त्यसमा बिमार लाग्छ, किरा फटिङ्ग्रा लाग्छ होइन, भनेको जस्तो आउटपुट नदेला पछाडि त्यसले होइन यो उत्पादन नहोला, सो यसलाई मध्यनजरमा राखेर पनि यो हाम्रोमा इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट भन्छ है, कसरी नियन्त्रणमा राख्ने किरा फटिङ्ग्रालाई रोगहरूलाई है, यो प्रोग्रामको अन्तर्गत दबाई पानी है यस्तो कृषकहरूलाई उपलब्ध गराउँछ है। त्यसको साथ साथमा किनभने सबैजना कृषकहरू त पढा लेखा हुँदैन है, त्यसै कारणले चाहिँ हाम्रो यो फिल्डमा कार्यरत जति पनि स्टाफहरू छ उहाँहरूलाई एकदमै ट्रेनिङ दिएर चाहिँ उनीहरूले कति रेकमेन्डेड डोज कसरी लगाउनु पर्ने हो, कति इन्टरभलको टाइममा लगाउनु पर्ने हो, सबै उहाँहरूलाई पनि ट्रेनिङ दिएर चाहिँ यसरी फिल्डमा पठाएको हुन्छ है। अनि त्यस्तै प्रकारले न्युट्रिएन्ट म्यानेजमेन्ट भन्छ, न्युट्रिएन्ट म्यानेजमेन्ट भन्दाखेरि चाहिँ सही प्रकारले चाहिँ मलहरू लगाउने है, त्यसमा चाहिँ हामी के भन्छौँ भन्दाखेरि चाहिँ हामीले हाम्रो विभागहरूबाट चाहिँ अब यो सोइल टेस्टिङहरू पनि गराउँछ, सोइल टेस्टिङ किन गराउँछ हजुर, माटोको जाँच किन गराउँछ भने याद भएकै कुरो हामीले जाँचद्वारै चाल पाउँछौँ नि त, हाम्रो माटोमा एसिडिक छ कि होइन, हाम्रोमा कुन चाहिँ जस्तो कि एमपीके भन्छ है जो चाहिँ प्रचुर मात्रामा चाहिन्छ हाम्रो फसललाई, त्यसको कमी कमजोरी कतिको छ, त्यो मेजर न्युट्रिएन्टहरूमा कुन चाहिँको चाहिँ एकदमै कम्ती छ र हामीले चाहिँ एडिसनल लगाउनु पर्ने हो होइन, थ्रु एफवाइएम मतलब गाईको मलद्वारा या है अरू मलहरूबाट जो विभागबाट पनि वितरण गरिन्छ है, यदि हामीले सोइलको जाँच नगरी लगायो भने त कति माटोमा अलरेडी न्युट्रिसियस छ कि अलरेडी यसमा भिटामिन मिनरल सबै कुरो छ, त्यसो छ भने किन चाहिँ हाल्नु, अब हामी मानिस जस्तै है हामी पनि अगाएको छौँ भने हामीलाई किन चाहिँ घरिघरि खानु, अगाएको बेलामा घरिघरि खानु त बिमार हुन्छ नि त, हामी पेट अपसेट हुन्छ
1: हजुर,
0: सेम त्यस्तै हुन्छ, यसरी हामी चाहिँ यही नै भन्छौँ फार्मर्सहरूलाई पनि है, कृषकहरूलाई पनि सोइल टेस्ट गरेर चाहिँ वर्षमा गराउँछ हाम्रो है कृषि विभागबाट पनि यो टेस्टहरू गराउँछ, त्यसरी टेस्टहरू माटोको जाँचहरू गर्न चाहिँ एकदमै इम्पोर्टेन्ट हो, किन त्यो जाँचबाट मात्रै चाल पाउँछ नि त हाम्रो माटोको अवस्था चाहिँ कस्तो छ, स्वास्थ्य छ कि छैन भन्ने
1: कुरा
0: हजुर, किनभने माटोको जाँचद्वारा नै लक्षणहरू देखा परिन्छ नि त
1: है,
0: यदि माटो चाहिँ स्वस्थ छैन भने त त्यसले स्वस्थ फसल त दिँदैन नि त है, त्यही कारण माटोको जाँच गरेर चाहिँ के कुराको आपूर्ति छ त्यसलाई चाहिँ हामीले चाहिँ उयो गर्न सक्छौँ होइन, माटोमा त्यहाँदेखि त्यो चाहिने हामीले न्युट्रिएन्टहरू लगाएर चाहिँ माटोको स्वास्थ्य पनि हामीले बरकरार राम्रो राख्न सक्छौँ है, यस्तो खालके कार्यक्रमहरू छ हाम्रोमा है।
1: अच्छा जुन चाहिँ अहिले हालैमा अनगोइङ कार्यक्रम अहिले के छ त तपाईँहरूको विभागबाट
0: अनगोइङ एक्टिभिटिजको बारेमा भन्नु पर्दाखेरि चाहिँ यो अहिले चाहिँ हामीले एउटा प्रोटिन बेट स्प्रे प्रोग्राम हुन्छ हाम्रो है, प्रोटिन बेट छिर्काउको प्रोग्राम हुन्छ, त्यो चाहिँ हामीले एउटा यो आइपिएमको द्वारा चाहिँ इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट है, यसमा चाहिँ के हुन्छ भन्दा है सम्पूर्ण हाम्रो कृषक वर्ग है सबैले याद भएको कुरा सुन्तलामा चाहिँ प्री मेच्योर ड्रपिङ हुन्छ नि त, अर्ली ड्रपिङ हुन्छ, उनीहरू त्यो ठिक समय बिना नै मेच्योर हुनुभन्दा अगाडि नै फल झर्ने हाम्रोमा एउटा बिमार आएको छ अहिले है, त्यो चाहिँ अब थुप्रै कारणले चाहिँ अब त्यो फल झर्ने गर्दछ है, कतिवटामा भिटामिनको न्युट्रिसनको डेफिसियन्सीले हुन्छ भने कतिवटामा वेदरको फ्याक्टर हुन्छ है, अन्त अर्को चाहिँ एउटा मेन के हो भन्दाखेरि चाहिँ चाइनिज सिट्रस फ्रुट फ्लाइ भन्छ है, ब्याक्ट्रोसेरा मिनस भन्छ, कान्छी किरा भन्छ नि हामीले है, मेन फललाई चाहिँ त्यसले चाहिँ पङ्चर गरेको छ, त्यसले घुचेको छ भने

0: चाहिँ त्यसले त्यहाँ अन्डा पारिदिएको हुन्छ,
1: अनि
0: जति त्यो फल पनि बढ्दै जान्छ त्यो भित्रको अंश पनि पुरा बढ्दै जान्छ,
1: स्याङ
0: स्याङ स्याङ हुँदै जान्छ,
1: अनि
0: एउटा टाइम पुग्छ जब चाहिँ त्यो समय बिना अगाडि नै झर्छ,
1: अनि
0: त्यस्तो झरेको चाहिँ हामीले यसरी खोलेर हेर्दाखेरि चाहिँ स्याङ स्याङ अंश देख्छ
1: है,
0: अनि त्यो अंशको चाहिँ नियन्त्रण हामीले सही समयमा गरेनौँ भने चाहिँ त्यसले चाहिँ यो सुन्तला खेती चाहिँ सबै मासेर लान्छ, अनि त्यसलाई नियन्त्रण गर्नुको लागि चाहिँ हामी डिपार्टमेन्टबाट हाम्रो हायर अथोरिटीहरूबाट हामीलाई पनि अब ट्रेनिङ बेला बेलामा हामीले दिने गर्छ नि, अनि त्यसको अन्तर्गत चाहिँ के पहल अहिले डिपार्टमेन्टमा चलिरहेको छ भन्दाखेरि चाहिँ जब सुन्तलाको साइज चाहिँ मटरको साइज सेम साइज हुन्छ है,
1: त्यति
0: बेला चाहिँ त्यो किरा चाहिँ एकदम एक्टिभ त्यति बेला तिनीहरू पनि निस्किने टाइम हुन्छ, त्यसको लाइफ साइकल चाहिँ मतलब यस्तो हुन्छ जब त्यो सेम किरा हुँदाखेरि त्यसले त्यो घुच्छ है,
1: त्यसले
0: घुचेर त्यसले अन्डा पारिदिएको हुन्छ, अन्त त्यो मैले अघि भनेको पनि है सुन्तला पनि बढ्दै जान्छ साइज, त्यो किराको पनि जनसङ्ख्या बढ्दै जान्छ है,
1: त्यहाँदेखि
0: त्यो एउटा कुनै समयमा गएर त्यसले झर्छ, त्यो फल हुनु दिँदैन,
1: अनि
0: त्यो झरेको किरालाई चाहिँ टाइममा हामीले नष्ट गरेन भने त्यो किरा चाहिँ फेरि ब्याक टु माटोको भित्र जान्छ
1: भयो,
0: सुन्तलामा पाउने उसले पौष्टिक त्यो प्रोटिन जति छ उसले खाइसक्छ, त्यहाँदेखि उसले खाइसकेर चाहिँ त्यहाँदेखि फेरि उसको मकसद त पुरा भयो,
1: त्यहाँदेखि
0: त्यो फेरि त्यो झरेर भुइँमै हुन्छ, भुइँमा झरेर त्यो फेरि त्यो झरेको सुन्तलाबाट त्यो माटोभित्र पस्छ, माटोभित्र पसेर त्यो एउटा प्रिपेसन भन्ने स्टेज हुन्छ,
1: त्यो
0: एउटा हुन्छ नि खोल जस्तो लगाएर कडा खालके त्यो त्यहीँभित्र हुन्छ, अब त्यो कति महिनाको लागि त्यो बस्छ, त्यहाँदेखि त्यो अगाएको छ त्यसले सबै पाउनु पर्ने पौष्टिक त्यसले पायो
1: त्यो
0: भित्र पस्छ, त्यहाँदेखि जब फेरि टक्कै सुन्तलाको फुल फुल्ने बेला हुन्छ
1: त्यहाँदेखि
0: फेरि फुल फुल्ने बेलामा चाहिँ तिनीहरूको लाइफ चक्रको बारेमा भन्दैछु तपाईँलाई, त्यति बेला टक्कै फेरि त्यही माटो छिरेर चाहिँ तिनीहरू आउँछ
1: है,
0: त्यहाँदेखि त्यति बेला फेरि जब सुन्तलाको त्यो अघि मैले भने मटरको साइज त्यस्तो हुँदा फेरि तिनीहरूले त्यति बेला छिर्छ,
1: अन्त
0: यसरी चाहिँ उनीहरूको त्यो लाइफ साइकल चाहिँ कन्टिन्युस भइबस्छ,
1: अन्त
0: हामीले चाहिँ त्यसलाई चाहिँ नियन्त्रण जुन चाहिँ यो पहल अहिले मैले प्रोटिन बेडको भने,
1: किनभने
0: त्यो प्रोटिन बेड चाहिँ उनीहरू त्यो जब त्यो जमिनबाट छिरेर निस्किँदा चाहिँ उनीहरूलाई चाहिँ त्यति बेला फेरि उनीहरूले अन्डा पार्ने उनीहरूको समय भएको हुन्छ,
1: अन्डा
0: पार्ने समय हुँदा चाहिँ उनीहरूलाई पुरा जिउमा चाहिँ प्रोटिनको आवश्यकता हुन्छ, अन्त प्रोटिनको आवश्यकता हुँदाखेरि चाहिँ अनि यो प्रोटिन बेड जुन चाहिँ यो छिर्काउको प्रोग्राम छ, प्रोटिन बेड खानामा चाहिँ एउटा कीटनाशक पनि मिसाइदिएको हुन्छ कम्ती मात्रामा
1: है,
0: त्यसको सबै नापतोल गरेर कति के हाल्नुपर्ने हाम्रो विभागमा सबै त्यो ट्रेन गराएर चाहिँ
1: पठाएको
0: हुन्छ फिल्डमा, अनि त्यति बेला चाहिँ त्यो एउटा सर्टिन एउटा पर्सेन्टेज कति एमएल हुन्छ त्यो चाहिँ एउटा रुखमा चाहिँ रुखमा पनि डल्लै होइन रुखको एउटा भागमा मात्रै सानो पत्ताको मुनिलोपट्टि
1: एउटा
0: छिर्काउ पारिदिइराखेको हुन्छ हामीले, अन्त जब त्यो खानु आउँछ त्यति बेला चाहिँ त्यो मर्छ, यो एउटा तर यो पनि कम्युनिटी बेसिसमा गर्नुपर्छ,
1: यो
0: होइन कि अब मैले तल्लो घरले गरेँ माथिल्लो घरले गरेन भन्दाखेरि त्यो त आउँछ नि त किरा त आउँछ, अनि यो पहल छ अनि यो चाहिँ 10 साइकलसम्म गर्नुपर्ने हुन्छ
1: बुझ्नुभयो,
0: अनि यसलाई चाहिँ बिचमा चाहिँ चेन चाहिँ ब्रेक हुनु भएन,
1: यो
0: चाहिँ हामीले चाहिँ सुरुदेखि चाहिँ 10 हप्तासम्म चाहिँ हामी गर्नै पर्ने हुन्छ,
1: यो
0: छ है अहिले अन्त हाम्रो फिल्डमा कति हाम्रोमा अहिले 7-8 साइकल चाहिँ चलिरहेको छ, अनि त्यस्तै प्रकारले हाम्रो अर्को कृषक वर्गको जानकारीको लागि है
1: हालैमा
0: पनि हाम्रो यो पाक्योङ सब डिभिजनको यो गान्चुङ भन्ने जग्गामा चाहिँ एउटा प्रोग्राम भएको थियो है,
1: जसमा
0: चाहिँ कृषक वर्गहरूलाई नै एउटा प्रोसेसिङ युनिट हाम्रो यो रम्फूमा छ गोलीचारको छेउमा त्यहाँनिरबाट अधिकारीहरू आउनु भएको थियो है, उहाँहरूले यस्तै जानकारीहरू दिनुको लागि है त्यो प्रोसेसिङ युनिटमा चाहिँ के चाहिँ फसलहरू लिन्छ भन्दाखेरि चाहिँ है एउटा भयो लार्ज कार्डमम अलैँची अदुवा हर्दी र बकविट फापर भन्छ,
1: त्यो
0: चारवटा फसल चाहिँ हाम्रो कृषक वर्गहरूले चाहिँ मार्केटिङमा प्रब्लम नहोस् भनेर चाहिँ त्यहाँ एउटा हाम्रो प्रोसेसिङ युनिट छ
1: है
0: त्यहाँ दिनु सक्नुहुन्छ है, यो एउटा जानकारी, अनि लार्ज कार्डममको अहिले रेट भन्नुपर्दाखेरि चाहिँ प्रोसेसिङ युनिटमा कसरी चाहिँ प्रोक्योर गर्नुहुँदैछ भन्दाखेरि चाहिँ 300-400 प्रति किलो लार्ज कार्डममको है, अनि अदुवाको भन्नुपर्दा नि बजारको भन्दा चाहिँ बेसी नै दिन्छ उहाँहरूले
1: है,
0: हर्दी को पनि यस्तो 22-25 रुपियाँकै यस्तै बजारको भन्दा बेसी नै छ रेट, अनि यो फापरको पनि त्यस्तै छ
1: है,
0: विभागद्वारा पनि हामीले प्लस हाम्रो यो डिस्ट्रिक्ट वाइज पनि हामीले है हाम्रो आफ्नो आफ्नो व्हाट्सएप ग्रुप छ कतिवटा है, त्यहाँनिरको हामीले एकजना म्यानेजरको फोन नम्बर हामीले साझा गरिदिएको छौँ है, हामीले फिल्ड लेभलमा पनि यदि कोही यस्तो कृषकहरूलाई है मार्केटिङको प्रब्लम यो चारवटा फसलमा लार्ज कार्डमम मैले भने है फापर अदुवा र हर्दी यो सम्बन्धित उहाँहरूले बेचबिखानमा केही त्यस्तो प्रब्लम भएको छ भने सोझै उहाँहरूले चाहिँ त्यो सम्पर्कमा बस्नु भएको छ भने चाहिँ उहाँहरूले उठाइदिन्छ, घर दैलोमा आइकिन जानु पर्दैन
1: है,
0: त्यो छ, अनि अलैँची पनि उहाँहरूले

चाहिँ लगिदिनु हुन्छ प्रति किलो 300 देखि 400 को बिचमा चाहिँ छ जति सक्दो सायद सँगै 300 हुनुपर्ने मलाई लाग्छ है त्यसरी झन् काँचै लगिदिनु भयो भने त कति फाइदा भयो त हाम्रो कृषकलाई अब यता ट्रेडिसनल मेथडमा भट्टीमा सुकाउनु पनि परेन यता सोलर ड्रायरमा सुकाउनु पनि परेन सिधै जान्छ उनीहरूलाई केही झन्झट पनि केही छैन सिधै उठाइदिइहाल्छ है अनि यो थियो एउटा जानकारी अन्त अर्को चाहिँ अहिले हाम्रो विभागमा चाहिँ अफ सिजनल भेजिटेबल क्लस्टर डेभलपमेन्टको अहिले हाम्रोमा यो कार्यक्रम अब एकदमै अलमोस्ट स्टार्ट हुनु आँटेको छ है बेमौसमी सागसब्जीको खेती है बेमौसमी भन्नाले चाहिँ अब है जो चाहिँ अब हामीले हजुर अफ सिजन है अफ सिजनमा अब यस्तो अहिलेको मौसम यादै छ प्रतिकूल होइन पानी परेको परेको धुम्बो लागिरहेको होइन यस्तो उसमा ह्युमिडिटी बेसी भएको यस्तो खालके टाइममा चाहिँ किरा फटेङ्ग्रादेखि लिएर बिमारको पनि पुरा बेसी फैलिन्छ यति बेला है अनि यस्तो खालकेलाई चाहिँ एकदम संरक्षण गरेर प्रोटेक्सनमा चाहिँ त्यो चाहिँ अब विथ द हेल्प अफ अघि नै भने है प्रोटेक्टेड कल्टिभेसनको सहायताद्वारा हामीले यदि अब यसरी अफ सिजन भेजिटेबलमा हामीले निकाल्न सक्यौँ भने चाहिँ राम्रो हो नि त अनि यसको मेन उद्देश्य नै त्यही हो कृषकले चाहिँ अफ सिजनको जे पनि सिजन बाहेक अफ सिजनको एउटा केही सामान आयो भने त हामीले बेसी पैसा दिएर पनि किन्छै किन्छौँ नि त यसको मेन उद्देश्य नै त्यही हो फार्मर्सलाई चाहिँ बेसी आम्दानी होस् भनेर है बेमौसममा पनि यसरी मान्छेलाई चाहिरहेको उनीहरूले सागसब्जी निकाल्नु सक्यो भने त नेचुरली उनीहरूले त राम्रो दाम पाउँछ नि त बजारमा अनि अन्त अहिले रोपेको छ हामीले ठिकै मैले तपाईँलाई भने अहिले हाम्रो यो प्रोग्रामको बारेमा होइन बेमौसमी सागसब्जीको प्रोग्राम कस्टर डेभलपमेन्टको प्रोग्राम आएको छ अहिले हामीले यसलाई चाहिँ ठिक्कै यो प्रोग्राम चाहिँ सरासर हामीले चाहिँ फिल्ड लेभलमा चाहिँ गर्न सक्यौँ भने चाहिँ यो चाहिँ टक्कै दसैँको छेकमा चाहिँ निस्किन्छ है त्यति बेला चाहिँ कृषकले पनि राम्रो आम्दानी पाउँछ नि त यही कुराहरूलाई मध्यनजरमा राखेर चाहिँ डिपार्टमेन्टको यो पहल पनि हो है त्यो छ अनि अर्को कुरो चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले यो एरिया एक्सपेन्सन प्रोग्राम जुन चाहिँ यो क्षेत्र विस्तार प्रोग्रामको बारेमा जुन चाहिँ मसाला खेतीको बारेमा भनिन्थ्यो कस्तो कस्तो होइन मल्चिङ प्लास्टिक लगाएर गर्नु सक्ने है हामीले भनेको थियो योबाट के मेसेज पनि दिन चाहन्छु भन्दाखेरि चाहिँ बितेको सालमा चाहिँ हाम्रो यो डल्ले खोर्सानीमा चाहिँ पुरा रोग लागेको थियो एउटा ओइलिने बिमार लागेको थियो एउटा चाहिँ त्यो फलमै कुहिने थोप्ला थोप्ला खालके कालो खालके है एउटा यो एन्थ्राक्नोस भन्छ त्यो बिमारलाई अनि अर्को त्यो ओइलिनेलाई चाहिँ विल्टिङ भन्ने थियो है फङ्गल विल्टहरू पुरा यो बिमार लागेको थियो है अनि त्यो बिमारी चाहिँ किन चाहिँ लाग्दो रहेछ भन्दाखेरि चाहिँ अब है रिसर्चहरूबाट गर्दाखेरि चाहिँ मेन चाहिँ यस्तो हुन्छ हाम्रो हर्टिकल्चर जति पनि सागसब्जी जे पनि हुन्छ एग्रिकल्चरमा त्यो चाहिँ ढुँडी सम्बन्धी रोगले चाहिँ स्वतन्त्रै सचाउँछ एकपल्ट चाहिँ अब ढुँडी भन्दा त सानो कुरा सोच्छ तर ढुँडी सम्बन्धी रोगको प्रकोप चाहिँ एकदमै उयो हुन्छ है ठुलो हुन्छ यसले पुरा नोक्सान गराउँछ त्यही कारण चाहिँ हामी सुरुमै हामीले किनभने इक्जाम्पल हामीले सपोज अब डल्ले खोर्सानीको कुरा गरौँ डल्ले खोर्सानी जब मेन फिल्डमा लगाउनु भन्दा अगाडि त बेड राख्छ नि त हामीले लाग्छ नि त त्यति बेलै सकेसम्म हामीले बायो फङ्गिसाइड्सको प्रयोग गर्नुपर्छ जो चाहिँ हाम्रो कृषक वर्गले एकदमै कम्ती गर्नुहुन्छ अब के कारण हो भन्दा उहाँहरूले गाह्रो मान्नुहुन्छ है कोले पाउडरमा मिसाएर घोलेर के गरेर सुकाएर गर्नु भन्दा एकैचोटि उहाँहरूले डल्लै बरु छरिदिइहाल्नुहुन्छ लगाइदिइहाल्नुहुन्छ हो त्यसो गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ जब मेन फिल्डमा ल्याउँछ है फिल्डमा ल्याउँदाखेरि किनभने हाम्रो पहाडी भेग हो यहाँ बर्खा माछ बेसी हुन्छ होइन बर्खा माछ बेसी हुँदाखेरि जमिनले नि त पानी पनि सोसिने एउटा उयो पनि हुनु पर्यो नि त उनीहरूलाई पनि जमिनले पनि त्यो पानी सोसेको पानी चाहिँ सोसिउनु सक्नु पर्यो होइन कतिवटा ठाउँमा चाहिँ पानी जामिएर बस्दिन्छ पानी जामिएर वाटर लगिङ भन्छ त्यस्तो सिचुएसन या कन्डिसनलाई है वाटर लगिङ भयो भने चाहिँ त्यहीँबाट त्यहाँनिर चाहिँ त्यो उयो हुन थालिहाल्छ रोग चाहिँ त्यहाँनिर निस्किनु थालिहाल्छ हजुर निस्किनु हुन्छ अन्त यो चाहिँ स्पेसली यो हाम्रो यति बेला यो झरीको मौसममा चाहिँ एकदमै साह्रो हुन्छ हो अनि यसलाई चाहिँ कुनै हदसम्म कन्ट्रोल गर्नुको लागि चाहिँ यो बायो फङ्गिसाइड्सको चाहिँ प्रयोग गर्नै पर्छ यो चाहिँ कसरी गर्नुपर्छ भन्दा चाहिँ खोर्सानी रोप्नुभन्दा अगाडि बिहा हुन्छ खोर्सानीको त्यसलाई चाहिँ एउटा मात्रा हुन्छ रेकमेन्डेड डोज हुन्छ अब घरमा चाहिँ कति लाउनुहुन्छ बा एक पावा रोप्नुहुन्छ कि बा कम्ती रोप्नुहुन्छ कि बा किलोको हिसाबमा गर्नुहुन्छ कि कतिजनाको त ठुलो हुन्छ खेती है त्यही मुताबिक चाहिँ एउटा रेकमेन्डेड डोज दिएर चाहिँ हामीले चाहिँ फिल्डमा चाहिँ इक्विप बनाएर पठाएको हुन्छ फिल्डको कर्मचारीलाई हो अनि त्यो बायो फङ्गिसाइड्स भनेको चाहिँ एउटा दबाई जस्तो दबाई मानु है पाउडरको फर्ममा हुन्छ त्यो घोलामा चाहिँ लगाएर चाहिँ रुमली किन राखेर चाहिँ एकछिन कति मिनट समयसम्म राखेर चाहिँ त्यसलाई एकछिन स्यालमा राखेर मात्रै त्यसलाई चाहिँ यसरी लाइन सोइङ भन्छ हामीले है त्यो प्रकारले चाहिँ त्यसलाई रोप्नु पर्यो त्यहाँदेखि त्यो जर्मिनेसन हुन्छ त्यहाँदेखि

0: चाहिँ जति जनाले चाहिँ यसरी गर्नु भएको थियो हाम्रोमा एउटा प्रुफ पनि पायौँ कि चाहिँ उहाँहरूले चाहिँ निकै लामो समयसम्म चाहिँ खोर्सानीको या कुनै पनि बाली चाहिँ टिप्नु सक्यो बुझ्नुभयो धेरै समयसम्म चाहिँ टिप्नु सक्दो रहेछ तर अब अल्छी गर्यो झिन्चु गर्यो है गाह्रो मान्यो भने चाहिँ त्यसको चाहिँ फेरि त्यसले चाहिँ त्यो लक्षण देखाउँछ है देखाउँछ त्यति बेला जब चाहिँ हाम्रो खोर्सानी लागिसकेको हुन्छ यति राम्रो भएर आएको हुन्छ तर किनभने यो जुलाई अगस्तको भिर्छ भिर्छ नि जुलाईमा त झन् मात्र पानी पर्ने बेला हो जति बेला चाहिँ वाटर लग हुने पुरा चान्सेस हुन्छ ड्रेनेज राम्रो हुँदैन कतिवटा ठाउँमा होइन ड्रेनेज सिस्टम राम्रो गरिदिएको हुँदैन त्यही हुँदाखेरि चाहिँ फङ्गल त्यो जुन चाहिँ माटोमा बसेको हुन्छ फङ्गल त्यो प्याथोजिन हुन्छ त्यति बेला चाहिँ फेरि त्यसले चाहिँ त्यो लपेटमा चाहिँ लिन्छै लिन्छ है बारी कस्तो हुन्छ भने प्लेन साइडको जस्तो सम्म हुँदैन बिरालो बिरालो खालको हुन्छ हाम्रोहरू होइन अन्त माथि एउटा बोटलाई बिमारी लागेको छ भने बगाएर त ल्याउँछ नि हुन्छ अर्कोलाई पनि सर्छै सर्छ है अन्त यो कुराहरू चाहिँ यो पालि यो नहोस् भनेर चाहिँ विभागले चाहिँ सुरु नै हामीलाई चाहिँ फङ्गिसाइड्सहरू थुप्रो पठाइदिनु भएको थियो अनि त्यसकै फलस्वरूप हामीले अवेरनेस ट्रेनिङ डेमोन्स्ट्रेसनहरू थुप्रो राखेर चाहिँ हामीले यसरी जनचेतना चाहिँ हाम्रो तर्फबाट चाहिँ हामीले गरेको छौँ है अनि यसको साथसाथै अर्को हाम्रो कृषि उयसमा चाहिँ कहाँनिर चुक हुँदैछ भन्दाखेरि चाहिँ हाम्रो एक्सपिरियन्स भनेको हो किनभने हामी त फिल्डमै हुन्छौँ फिल्डबाटै बटुलेको एक्सपिरियन्सले त हामीलाई सिकाउँछ नि त होइन केही पनि हामीले चाल पायौँ भने चाहिँ जब मल्चिङ प्लास्टिकको लेआउट गर्छ एकपट्टि कालो एकपट्टि चाहिँ सिल्भर कलरको हुन्छ त्यो चाहिँ यसरी है भुइँमा ओछ्याएर चाहिँ त्यहाँनिर रोप्छ नि त अन्नकाली त्यो गर्दाखेरि पनि एउटा यस्तो हुन्छ हामीले चाहिँ एउटा रेकमेन्डेड एउटा स्पेसिङ भन्छ है एउटा पौधादेखि अर्को पौधाको दूरी चाहिँ कमसे कम पनि 2-2.5 फिट चाहिँ राख्नै पर्छ किनभने त्यसको तेर्सो ग्रोथ पनि हुन्छ नि त नेचुरल ग्रोथ भन्छ है सुटहरू आउँछ यताउतिबाट आउँदा त झ्यान ठुलो हुन्छ नि त तर चाहिँ हाम्रो कतिजनाले सचेत हुनुहुन्छ उहाँहरूलाई अवेर भइसक्नु हुँदाखेरि चाहिँ ठिक स्पेसिङ राख्नुहुन्छ तर कतिजनाले चाहिँ के गर्दो रहेछ भन्दाखेरि चाहिँ त्यसरी 2.5 फिटको ग्यापहरू राख्दा चाहिँ बिचमा त सिडलिङ हुँदा त सानो हुन्छ नि त भित्र त्यो दुईवटा पौधाको बिचको जग्गा त उनीहरूले ठुलो देख्दा चाहिँ ला नाश हुने रहेछ भनेर फेरि बिचमा पनि ड्रिल गरिदिन्छ बिचमा ड्रिल गर्दाखेरि त अब सोच्नुहोस् त त्यसको साइडबाट ग्रोथ हुँदाखेरि चाहिँ त्यो कत्रो चाहिँ झ्यान हुन्छ पछि है अनि त्यसको त डिसएडभान्टेज चाहिँ डिसएडभान्टेज त्यसको चाहिँ केही पनि त्यसले चाहिँ राम्रो आउटपुट दिँदैन पछि गएर
1: राम्रो फल
0: दिँदैन सपोज एउटा बोटमा किरा लाग्यो भने त्यो किरालाई त त्यसले पुल जस्तो हुन्छ नि त ओरदोर गरिबस्छ बिमारी पनि फैलाउँछ त्यसले है एउटा बोटदेखि अर्को बिमारी पनि छिटो फैलाइहाल्छ प्लस त्यसमा इन्टरकल्चर अपरेसन भन्छ कोही बेला अब के है यस्तो पत्ताहरू लास्नु पर्ने हुन्छ है मल लगाउनु पर्ने हुन्छ त्यो ड्रिल गरेको ठाउँमा अलिकति घाँस उम्रेकोहरू हुन्छ त्यो पनि त उखाल्नु पर्यो है त्यसलाई सफा राख्नु पर्दैन त्यही गर्नु पनि अप्ठ्यारो हुन्छ है अन्त यति साह्रो गुम्सिन्छ कि गुम्सेर चाहिँ त्यहाँदेखि त्यो चिचिला पनि लाग्छ तर त्यो समय बिनै झर्छ त्यो मेच्योर नभइकन झर्छ त्यसमा घाम पस्नु पाउँदैन हावा खेल्नु पाउँदैन यस्तो थुप्रो समस्याहरू चाहिँ हामीले फिल्ड लेभलमा चाहिँ देखेको छौँ स्पेसली मल्चिङ प्लास्टिकहरू चलाउँदाखेरि अन्त मल्चिङ प्लास्टिकमा यो हाम्रो यो मसाला खेती मतलब यो चेरी पेपरमा है डल्ले खोर्सानी सागसब्जीमा मात्रै पनि होइन फलफुल रोप्दाखेरि पनि हामीले यस्तो कुराहरू पुरा ध्यान दिनुपर्ने हुन्छ स्पेसली स्पेसिङ अनुसन्धान गरेर भनेको चिजहरू हो नि त सुरुमै उहाँहरूले प्लानिङ गर्नुपर्ने एकदमै एकदमै हामीलाई त्यो एनी टाइम फोन गर्नु सक्नुहुन्छ है कोही बेला अब त्यस्तै पर्छ होइन अब उहाँहरू आइपुग्नु हुँदैन अफिसमा सानो सानो इन्फर्मेसनको लागि त फोन मार्फतै हामीलाई पनि सम्पर्कमा बस्न सक्नुहुन्छ
1: धेरै खुसी लाग्यो म्याडमसित भेटघाट गरेर म्याडमले सम्पूर्ण कृषकहरूलाई यो विभिन्न प्रकारको योजनाहरूबारे अनि अहिलेका जति पनि कार्यक्रम गतिविधिहरूबारे बताइदिनु भएकोमा र हामीलाई बहुमूल्य समय दिनुभयो र तपाईँसित फेरि पनि हामी भविष्यमा भेटघाट गरेर अन्य विषयमा बातचित अवश्य नै गरौँला र यति भन्दै हजुरसित बिदा लिन चाहन्छु नमस्कार
0: हजुर धेरै धेरै धन्यवाद

0: सम्मान भवनमा आगामी 9 जन उन्मुक्ति दिवसको अवसरमा आयोजना हुने दोस्रो आमा सम्मान दिवसको तयारीको समीक्षा गर्न समन्वय बैठक सम्पन्न भयो। बैठकमा यस वर्षको आमा सम्मान दिवसलाई भव्य एवं ऐतिहासिक रूपमा रम्फू खेल मैदानमा आयोजना गर्ने निर्णय गरिएको छ। परिवार, समाज र राज्य निर्माणमा अतुलनीय योगदान पुर्याउँदै जीवनभर त्याग, संघर्ष र समर्पणको उदाहरण प्रस्तुत गर्ने सम्पूर्ण आमाहरूप्रति कृतज्ञता व्यक्त गर्न यो विशेष कार्यक्रम एसकेएम सरकारले वर्षेनी आयोजना गर्दै आइरहेको छ। यस वर्षदेखि आमा सम्मान अन्तर्गत दुई नयाँ पुरस्कारको घोषणा गरिएको छ, जसमा आमा सम्मान पुरस्कार अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रबाट आमा सशक्तिकरण योजनाका लाभार्थी नभएका एकजना योग्य आमालाई छनौट गरी 51,000 रूपियाँ नगद सहित सम्मान गरिनेछ। त्यसै गरी प्रगतिशील आमा पुरस्कार अन्तर्गत आमा सशक्तिकरण योजनाबाट प्राप्त आर्थिक सहयोगलाई उत्कृष्ट, सृजनात्मक र प्रेरणादायी ढंगले सदुपयोग गर्ने 3 आमालाई क्रमशः 5, 3 र 2 लाख रूपियाँ नगद पुरस्कार प्रदान गरिनेछ। राज्यपाल ओमप्रकाश माथुरले सिक्किम विधानसभाकी उपसभामुख राजकुमारी थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन एसटीएनएम अस्पतालको भ्रमण गर्नुभयो। श्रीमती थापा हाल अस्वस्थ हुनका कारण अस्पतालमा उपचाररत हुनुहुन्छ। श्री माथुरले वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। सिक्किम सरकारको आयुष विभाग अन्तर्गत जिल्ला अस्पताल सिङतामको आयुष डिभिजनले सिङतामको वरिष्ठ माध्यमिक विद्यालयमा आयुर्विद्या एक आयुष स्कूल स्वास्थ्य कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा लगभग 130 विद्यार्थीहरूले भाग लिए। कार्यक्रमको क्रममा मानसिक स्वास्थ्य लक्षण र चिन्ता कम गर्ने विधिहरू जस्तै ग्राउन्डिङ र बलून फुटाउने प्रविधिहरूबारे एक सत्र आयोजना गरिएको थियो। विद्यार्थीहरूलाई स्क्रीन समय सीमित गर्न सल्लाह दिइएको थियो र टेलिमानस हेल्पलाइन नम्बर साझा गरिएको थियो। जिल्ला सिंचाई योजना र अन्य मुद्दाहरूमा जिल्लापाल मंगन तथा जिल्ला स्तरीय कार्यान्वयन समिति अध्यक्ष अनन्त जैनको अध्यक्षतामा आज जिल्लापाल कार्यालय मंगनमा प्रधानमन्त्री कृषि सिंचाई योजना हर खेतको पानी, पीएम केएसवाई एचकेकेपी जिल्ला पानी तथा सरसफाई मिशन र जल जीवन मिशन अन्तर्गत जिल्ला सिंचाई योजना सम्बन्धी बैठक सम्पन्न भयो। बैठकको क्रममा समितिले पीएम केएसवाई एचकेकेपी अन्तर्गत प्रस्तावहरूको समीक्षा गर्यो, जलस्रोत विभागद्वारा पेश गरिएका सिंचाई परियोजनाहरूको जाँच गर्यो र स्वीकृत जिल्ला सिंचाई योजनामा तिनीहरूलाई समावेश गर्नबारे छलफल गर्यो। 31 जुलाई 2026 शुरू भएको सिक्किम पत्रकार संघ निर्वाचन 2026 प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको निर्वाचन समितिले घोषणा गरेको छ। नामाङ्कन दर्ता गर्ने अन्तिम मिति हिजो 3 अगस्तमा 7 कार्यकारी समिति पदका लागि जम्मा 8 मनोनयनहरू प्राप्त भएका थिए। छानबिन र फिर्ता प्रक्रियापछि आज 7 पदका लागि 7 वैध मनोनयनहरू बाँकी थिए। वैध उम्मेद्वारहरूको संख्या पद संख्या बराबर भएकोले प्रवीण राई खालिङलाई अध्यक्ष पद र दिलीप कृष्ण कार्कीलाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित घोषित गरियो। सिक्किम सरकारको ग्रामीण विकास विभाग अन्तर्गत सिक्किम राज्य ग्रामीण जीविकोपार्जन मिशनले ग्रामीण विकास विभागका सचिव अनिल राज राईको अध्यक्षतामा जनता भवन गान्तोकमा एक दिने मूल्याङ्कन र प्रमाणन कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो। यो कार्यक्रम भारत सरकारको ग्रामीण विकास मन्त्रालयको निर्देशनमा भारतीय उद्यमिता संस्थान गुवाहाटी संघको सहकार्यमा आयोजना गरिएको थियो। सिक्किम राज्य विपद व्यवस्थापन प्राधिकरणले जिल्ला विपद व्यवस्थापन प्राधिकरण मंगनसँगको सहकार्यमा फ्राइडे सेफ्टी 5 मिनट्स एभ्री फ्राइडे सेफ्टी फर लाइफ मनाउने विषयमा एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्यो। कार्यक्रमले जिल्लाभरका सरकारी वरिष्ठ माध्यमिक विद्यालयका शिक्षक र आँगनवाड़ी कार्यकर्ताहरूलाई एकसाथ ल्याएको थियो। यस पहलले सानै उमेरदेखिका बालबालिकाहरूमा सुरक्षाको संस्कृति प्रवर्धन गर्न विद्यालय र आँगनवाड़ी केन्द्रहरूमा प्रत्येक शुक्रबार 5 मिनटको विपद जागरूकता सत्रलाई संस्थागत गर्ने लक्ष्य राखेको छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब सुन्नुस्, आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त

विवरण अहिले 56 सुनुनी छ यस केन्द्रको प्रादेशिक समाचार 7 बजे कार्यक्रम लोकराजमा विवेक शर्मा लोकगीत सुन्न पाउनुहुनेछ सुर संगम 7 बजे र 15 मा सुनाउने छौं के आधुनिक गीतहरू युवा भने 8 बजे यस कार्यक्रममा वार्ता सुनुनेछ अहिले युवाहरू किन नीरस देखिन्छन् शीर्षकमाथि मौसम सुनारबाट यसबाहेक दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउने छौ स्पटलाइट 9 बजे र 15 मा र राति 10 बजे आजका फन्कार छाया गीत भोलिका हाम्रो अधिवेशन थालिने छ बिहान 6 बजे र 25 मिनट जाँदा भक्ति संगीत अर्चनाबाट 7 बजे र 5 मा शुभ प्रभात कार्यक्रममा प्रथममा सुनुने छ खेतीपाती बारे सल्लाह त्यसपछि आधुनिक गीत सुनुने छ सुनिता गजमेरको शर्मा 7 बजे र 35 मा संगीत प्रवाह सामयिक समीक्षा 7 बजे र 55 मिनट जाँदा 38 मा कथा सफलताको 8 बजे र 40 मा लोकगीत याङडोलमा जिम्माको शर्मा 9 बजे र 2 मा फिल्मी गीतहरू सुनाउनेछु 9 बजे र 30 मा खेल संसार 10 बजे र 2 मा सुनाउनेछ हेलो खरसाङ 10 बजे र 30 मा भोलि सुनाउनेछ आकाशवाणी खरसाङको अभिलेख संग्रहालयबाट 80 स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्रता सेनानीहरूको स्मरणमा विशेष रूपको श्रृङ्खला लेखक विनोद कुमार छेत्री प्रस्तुता आइके सिंह 11 बजेर 5 मा स्वरमाधुरी कार्यक्रममा सुनुनेछ आधुनिक गीत विवेक शर्मा 11 बजेर 30 मा बंगला संगीतको कार्यक्रम 12:05 मा अनुरोध गीतको कार्यक्रम 12 बजेर 30 मा पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम 1 बजेर 2 मा सुनुनेछ तिब्बती कार्यक्रम आकाशवाणीको नेपाली प्रसारण सेवामा दिउँसो 2 बजेर 30 मा लोकनी आधुनिक गीत सुनाउनेछौ 3 बजे केही चलचित्रका गीतहरू 3 बजेर 20 मा विश्वमा हामी 3 बजेर 55 मिनटमा देशवन्दना 4 बजे आकाशवाणी पोडकास्ट 4 बजेर 30 मा कार्यक्रम शिक्षा ज्योति जसमा जानकारी पाउनुहुनेछ द मनसुन अफ साउथ एसिया एन्ड इट्स इफेक्ट इन इन्डियन सबकन्टिनेन्ट अर्थात् दक्षिण एसियाको मनसुन र भारतीय उपमहाद्वीपमा यसको प्रभाव प्रवतिका निरोलाबाट 5 बजेर 5 मा जय जवान अन्तर्गत केही चलचित्रका गीतहरू सुनिनेछ 5 बजेर 30 मा इभिनिङ मेलोडिज 6:10 मा गाउँली सभा जसमा वार्तालाप सुनाउनेछ अगस्त महिनामा सुन्तला बगानको हेरचाह शीर्षकमाथि त्यसपछि यसमा अन्य विषयहरू पनि समावेश रहनेछ प्रादेशिक समाचार यस केन्द्रको 6:50 मा 7 बजे लोकलहरीमा इन्द्र रसाइलीको शर्मा लोकगीत सुरसङ्गममा आधुनिक गीत सुनुनेछ हेमन्त लामाको शर्मा 7 बजेर 45 भुटानी कार्यक्रम 8 बजे युवा वाणी कोशेली मैले मन पराएका गीतहरू यसमा सुनुनेछ ज्योति रविदासका रोजाएका गीतहरू 38 शास्त्रीय संगीतको कार्यक्रम यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाइने कार्यक्रमहरूमा स्पटलाइट 9 बजे र राति 10 बजे क्वेश्चन आवर इन पार्लियामेन्ट श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण

सुनोस मौसम को साधन विज्ञप्ति पश्चिम बंगाल निम्न हिमालय अंचल लगायत सिक्किम का कई स्थान हरमा सगर्जन वर्षा भएको खबर छ। जनसाधारणलाई मौसम को विशेष चेतावनी केही छैन। आगामी 24 घंटा भित्रमा यस इलाकाहरूमा हल्का देखि मध्यम वर्षा मेघगर्जन सहित हुने संभावना रहेको छ।

0: पवसनुस यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। अब अशोक चरस्याबाट सुन्नुहोस् प्रादेशिक समाचार। पहिला मुख्य समाचार। पश्चिम बङ्गालका श्रम मन्त्री अर्जुन सिंहले आज मकैबारी चिया कमानको भ्रमण गर्नुभयो। पश्चिम बङ्गाल सरकारले राज्यको विद्यालय शिक्षा प्रणालीमा व्यापक परिवर्तन गर्नेछ। राष्ट्रिय महिला आयोगकी अध्यक्षा विजया रहाटकर 5-7 अगस्तसम्म पश्चिम बङ्गालको भ्रमणमा आउनुहुनेछ। संसदले जन

0: मा मृत्यु पंजीकरण संशोधन विधेयक 2026 पारित गरेको छ र पश्चिम बंगालका कैयन भागहरूमा वर्षाको रेड अलर्ट जारी गरिएको छ। अब समाचार विस्तारमा। सत्तारूढ दल भारतीय जनता पार्टी भित्र जबरन असुलीका मामिलामा बढ्दो गुनासोका बीच राज्यका श्रम तथा यातायात मन्त्री अर्जुन सिंहले दृढ अडान लिनुभएको छ। उहाँले केवल असन्तुष्टि व्यक्त गर्नु वा चेतावनी दिनु पर्याप्त हुँदैन, बरु ती आरोपीहरू विरुद्ध कडा कारवाही गरिनुपर्छ र उनीहरूलाई पार्टीबाट निष्कासित गरिनुपर्छ भन्नुभएको छ। उत्तर बंगालको भ्रमणमा रहनुभएको मन्त्री महोदय आज दार्जिलिङका विभिन्न चिया बगानहरूको भ्रमण गर्नुभयो। उहाँले सुकनास्थित श्रमिक भवनमा विभिन्न चिया सरकारवाला या संगठनहरूका प्रतिनिधिहरूसित कुराकानी गर्नुभयो। यस भ्रमणको क्रममा उहाँले पार्टी नेता तथा कार्यकर्ताहरूलाई पनि चेतावनी दिँदै केवल असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ छैन, जबरन असुलीका घटनाहरूमा संलग्न रहनु अपराध हो भनी बताउनु भएको छ। पश्चिम बंगालका श्रम तथा परिवहन मन्त्री अर्जुन सिंह आफ्नो दुई दिने दार्जिलिङ भ्रमणको क्रममा आज दोस्रो दिन मकैबारी चिया कमानको पनि भ्रमण गर्नुभयो। उहाँका साथमा राज्यका गृह राज्य मन्त्री विशाल लामा, खरसाङका विधायक सोनम लामा, भाजपा दार्जिलिङ सांगठनिक जिल्ला अध्यक्ष सन्दीप लिम्बूसहित मकैबारी चिया कमानका प्रबन्धक तथा श्रमिक प्रतिनिधिहरू उपस्थित थिए। मन्त्री श्री सिंहले नयाँ त्यहाँ चिया श्रमिकहरूसित कुराकानी पनि गर्नुभयो। कुराकानीमा चिया श्रमिकहरूले आफ्नो समस्याहरू राखे। श्री अर्जुन सिंहले श्रमिकहरूको न्यूनतम ज्याला, शिक्षा, स्वास्थ्य, भविष्य निधि सहित कल्याणका सबै विषयहरूप्रति राज्यको भाजपा सरकार तथा मुख्यमन्त्री शुभेन्दु अधिकारी एकदमै संवेदनशील रहेको बताउनुभयो। उहाँले श्रमिकहरूको समस्याहरूको समाधान गर्ने वाचा गर्दै न्यूनतम ज्याला बढाइदिने कुराको पनि वाचा गर्नुभयो। मङ्पूको सिन्कोना बगानका श्रमिकहरूको मागलाई सम्बोधन गरिने राज्यका श्रम मन्त्री अर्जुन सिंहको वाचाप्रति गोर्खा जनमुक्ति मोर्चाले एक प्रेस विज्ञप्ति जारी गरी स्वागत जनाएको छ। श्री अर्जुन सिंह पहाड मामिला र गृह राज्य मन्त्री विशाल लामा साथै पर्यटन मन्त्री डाक्टर शंकर घोषले हिजो मङ्पू सिन्कोना निदेशालयको भ्रमण गरेका थिए। आफ्नो भ्रमणको क्रममा सिंहले सिन्कोना बगान राज्य र पहाडको एक महत्वपूर्ण सम्पदा रहेको बताउनु भएको थियो। सुन्नुहोस् हाम्रा संवाददाताको एक रिपोर्ट।
1: श्रम मन्त्री श्री सिंहले त्यहाँ रहेको सिन्कोना, सुन्तला तथा अर्किड र अन्य औषधीय नर्सरीको भ्रमण गर्नुभयो। मङ्पूको रविन्द्र भवनमा आयोजित एक कार्यक्रममा श्रम मन्त्रीले सिन्कोना बगानको पुनर्जीवन, श्रमिकहरूको कल्याण, रिक्त पदहरूमा नियुक्ति तथा बन्द सिन्कोना फ्याक्ट्रीलाई पुनः खोल्नका लागि विस्तृत योजना बनाएको भन्नुभएको थियो। उहाँले बगानलाई पुनः पुरानो गौरवको स्थानमा फर्काइल्याउने तथा त्यहाँ पर्यटनलाई पनि विकसित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अवसरमा सांसद राजु विष्ट, गोजुमुमु अध्यक्ष विमल गुरुङ, खरसाङका विधायक सोनाम लामा, दार्जिलिङका विधायक नोमन राई आदिको विशेष उपस्थिति थियो। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बंगाल सरकारले राज्यको विद्यालय शिक्षा प्रणालीमा व्यापक परिवर्तनको तयारी सुरु गरेको छ। नवगठित पाठ्यक्रम समितिले आज आफ्नो पहिलो बैठकमा 2028-29 नयाँ पाठ्यक्रम र सिलेबस लागू गर्ने रूपरेखामा काम गर्न थालेको छ। यद्यपि 2027 शैक्षिक सत्रमा अवस्थित पाठ्यपुस्तक र पाठ्यक्रम जारी रहनेछ। यस अवधिमा हालको पाठ्यक्रम मात्र समीक्षा गरिनेछ। सल्ट लेकको विद्यासागर भवनमा आयोजित समितिको पहिलो बैठकपछि विद्यालय शिक्षा मन्त्री दीपक बर्मनले शिक्षा प्रणालीमा विगतको सरकार जस्तो अचानक कुनै परिवर्तन नहुने बताउनुभयो। उहाँले सरकार 2 जनवरी 2027 मनाइने पुस्तक दिवस अघि सबै विद्यार्थीहरूलाई समयमै पाठ्य पुस्तकहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @XAIRNews कर्सियङ र फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

0: अब रहल समाचार। राष्ट्रिय महिला आयोग की अध्यक्षा विजया रहाटकर 5-7 अगस्तसम्म पश्चिम बंगालको 3 दिने भ्रमणमा आउनुहुन्छ। यस अवधि उहाँले कोलकाता अनि हावडामा महिला सुरक्षा न्याय सम्मत महिलाहरूको पहुँच कानुनी जागरूकता संस्थागत जवाबदेहिता अनि महिला सशक्तिकरण सम्बन्धित विभिन्न कार्यक्रमहरूमा भाग लिनुहुनेछ। साथै वरिष्ठ पुलिस अनि प्रशासनिक अधिकारीहरूसँग समीक्षा बैठक गरेर महिला सुरक्षा सम्बन्धित मामिलाहरूको जानकारी लिनुहुनेछ।
1: उहाँको भ्रमणको सुरुवात 5 अगस्तमा पश्चिम बंगाल नेशनल युनिभर्सिटी अफ जुडिसियल साइन्सेसमा आयोजित क्याम्पस कलिङ कार्यक्रमबाट हुनेछ। कार्यक्रममा उहाँले छात्रहरूसँग महिला अधिकार, संवैधानिक मूल्य अनि कानून जागरूकतामाथि संवाद गर्नुहुनेछ। त्यसपछि उहाँले धनोधान्य अडिटोरियममा महिला स्वयं सहायता समूहका प्रतिनिधिहरूसँग बैठक गर्नुहुनेछ। साथै आर्थिक सशक्तिकरण अनि सामुदायिक भागीदारीमाथि चर्चा गर्नुहुनेछ।
0: राज्यसभाले जन्म तथा मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पारित गरेको छ। यसका साथै संसदले यस विधेयकलाई पारित गरेको छ। लोकसभाले यस विधेयकलाई पहिला नै पारित गरिसकेको छ। गृह राज्यमन्त्री नित्यानन्द राईले यो विधेयक पेश गर्नुभएको थियो। विधेयकले जन्म तथा मृत्यु दर्ता पञ्जीकरण कानुन 1969 संशोधन गर्ने लक्ष्य राखेको छ। नयाँ विधेयकले ढिलो दर्ताको लागि प्रावधानहरूलाई थप कडा पार्ने र जन्म तथा मृत्युको समयमै रिपोर्टिङलाई प्रोत्साहित गर्ने प्रयास गर्दछ। विधेयकमा व्यवस्था गरिएको छ कि यदि जन्म वा मृत्यु 1 वर्षभन्दा बढी तर जन्म या मृत्यु भएको 2 वर्षभित्र रजिस्ट्रारलाई रिपोर्ट गरिएको छ भने जिल्ला मजिस्ट्रेट, उपविभागीय मजिस्ट्रेट वा जिल्ला मजिस्ट्रेटद्वारा अधिकृत कार्यकारी मजिस्ट्रेटको स्वीकृतिमा जन्म वा मृत्युको प्रामाणिकताको प्रमाणीकरण पछि मात्र पञ्जीकरण गर्न सकिनेछ। लोकसभाले विनियोग विधेयक 2026 पारित गरेको छ। यो विधेयक वित्त मन्त्री निर्मला सीतारमणद्वारा प्रस्तुत गरिएको थियो। यसमा 31 मार्च 2023 समाप्त भएको वित्तीय वर्षको बेला केही सेवाहरू स्वीकृत राशिभन्दा अधिक खर्च गरिएको थियो। यस राशिलाई पूरा गर्नका लागि भारतको सञ्चित निधिबाट धनको विनियोगलाई अधिकृत गर्ने प्रावधान छ। खरसाङका विधायक सोनाम लामाको परामर्शमा गोर्खा जनमुक्ति पुस्तकालय प्रज्ञा साझा मञ्चको संयुक्त तत्वावधानमा आयोजित हुन गइरहेको 35 नेपाली भाषा मान्यता दिवस 2026 विषय एक जरूरी सभा हिजो खरसाङको स्थानीय गोर्खा जनपुस्तकालय प्रेक्षागृहमा आयोजित गरियो र भाषा दिवस भव्य रूपमा मनाइने छलफल गरियो। डेङ्गुको बढ्दो खतरालाई ध्यानमा राख्दै स्वास्थ्य विभागले जलपाइगुडीको राजगञ्ज ब्लकमा एउटा ठूलो कदम चालेको छ। दार्जिलिङको सर्किट हाउस पीडब्ल्युडी भवनमा गोर्खा जनमुक्ति मोर्चा संस्थापक अध्यक्ष विमल गुरुङको विशेष पहलमा राज्यका श्रम तथा यातायात मन्त्री अर्जुन सिंह, गृह राज्यमन्त्री विशाल लामा अनि विधायक नोमन राईको विशेष उपस्थितिमा मिरिक ट्रक ड्राइभर्स एन्ड ओनर्स वेलफेयर एसोसिएसनका सदस्यहरू साथै गोर्खा जनमुक्ति मोर्चाका सदस्यहरूसित विशेष छलफल गरियो। पश्चिम बङ्गालमा वर्षाको रेड अलर्ट जारी गरिएको छ र विभिन्न ठाउँहरूमा भारी वर्षा हुने चेतावनी जारी गरिएको छ। मुख्य समाचार एकचोटि फेरि। पश्चिम बङ्गालका श्रम मन्त्री अर्जुन सिंहले आज मकैबारी चिया कमानको भ्रमण गर्नुभयो। पश्चिम बङ्गाल सरकारले राज्यको विद्यालय शिक्षा प्रणालीमा व्यापक परिवर्तन गर्नेछ। राष्ट्रिय महिला आयोगकी अध्यक्ष विजय रहाटकर 5-7 अगस्तसम्म पश्चिम बङ्गालको भ्रमणमा आउनुहुनेछ। संसदले जन्म मृत्यु पञ्जीकरण संशोधन विधेयक पारित गरेको छ र पश्चिम बङ्गालका कैयन भागहरूमा वर्षाको रेड अलर्ट जारी गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो। आगामी समाचार लिएर 7:50 मा हामी पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

खसाङकी इन्द्रबाट बोलिरहेका छौं। अब श्रोतालाई सुनाउने छौं विविध कलाकारहरूको स्वरमा लोकगीत। पहिलो प्रस्तुति फुलमाया राईको आवाजमा सिन्दुरै ज्यानको सुनौलो बट्टा।

0: स्वथानी स्कीत कन्त साथै लोकलहरी कार्यक्रम यतिमा नै पूरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब हामी प्रस्तुत गर्नेछौं सुरसंगम कार्यक्रम। यस कार्यक्रममा सुनाउनेछौं आधुनिक गीत सविता छेत्री अनि पवन गोलीको आवाजमा। हजुरलाई यस गीतको प्रस्तुति अघि यो सन्देश।
1: पीएम जय अब गरीबों की जय बन गई।

स्वथाले तिन्जेल सुन्दै हुनुहुन्थ्यो विविध शर्मा आधुनिक गीत कार्यक्रम सुरसंगमा. अब केही क्षणमा आकाशवाणीको समाचार रेले गरेर सुनाउनेछौं.

0: शुरू गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट। पाकिस्तान अधिकृत जम्मू काश्मीरको स्थानीय निर्वाचनलाई भारतले दियो नाटकको संज्ञा। संसद अवरोध गरेको भन्दै कंग्रेसमाथि भाजपाको आरोप। इन्धनमा मिसावट भएको दावी सरकारद्वारा खण्डन। पीएम सूर्य घर योजना अन्तर्गत धेरै परिवारको विद्युत शुल्क शून्य भएको दावी। अब समाचार विस्तारमा। भारतले पाकिस्तान अधिकृत जम्मू काश्मीरमा सम्पन्न तथा कथित स्थानीय निर्वाचनलाई पूर्ण रूपमा नाटक भएको टिप्पणी गरेको छ। आज नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्ता खोक्रा निर्वाचन अभ्यासले पाकिस्तान अधिकृत जम्मू काश्मीरको वास्तविक अवस्था लुकाउन नसक्ने बताउनुभयो। उहाँले जानकारी दिनुभयो अनुसार उक्त क्षेत्रमा अहिले जनआन्दोलन, विरोध प्रदर्शन तथा पाकिस्तानी सुरक्षा बलबाट भइरहेको अन्धाधुन्ध हत्याका घटनाहरू नै वास्तविकता हुन्। उहाँले यस वर्षको जुन महिनादेखि जारी दमनकारी कार्यवाहीका क्रममा कम्तीमा 90 जना सर्वसाधारणले ज्यान गुमाइसकेको दावी गर्नुभयो। प्रवक्ता जयसवालले जन असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा पाकिस्तानी संयन्त्रले गोली, संचार अवरोध, धम्की र दमनको सहारा लिएको आरोप लगाउनुभयो। साथै पाकिस्तानलाई यसको जवाबदेही बनाउनु पर्ने र मानव अधिकारबारे पाकिस्तानले दिने उपदेशको दोहोरो मापदण्डलाई विश्व समुदायले बुझ्नुपर्ने उहाँको भनाइ रहेको थियो।
1: पाकिस्तान अधिकृत कश्मीर में यह तथाकथित चुनाव पूरी तरह से एक दिखावा है। वास्तविक स्थिति तो वहां हो रहे जन प्रदर्शन और पाकिस्तानी बलों द्वारा की जा रही निर्मम हत्याओं की है। इस वर्ष जून से अब तक वहां जन प्रदर्शन जो चल रहा है उसमें 90 लोग मारे गए हैं और कई एक अन्य में घायल हुए हैं। पाकिस्तान की सत्ता व्यवस्था ने जनता के असंतोष का जवाब गोली से, संचार बंदी से, धमकी से और दमन से दिया है।
0: भारतको लोकसभाले विनियोजन विधेयक 2026 पारित गरेको छ। उक्त विधेयक भारतकी वित्त मन्त्री निर्मला सीतारमणले सदनमा प्रस्तुत गर्नुभएको थियो। विधेयकमा 31 मार्च 2023 समाप्त भएको आर्थिक वर्षको क्रममा केही सेवामा स्वीकृत बजेटभन्दा बढी खर्च भएको रकमलाई नियमित गर्न भारतको सञ्चित कोषबाट विनियोजन गर्ने व्यवस्था गरिएको छ। सरकारले अतिरिक्त खर्च व्यवस्थापनका लागि 54,000 करोड रुपियाँ भन्दा बढी रकमको स्वीकृति माग गरेको छ। यसअघि वित्त मन्त्री सीतारमणले कर तथा अन्य कानून संशोधन विधेयक 2026 पनि सदनमा प्रस्तुत गर्नुभएको थियो। उक्त विधेयक मार्फत भुक्तानी तथा भुक्तानी प्रणाली ऐन 2007, आयकर ऐन 2025 र वित्त ऐन 2026 थप संशोधन गरिनेछ। प्रस्तावित संशोधन मार्फत आवश्यक कानूनी व्यवस्था तथा प्रक्रियालाई सरल बनाई अन्तर्राष्ट्रिय पुँजीलाई भारततर्फ आकर्षित गर्ने तथा कृत्रिम बुद्धिमत्ता अर्थात् एआई सम्बन्धी डाटा क्षेत्रमा लगानी प्रवर्धन गर्ने लक्ष्य लिइएको छ। भारत सरकारले सामाजिक सञ्जालमा फैलिएको इन्धनमा मिसावट गरिएको भन्ने दावीको खण्डन गरेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले तेल विपणन कम्पनीहरूले नियमित रूपमा इन्धनको गुणस्तर परीक्षण गरिरहेको जनाएको छ। मन्त्रालय अनुसार देशभरका 87,000 भन्दा बढी पेट्रोल पम्पमा दैनिक 8 देखि 12 पटकसम्म पानी चुहिने अवस्था लगायत थप परीक्षण भइरहेको छ। हालसम्म क्लोराइड र सल्फाइडका लागि 2,000 भन्दा बढी नमुना परीक्षण गरिएकोमा केवल 2 पेट्रोल पम्पमा क्लोराइड मिसावट फेला परेको र त्यहाँको बिक्री तत्काल स्थगित गरिएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले कुनै पनि पेट्रोल पम्पमा इन्धनमा मिसावट वा प्रदूषण भेटिए कडा कार्यवाही गरिने तथा सम्पूर्ण इन्धन आपूर्ति श्रृङ्खलामा सम्भावित मिसावट पत्ता लगाउन आवश्यक सतर्कता अपनाउन तेल कम्पनीहरूलाई निर्देशन दिएको जानकारी छ। भारतका नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले पीएम सूर्य घर निशुल्क बिजुली योजना अन्तर्गत 19,00,000 भन्दा बढी परिवारको विद्युत शुल्क शून्य भएको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले यो योजनाले नागरिकलाई सशक्त बनाउँदै भारतलाई स्वच्छ तथा ऊर्जा सुरक्षित भविष्यतर्फ तीव्र गतिमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनु भएको छ। मन्त्री जोशीले बताउनु भए अनुसार हाल 25,000 भन्दा बढी केन्द्रीय सरकारी भवन तथा 81,000 भन्दा बढी राज्य सरकारी भवनका छानामा जडान गरिएका सौर्य प्यानल मार्फत विद्युत आपूर्ति भइरहेको छ। भारतको लागू औषध

0: नियन्त्रण ब्युरोले लागू औसत नियन्त्रणका क्षेत्रमा 27 देशसँग द्विपक्षीय सम्झौता तथा 19 देशसँग समझदारी पत्र मार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाएको छ। भारतका गृह राज्य मन्त्री नित्यानन्द राईले आज लोकसभामा एक लिखित प्रश्नको जवाब दिनुहुँदै उक्त जानकारी दिनुभएको हो। उहाँले अवैध लागू औषध कारोबार र दुर्व्यवसनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै लागू औषध नियन्त्रणले ब्युरोले सम्बन्धित राज्य तथा केन्द्रशासित प्रदेशका प्रहरीसँग समन्वय गरी गुप्तचर सूचनामा आधारित अभियान सञ्चालन गर्नुका साथै युवालाई दुर्व्यवसनको जोखिमबाट जोगाउन विभिन्न रोकथाममूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। गृह राज्यमन्त्री राई अनुसार भारतमा लागू औषध तस्करी तथा दुर्व्यवसन नियन्त्रणका लागि केन्द्रीय र राज्य स्तरीय कानून कार्यान्वयन निकाय तथा सम्बन्धित सरोकारवाला बीच प्रभावकारी समन्वय सुनिश्चित गर्न चार तहको नार्को समन्वय केन्द्र संयन्त्र स्थापना गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले आज संसद भवनमा उज्बेकिस्तानका विदेश मन्त्री बख्तियार साइदोबसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत लोकसभा अध्यक्ष बिरलाले भारत र उज्बेकिस्तान बीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा सार्थक छलफल भएको जानकारी दिनुभएको छ। भेटवार्ताका क्रममा विशेष गरी संसदीय सहयोग, व्यापार, लगानी, सम्पर्क सञ्जाल, शिक्षा, संस्कृति तथा दुई देशका जनता बीचको आपसी आदान प्रदानलाई थप प्रवर्धन गर्ने विषयमा केन्द्रित छलफल भएको बताइएको छ। भारतीय जनता पार्टीले संसदको वर्षायामिनी अधिवेशनको कार्यवाही अवरुद्ध गरेको आरोप कंग्रेस तथा अन्य विपक्षी दलमाथि लगाएको छ। आज नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भाजपा राष्ट्रिय प्रवक्ता सम्बित पात्राले प्रश्नकाल र शून्यकालका क्रममा कंग्रेस तथा विपक्षी गठबन्धनले निरन्तर अवरोध सृजना गरेको आरोप लगाउनुभयो। उहाँले जनहितसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू संसदका दुवै सदनबाट पारित हुँदा विपक्षी दलले छलफलमा सहभागिता नजनाएको दावी गर्नुभयो। साथै संसदको मकरद्वारमा गरिएको प्रदर्शन मार्फत हिन्दू धर्मावलम्बी तथा हिन्दू सन्तहरूको भावनामाथि चोट पुर्याएको आरोप पनि लगाउनुभयो। यसैबीच झारखण्डमा हजारौं विद्यार्थी आन्दोलनमा रहे पनि कंग्रेसले उनीहरूको पक्षमा एक शब्द पनि नबोलेको दावी गर्नुभयो।
1: करोडों रुपए खर्च होते हैं एक सेशन के ऊपर। सभी सांसद अपने क्षेत्रों से प्रश्न लेकर आते हैं। वो चाहते हैं कि प्रश्न पूछा जाए, मंत्रालय जवाब दे, मगर जब से सदन आरंभ हुआ है क्वेश्चन आवर पार्लियामेंट में हो नहीं रहा। जीरो आवर के लिए पार्लियामेंट में बाधाएं उत्पन्न की जा रही, लगभग किसी बिल पे चर्चा नहीं हो रही।
0: भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले बिहारका पूर्व राज्यपाल डीवाई पाटिलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री मोदीले डीवाई पाटिल समाजसेवा, विशेष गरी परोपकार र शिक्षाको क्षेत्रमा अग्रणी व्यक्तित्व रहेको उल्लेख गर्नुभएको छ। उहाँले पाटिलले सधैँ गरीब तथा विपन्न वर्गसहित अन्य व्यक्तिको जीवनस्तर सुधारका लागि समर्पित भएर काम गरेको बताउनुभएको छ। प्रधानमन्त्री मोदीले शोकको यस घडीमा दिवंगत पाटिलका परिवारजन तथा शुभेच्छुकहरूप्रति गहिरो संवेदना व्यक्त गर्नुभएको छ। भारतका केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा आज आसामको गम्भीर बाढी अवस्थाको निरीक्षण गर्न डिब्रुगढ़ पुग्नु भएको छ। भ्रमणका क्रममा केन्द्रीय स्वास्थ्य मन्त्री नड्डाले उत्तर पूर्वका तीनवटा राज्यमा आएको बाढीको अवस्थाको समीक्षा गर्नुका साथै राहत तथा पुनर्स्थापना कार्यको मूल्याङ्कन गर्नुहुनेछ। कोरिया मास्टर्स सुपर 300 ब्याडमिन्टन प्रतियोगितामा भारतका कृष्ण प्रसाद गर्ग र पृथ्वी कृष्णमूर्ति रोयको जोडीले थाइल्यान्डका छैटौं वरियताको जोडीलाई 21-16, 21-18 पराजित गर्दै पुरुष युगलको दोस्रो चरणमा प्रवेश गरेको छ। अन्त्यमा यस बुलेटिनका प्रमुख समाचार
2: নিট প্রশ্নপত্র ফাঁস সহ অন্যান্য বিষয় নিয়ে শিক্ষার্থীদের প্রতিবাদ বিক্ষোভে পুলিশের পদক্ষেপ সহ বেশ কয়েকটি বিষয়ে বিরোধীদের হৈহট্টগোলের জেরে সংসদের উভয় কক্ষের অধিবেশন দফায় দফায় ব্যাহত, পরে দিনের মতো মুলতবি। লোকসভার পর আজ রাজ্যসভাতেও জন্ম মৃত্যু নিবন্ধীকরণ সংশোধনী বিল 2026 পাশ হয়েছে। কেন্দ্রীয় পেট্রোলিয়াম ও প্রাকৃতিক গ্যাস মন্ত্রী হরদীপ সিং পুরী বলেছেন, বিশ্বব্যাপী জ্বালানি সংকটের মধ্যেও ভারতে জ্বালানির কোনো ঘাটতি বা সরবরাহ বিঘ্নিত হওয়ার ঘটনা ঘটেনি। পিএম সূর্যঘর মুফত বিজলি যোজনার আওতায় সারা দেশে 50 লক্ষেরও বেশি পরিবার বাড়ির ছাদে সৌর বিদ্যুৎ ব্যবস্থা স্থাপনের সুবিধা পেয়েছে বলে জানিয়েছেন কেন্দ্রীয় পুনর্নবীকরণযোগ্য শক্তিমন্ত্রী প্রহ্লাদ যোশী। ভারত পাকিস্তান অধিকৃত

नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। संसदले जन्म मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 अनि लोकसभाले विनियोग विधेयक पारित गरेपछि दुवै सदनको कार्यवाही भोलिसम्मको लागि स्थगित। सर्वोच्च अदालतले आरबीआईलाई दियो साइबर ठगी सम्बन्धित अवैध ब्याङ्क खाता सञ्चालन मानक एसओपी तय गर्ने निर्देश। लोकसभा अध्यक्ष ओम बिरला र उज्बेकिस्तानका विदेश मन्त्री बीच संसद भवनमा भेटघाट, दुवै देश बीचको सम्बन्ध थप बलियो बनाउन गरियो छलफल। प्रधानमन्त्री सूर्यघर मुफ्त बिजुली योजना बमोजिम, देशभरि 50 लाख भन्दा बढी परिवार लाभान्वित। युनिफाइड पेमेन्ट्स इन्टरफेस युपिआईद्वारा विगत महिना 236.60 करोड को लेनदेन। र विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालले पीओकेमा पाकिस्तानले गराएको चुनावलाई बताए कपटपूर्ण र अवैध। अब समाचार विस्तारमा। राज्यसभाले जन्म तथा मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 पारित गरेको छ। यसका साथै संसदले यस विधेयकलाई पारित गरेको छ। लोकसभाले यस विधेयकलाई पहिला नै पारित गरिसकेको हो। गृह राज्यमन्त्री नित्यानन्द रायले यो विधेयक पेश गर्नुभएको थियो। विधेयकले

जन्म तथा मृत्यु दर्ता पञ्जीकरण कानुन 1969 संशोधन गर्ने लक्ष्य राखेको छ। नयाँ विधेयकले ढिलो दर्ताको लागि प्रावधानहरूलाई थप कडा पार्ने र जन्म तथा मृत्युको समयमै रिपोर्टिङलाई प्रोत्साहित गर्ने प्रयास गर्दछ। विधेयकमा व्यवस्था गरिएको छ कि यदि जन्म वा मृत्यु एक वर्षभन्दा बढी तर जन्म वा मृत्यु भएको दुई वर्षभित्र रजिस्टरलाई रिपोर्ट गरिएको छ भने जिल्ला मजिस्ट्रेट, उपविभागीय मजिस्ट्रेट वा जिल्ला मजिस्ट्रेटद्वारा अधिकृत कार्यकारी मजिस्ट्रेटको स्वीकृतिमा जन्म वा मृत्युको प्रामाणिकताको प्रमाणीकरणपछि मात्र पञ्जीकरण गर्न सकिन्छ। विधेयक पारित भएपछि राज्यसभाको कार्यवाही भोलिसम्मका लागि स्थगित गरियो। लोकसभाले विनियोग विधेयक 2026 पारित गरेको छ। यो विधेयक वित्त मन्त्री निर्मला सीतारमणद्वारा प्रस्तुत गरियो। यसमा 31 मार्च 2023 समाप्त भएको वित्तीय वर्षको बेला केही सेवाहरूमा स्वीकृत राशिभन्दा अधिक खर्च गरिएको थियो। यस राशिलाई पुरा गर्नको लागि भारतको सञ्चित निधिबाट धनको विनियोगलाई अधिकृत गर्ने प्रावधान छ। सरकारले केही अतिरिक्त व्ययलाई पूरा गर्नको लागि 54,000 करोड रुपियाँभन्दा अधिकको राशि मागेको छ। कार्मिक लोक शिकायत तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले आज प्रशासनिक न्याय सुशासनको अभिन्न अङ्ग भएको बताउनु भएको छ। यसले देशभरिका सरकारी कर्मचारीहरूको सेवाको सहजता र दक्षतामा निरन्तर सुधार ल्याउनुपर्छ भनी बताउनुभयो। श्री सिंहले नयाँ दिल्लीमा केन्द्रीय प्रशासनिक न्यायाधिकरणका अध्यक्ष न्यायाधीश रञ्जित बसन्त राव मोरेसँगको भेट अवधि यो कुरा बताउनु भएको हो। उहाँले सार्वजनिक संस्थाहरूलाई अझ पारदर्शी, कुशल र नागरिक केन्द्रित बनाउन सरकारले शासन सुधारहरू निरन्तर अगाडि बढाएको बताउनुभयो। बैठकमा श्री जितेन्द्र सिंहलाई संस्थागत सुधार, बृहत्तर पहुँच र प्रविधिमा आधारित सेवा प्रवाह मार्फत प्रशासनिक न्यायलाई सुदृढ पार्ने उद्देश्यले न्यायाधिकरणका हालैका पहलहरूको बारेमा पनि जानकारी गराएको थियो। सर्वोच्च न्यायालयले आज भारतीय रिजर्भ ब्याङ्कलाई साइबर ठगीसँग सम्बन्धित अवैध खाताहरू र ब्याङ्क खाताहरूसँग व्यवहार गर्न मानक सञ्चालन प्रक्रिया एसओपी तयार र प्रसार गर्न निर्देशन दिएको छ। न्यायालयले राज्यहरू, केन्द्रशासित प्रदेशहरू, कानुन प्रवर्धन एजेन्सीहरू र ब्याङ्कहरूलाई गुनासो निवारणलाई सुदृढ पार्न पनि भनेको छ। यसले धोखाधडीबाट प्राप्त रकमको रिकभरीलाई छिटो बनाउन र डिजिटल ठगीका मुद्दाहरूको ह्यान्डलिङ सुधार गर्न धेरै निर्देशनहरू पनि जारी गरेको छ। मध्यप्रदेशमा 9 अगस्तदेखि 17 जन सहभागितामा हर घर तिरङ्गा अभियान सञ्चालन गरिनेछ। यसपल्ट यो अभियानलाई वन्दे मातरमको 150 वार्षिक उत्सवसँग पनि जोडिएको छ। विभिन्न जिल्लाहरूमा तिरङ्गा यात्रा, प्रदर्शनी, रङ्गोली प्रदर्शन, साइकल ऱ्याली, क्विज र अन्य कार्यक्रमहरू आयोजना गरिनेछ। मानिसहरूलाई हर घर तिरङ्गा पोर्टलमा तिरङ्गासँगको आफ्नो सेल्फी अपलोड गर्न र सामाजिक सञ्जाल अभियानमा सामेल हुन आग्रह गरिएको छ। लोकसभाका अध्यक्ष ओम बिरलाले आज भारत र उज्बेकिस्तान शताब्दी पुरानो ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धले बाँधेको छ भनी बताउनुभयो। यो सम्बन्धहरूले दुवै देशबीचको अटल मित्रताको लागि बलियो जग प्रदान गर्दछ। संसद भवनमा उज्बेकिस्तानका विदेश मन्त्री बख्तियार सैदोवसँगको भेटमा उहाँले यो कुरा बताउनु भएको हो। दुई नेताहरूले भारत उज्बेकिस्तान सम्बन्धमा व्यापक चर्चा गर्नुभयो। दुवैले विशेष गरी संसदीय सहयोग, व्यापार र लगानी, शिक्षा, संस्कृति र पारस्परिक क्षेत्रीय र विश्वव्यापी महत्त्वका मुद्दाहरूमा जोड दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AINews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री सूर्यघर मुफ बिजुली योजना अन्तर्गत देशभरिका 50 लाखभन्दा बढी परिवारलाई छतमा सोलर प्यानल लगाउने लाभ प्राप्त भएको छ। नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज यो योजनाले नागरिकलाई सशक्त बनाइरहेको बताउनु भएको छ। उहाँले यस योजनाले स्वच्छ र ऊर्जा सुरक्षित भविष्यतर्फ भारतको यात्रालाई पनि तीव्र बनाइरहेको बताउनुभयो। सामाजिक सञ्जालको एक पोस्टमा उहाँले 19 लाखभन्दा बढी परिवारको बिजुलीको बिल शून्य भएको जानकारी दिनुभयो। श्री जोशीले 25,000 भन्दा बढी केन्द्रीय सरकारी भवनहरू र 81,000 भन्दा बढी राज्य सरकारी भवनहरू अब सौर्य प्यानलहरूद्वारा सञ्चालित हुने बताउनुभयो। युनिफाइड पेमेन्ट्स इन्टरफेस युपिआईद्वारा विगत महिना 236,60,00,000 लेनदेन गरेको छ। वित्त मन्त्रालयको वित्तीय सेवा विभागले एक सोसियल मिडिया पोस्टमा डिजिटल भुक्तानलाई अपनाउने र यसलाई अघि बढाउनका लागि नागरिकहरूलाई धन्यवाद दिएको छ। विभागले मानिसहरूसित देशमा लेनदेनको तरिकालाई परिवर्तन गर्ने र यस यात्रालाई जारी राख्ने आह्वान पनि गरेको छ।
भारतले पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा भएको तथाकथित स्थानीय

0: नलाई पूर्ण रूपमा कपटपूर्ण बताउँदै यस्ता खोक्रो प्रयासहरूले वास्तविकता लुकाउन नसक्ने बताएको छ। आज दिउँसो नयाँ दिल्लीमा पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै विदेश मन्त्रालयका प्रवक्ता रणदीप जैसवालले वास्तविकता जनताको विरोध प्रदर्शन अनि पाकिस्तानी सेनाद्वारा गरिएको अन्धाधुन्ध हत्या हो भनी बताउनुभयो। प्रशान्त महासागरमा रहेको द्वीप राष्ट्र नाउरेले आधिकारिक रूपमा आफ्नो नाम परिवर्तन गरेर नाउएरो गणराज्य राखेको छ। राष्ट्रपति डेभिड अडिङले नयाँ नामले देशको राष्ट्रिय भाषाको परम्परागत हिज्जे र उच्चारणलाई प्रतिबिम्बित गर्ने बताउनुभयो। नाम परिवर्तनसँगै देशको अन्तर्राष्ट्रिय कोड एनआरयूबाट एनआरओमा परिवर्तन हुनेछ। त्यहाँका नागरिकलाई अब नाउरू अनको सट्टा देई नाउरो भनेर चिनिनेछ। विदेशमा सामान्यत नाउरू उच्चारण गरिने नयाँ नाम नाउ एरो उच्चारण गरिनेछ। युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले आज कमनवेल्थ गेम्स 2026 बक्सिङ, जुडो अनि प्यारा एथलेटिक्समा ऐतिहासिक प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मानित गर्नुभयो।
1: सरकार ने खेलो इंडिया स्कीम लाया, स्पोर्ट्स के लिए सारी फैसिलिटी व्यवस्था खड़ी करी, लास्ट वीक में 36,000 करोड़ रुपया दिया जो आपके लिए यूज करा जाए। सरकार स्पोर्ट्स इंफ्रास्ट्रक्चर और फैसिलिटी नहीं चलाई। आप जैसे जो एथलीट रिटायर करेंगे, जो स्पोर्ट्स को जीते हैं, मैं आपको कहूंगा कि आप चलाओ, पैसा हम देंगे। देश की आपसे बहुत ज्यादा अपेक्षा है। हमें हर बार नए लक्ष्य को तय करना है और लक्ष्य को अचीव करने के लिए प्रयास करना।
0: दिल्ली मरेट रुटमा नमो भारत एक्सप्रेसले 3 अगस्तमा एकै दिनमा 15 लाखभन्दा बढी यात्रीहरूले यात्रा गरे। राष्ट्रिय राजधानी क्षेत्र परिवहन निगम एनसिआरटिसीले सामाजिक सञ्जाल पोस्टमा यो एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी यात्री सङ्ख्या हो भनी बताएको छ। यसअघि यस वर्षको 8 जुनमा 12 लाख यात्रीहरूले यात्रा गरेका थिए। सेन्टर फर डेभलपमेन्ट अफ एडभान्स कम्प्युटिङ सिड्याक र जियोलोजिकल सर्वे अफ इन्डिया जिएसआईले अर्को पुस्ताको उन्नत प्रविधिहरू मार्फत भूविज्ञान, खनिज अन्वेषण र विपद व्यवस्थापनमा सहकार्यलाई सुदृढ पार्न सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस कृष्णनको उपस्थितिमा आज नयाँ दिल्लीमा यो सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको हो। यो सहकार्यले उन्नत डिजिटल प्रविधिहरू मार्फत जटिल भूसतह अन्वेषण चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले यो सहकार्यले महत्त्वपूर्ण र दुर्लभ पृथ्वी खनिजहरूको अन्वेषणलाई बढावा दिने, जसले गर्दा भारतको आपूर्ति श्रृङ्खला बलियो हुनेछ र यसलाई प्राविधिक रूपमा आत्मनिर्भर बनाउने बताएको छ। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। संसदले जन्म मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 अनि लोकसभाले विनियोग विधेयक पारित गरेपछि दुवै सदनको कारवाही भोलिसम्मका लागि स्थगित। सर्वोच्च अदालतले आरबीआईलाई दियो साइबर ठगी सम्बन्धित अवैध ब्याङ्क खाता सञ्चालन मानक एसओपी तय गर्ने निर्देश। लोकसभा अध्यक्ष ओम बिरला र उज्बेकिस्तानका विदेश मन्त्री बीच संसद भवनमा भेटघाट। दुवै देशबीचको सम्बन्ध थप बलियो बनाउन गरियो छलफल। प्रधानमन्त्री सूर्यघर मुफ्त बिजुली योजना बमोजिम देशभरि 50 लाखभन्दा बढी परिवार लाभान्वित। र विदेश मन्त्रालयका प्रवक्ता रणदीप जैसवालले पीओकेमा पाकिस्तानले गराएको चुनावलाई बताए कपटपूर्ण र अवैध। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम युवावाणी।

तपाईहरुलाई स्वागत छ म मौसम नेवार आज हामी यस्तो विषयमाथि चर्चा गर्दै छौ जुन हरेक घर समाज र राष्ट्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ त्यो विषय हो अहिले युवाहरु किन निराश देखिन्छन् कुनै पनि राष्ट्रको समृद्धि प्रगति र उज्जवल भविष्यका निर्माता युवा हुन् उनीहरुको ऊर्जा सृजनशीलता साहस र नयाँ सोचले समाजलाई परिवर्तन गर्न सक्छ तर आज धेरै युवाहरुको अनुहारमा उत्साह भन्दा बढी चिन्ता अनियल र निराशा देखिन्छ आखिर यस्तो किन भइरहेको छ आजको प्रस्तुतिमा यही विषयमाथि केही विचार राख्ने प्रयास गर्नेछु र आजको कार्यक्रम औपचारिक रूपमा सुरु हुनुभन्दा अघि सुन्नुहोस् यो मिठो गीत

आदरणीय श्रोताहरू, जीवन एउटा यात्रा जस्तै हो। यस यात्रामा सफलता र असफलता, आशा र निराशा, हाँसो र आँसु सबै सँगै सँगै आउँछन्। तर पछिल्ला वर्षहरूमा युवाहरूमा बढ्दो निराशाले समाजलाई सोच्न बाध्य बनाएको छ। सबैभन्दा पहिलो कारण हो बेरोजगारी। आज हजारौं युवाहरूले स्नातक तथा विभिन्न प्रविधि शिक्षा हासिल गरेका छन्, तर पढाइ पूरा गरिसकेपछि पनि उनीहरूले आफ्नो योग्यता अनुसारको रोजगारी पाउन सकेका छैनन्। जागिरको खोजीमा वर्षौं बिताउँदा उनीहरूको आत्मविश्वास कमजोर हुँदै जान्छ। परिवारको अपेक्षा, आर्थिक जिम्मेवारी र भविष्यको अनिश्चितताले उनीहरूलाई मानसिक रूपमा थकित बनाउँछ। नेपालीमा एउटा उखान छ, आशा ठुलो हुन्छ तर अवसर सानो भयो भने मन भाँचिन्छ। यही अवस्था आज धेरै युवाहरूले भोगिरहेका छन्। अर्को महत्त्वपूर्ण कारण हो शिक्षा र सिप बीचको दूरी। आज पनि धेरै विद्यार्थीहरू परीक्षा उत्तीर्ण गर्ने र प्रमाण पत्र प्राप्त गर्ने उद्देश्यले मात्र अध्ययन गरिरहेका छन्। व्यवहारिक ज्ञान, सिप विकास, उद्यमशीलतामा अपेक्षित ध्यान पुग्न सकेको छैन। त्यसैले प्रमाण पत्र त हातमा हुन्छ तर रोजगारीका लागि आवश्यक सिपको कमी देखिन्छ। यसले पनि युवाहरूमा निराशा बढाउने काम गर्छ। प्रिय श्रोताहरू, हामी अहिले डिजिटल युगमा बाँचिरहेका छौँ। सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ। सामाजिक सञ्जालको धेरै प्लेटफर्महरूमा अरूको सफलता, खुसी र विलासी जीवनका तस्विरहरू देख्दा धेरै युवाहरूले आफ्नै जीवनसँग तुलना गर्न थाल्छन्। तर एउटा सत्य के हो भने, सामाजिक सञ्जालमा देखिने सबै कुरा वास्तविक जीवन हुँदैन। त्यहाँ सफलताको मुस्कान देखिन्छ तर त्यसका पछाडिका सङ्घर्ष कमै देखिन्छ। त्यसैले अरूसँग होइन, हिजोको आफ्नै अवस्थासँग तुलना गरेर अघि बढ्नु नै बुद्धिमानी हो। प्रिय श्रोताहरू, युवाहरू निराशा हुनुको अर्को कारण हो पारिवारिक र सामाजिक दबाव। हरेक अभिभावकले आफ्ना सन्तान सफल भएको देख्न चाहनु स्वाभाविक हो, तर कहिलेकाहीँ अत्यधिक अपेक्षाले युवाहरूलाई आफ्ना सपना र रुचि त्याग्न बाध्य बनाउँछ। समाजले पनि सफलतालाई एउटै मापदण्डबाट हेर्दै गरेको पाइन्छ। राम्रो जागिर, धेरै पैसा वा ठुलो पद मात्रै सफलताको परियाचक होइन। एउटा असल शिक्षक, किसान, कलाकार, संगीतकार, खेलाडी वा समाजसेवी पनि उत्तिकै सफल हुन सक्छ। सफलताको अर्थ हरेक व्यक्तिका लागि फरक हुन्छ, त्यसैले आफ्नै यात्रालाई सम्मान गर्न सिक्नुपर्छ। अब कुरा गरौँ मानसिक स्वास्थ्यको। आज तनाव, चिन्ता र एक्लोपन युवाहरूका साझा चुनौती बनेका छन्। तर दुर्भाग्यवश अझै पनि मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्ने संस्कार बलियो भइसकेको छैन। धेरै युवाहरू आफ्ना पीडा मनैमा दबाएर बस्छन्, सहयोग माग्नुलाई कमजोरी ठानिन्छ। तर वास्तवमा सहयोग माग्नु कमजोरी होइन, साहस हो। मन भारी हुँदा परिवार, साथी, शिक्षक वा विश्वासिलो व्यक्तिसँग कुरा गर्नु आवश्यक हुन्छ। समयमै गरिएको एउटा संवादले जीवन बदल्न सक्छ। प्रिय श्रोताहरू, यद्यपि सम्पूर्ण अवस्था निराशाजनक भन्ने होइन, आज धेरै युवाहरू आफ्नै मेहनतले नयाँ इतिहास लेखिरहेका छन्। कोही उद्यमशीलतामा लागेका छन्, कोही कृषि, प्रविधि, साहित्य, संगीत, खेलकुद, अनुसन्धान र सामाजिक सेवा मार्फत समाजलाई नयाँ दिशा दिइरहेका छन्। उनीहरूले प्रमाणित गरेका छन् कि चुनौती जति ठुलो भए पनि इच्छा शक्ति, निरन्तर प्रयास र सही सोच भए सफलता सम्भव छ। महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भन्नुभएको छ, कठिनाईको बीचमा नै अवसर लुकेको हुन्छ। यो भनाई आजका युवाहरूका लागि अत्यन्त सान्दर्भिक छ। प्रिय श्रोताहरू, अब प्रश्न उठ्छ, समाधान के हो? यसका लागि सरकार, शैक्षिक संस्था, परिवार, समाज र युवाहरू स्वयं सबैको सम्मान भूमिका आवश्यक हुन्छ। सरकारले सिपमूलक शिक्षा, स्वरोजगार र रोजगारीका अवसर विस्तार गर्नुपर्छ। शैक्षिक संस्थाले व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्छ। परिवारले आफ्ना सन्तानका कुरा सुन्ने, उनीहरूको रुचि र क्षमताको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्छ। समाजले मानसिक स्वास्थ्यबारे सकारात्मक दृष्टिकोण विकास गर्नुपर्छ। र युवाहरूले पनि एउटा कुरा कहिले बिर्सिनु हुँदैन, असफलता भनेको अन्त्य होइन, नयाँ सिकाइको सुरुवात हो। हरेक सफल व्यक्तिको जीवनमा सङ्घर्ष हुन्छ, फरक यति हो कि उनीहरूले हार मानेनन्। प्रिय श्रोताहरू, जीवनमा कहिलेकाहीँ बाटो लामो लाग्न सक्छ, लक्ष्य टाढा देखिन सक्छ अनि समयले पनि साथ नदिएको जस्तो महसुस हुन सक्छ। तर अन्धेरो रातपछि

उज्यालो बिहान आउँछ भन्ने सत्यलाई कहिले बिर्सनु हुँदैन। आज तपाईँ निराश हुनुहुन्छ भने पनि विश्वास राख्नुहोस्, तपाईँभित्र असीम सम्भावना छ। एउटा असफलताले तपाईँको सम्पूर्ण भविष्य निर्धारण गर्दैन। धैर्य, परिश्रम र आत्मविश्वासका साथ अघि बढ्नुभयो भने सफलताले अवश्य तपाईँको ढोका ढकढकाउनेछ।

0: त्यो योजनालाई अब पूर्व निर्धारित गर्नुपर्छ र त्यो अनुसार केन्द्र सरकारले बजेट आवंटन गरेको हुन्छ। अब योभन्दा अगाडि त सायद अन डिमान्ड बजेट आउँथ्यो,
1: हजुर, अन डिमान्ड बजेट
0: होइन, राज्य सरकारले बजेट माग्थ्यो अन्त त्यो बजेटको के गर्यो, किन माग्यो, कि त्यस्तो केही हुन्थेन। अहिले केन्द्र सरकारले एआईको माध्यमले या पिएम गति शक्तिको माध्यमले एउटा सेटेलाइटिक टेक्नोलोजीको माध्यमले यसलाई सर्वे गर्नेछ र म्यापिङ गर्नेछ र कामको प्रगति निर्धारित पनि गर्नेछ
1: एकदम।
0: र कम बाइचान्स यदि गाउँमा काम गर्ने श्रमिकहरूले यो जी रामजीमा काम पाएन भने राज्य सरकार त्यसको निम्ति उत्तरदायी अनि काम चाहिँ समान रूपमा भाइ भतिजावाद हुँदैन, पक्षपात हुँदैन र यसले गर्दाखेरि काम गर्ने मान्छेकोमा कुन चाहिँ काम निस्किँदैछ, कतिको दिन काम, हामीले यसको एउटा मास्टर रोस्टर पनि हुने रहेछ, त्यो पनि डिजिटल हुने रहेछ, त्यो पनि मोबाइलमा टेक्नो, अब त्यो सबैको घरमा मोबाइल छ, लेबरहरूकोमा छ, यसले गर्दाखेरि लेबरहरूले मोबाइलमा चाल पाउँछ कि मेरो पेमेन्ट आयो कि आएन, कुन काम निस्किँदैछ, कसले कति काम पायो, मैले कति पाएँ, होइन र यानि यो मनरेगा भन्दा यो जी रामजी वास्तवमा गाउँको स्वरूप, पूर्वाधार र आयलाई र रोजगारलाई ठुलो टेवा दिनेछ भने तपाईँले भन्नुहुँदैछ। अर्को यसमा जुन छ त्यो डेली वेजेस त अहिले तय गरिएको छैन र सरकारले भनेअनुसार चाँडै डेली वेजेस पनि तय गरिने र त्यसको शर्तहरू पनि तय गरिनेछ, होइन र त्यसपछि अब यसमा चाहिँ लोकल ग्राम विकसित ग्राम पञ्चायत प्लानिङ अनुसार चाहिँ काम बनिने, माने इन्टिग्रेटेड काम हुने, एकीकृत गरेर, अनि कुनै पनि विभाग मन्त्रालयको त्यो गाउँ ओरिएन्टेड काम हुन्छ भने त्यो थ्रु जी रामजीको माध्यमले के भन्नुहुन्छ
1: हो एकदमै।
0: अनि यसले तपाईँले भनिहाल्नु भयो त्यो एग्रिकल्चरलाई सपोर्ट गर्ने नै रहेछ, अनि यसले रोजगारलाई मात्रै सुनिश्चित गर्दैन, रोजगार गर्ने श्रमिकहरूलाई पनि उनीहरूले 125 दिन काम पाउँछै पाउँछ त्यो चिज पनि सुनिश्चित गर्छ,
1: हजुर, ग्यारेन्टी। अब पहिलाकोमा चाहिँ ग्यारेन्टी नाम मात्रै भइरहेको थियो, होइन र अब चाहिँ ग्यारेन्टेड नै भयो नि यो चाहिँ,
0: हजुर हजुर हजुर। अनि यसमा तपाईँले डिजिटली मोनिटर गर्ने,
1: हजुर,
0: डिजिटली र हार्ड कपी सबैलाई सार्वजनिक गर्ने प्रावधान छ र यो प्रावधानले गर्दाखेरि ठुलो पारदर्शिता र जवाबदेहिता पनि यसले सुनिश्चित गर्नेछ, होइन र निरजजी। भनेपछि यो यस्तो एउटा योजना छ जुन योजनाले हाम्रो महात्मा गान्धीजीले जुन कल्पना गर्नुभएको थियो राम राज्यको, अनि राम राज्यको निम्ति उहाँले दुईटा मिसनमा काम गर्नुभएको थियो, एउटा समग्र ग्राम विकास, अर्को थियो खादी, स्वयं चर्खा चलाएर हरेक हातलाई काम, हरेक घरलाई काम, यानि सेल्फ विकास,
1: हजुर,
0: होइन, त्यसको योजना लिएर उहाँले काम गर्नुभएको थियो। अनि यो मनरेगा योजना जुन चाहिँ छ यसलाई जी रामजी योजनामा परिणत गर्नुको तात्पर्य चाहिँ 2047 भारतलाई विकसित राष्ट्र बनाउनु हो भने ग्रामीण अनइम्प्लोइड समस्यालाई स्थायी रूपमा सल्भ गर्नु पर्यो,
1: होइन,
0: अनि त्यति मात्रै होइन ग्रामीण पूर्वाधार जस्तो यो योजनाको मूल 5 तत्त्वहरू रहेछन् जुन तत्त्वमा विशेष फोकस गरिएको छ, अनि त्यो 5 पक्षहरू जुन चाहिँ छन् त्यो पक्ष पनि एकदम क्लियर कट कुनै पनि

0: बनाउनु पर्यो भने यसकै माध्यमले त्यसमा निर्माण कार्य, अनि खाद्यान्न भण्डारणको निम्ति यदि स्टोरेजहरू बनाउनु पर्यो भने त्यो काम पनि यसकै माध्यमले हुने, अनि स्वयं सहायता समूहहरूको निम्ति वर्कसेड काम गर्ने ठाउँहरू बनाउनु पर्यो भने त्यो पनि यसद्वारा हुन्छ। गाउँ अब कृषि प्रधान गाउँहरू छ र यो कृषि प्रधान देशमा गाउँहरूमा डेयरी महत्त्वपूर्ण हुन्छ र डेयरीको लागि पनि कुनै पनि इन्फ्रास्ट्रक्चर बनाउनु हो भने यो चिरामजीको माध्यमले हुन्छ। यसरी नै कोर रुरल इन्फ्रास्ट्रक्चर, जस्तै गाउँको एकदम महत्त्वपूर्ण आवश्यक पूर्वाधार, जस्तै गाउँको सडक, गाउँको पञ्चायत भवन, गाउँको आँगनबाडी केन्द्र, गाउँको खेरो पदार्थ प्रबन्धन इत्यादि सम्बन्धित कुनै पनि काम आउँछ सेन्ट्रलको या स्टेटको, त्यो चाहिँ यो माध्यमले गरिनुपर्ने होइन र अनि यस उपरान्त वेदर मौसमलाई ध्यानमा राखेर, जसरी साइक्लोनमा ध्यानमा राखेर, बाढीलाई ध्यानमा राखेर, त्यो बाँधहरू भत्किने र बाढी आउने स्थितिलाई ध्यानमा राखेर, जङ्गल छेउछाउमा छ भने त्यसमा आगो लाग्ने डर हुन्छ र यो सबै साइक्लोन भयो, तुफान भयो, बाढी भयो, बाढीमा मान्छेहरूलाई सेल्टर दिने ठाउँ भयो, या इम्बार्कमेन्ट बाढीलाई रोक्ने प्रबन्धन गर्नु पर्यो, यो सबै कामहरू चाहिँ मेन लक्षित गरेर यसमा हालिएको छ। यानि यसलाई यो जुन जी रामजी विधेयक छ यो अहिले पूर्ण रूपमा एउटा डिफाइन्ड छ होइन र
1: हजुर एकदमै।
0: अनि यसमा अब राज्य र केन्द्र सरकारको पनि आर्थिक योगदानको केही भूमिका छ?
1: पहिलाको मनरेगाको भन्दा चाहिँ योपालि किन चेन्ज गरेको छ यो विधेयकले होइन, कस्तो भन्दाखेरि सामान्य राज्यसित 60-40 होइन, 60% चाहिँ सेन्ट्रलको भूमिका हुने होइन उनीहरू, अनि 40% चाहिँ राज्यले व्यय गर्नुपर्ने
0: हजुर,
1: यो चाहिँ र नर्थ इस्ट र नर्थ इस्ट स्टेट र फेरि जो युटी विथ लेजिस्लेटरवालालाई चाहिँ अलग्गै छ, फेरि 90-10 छ, 90 चाहिँ सरकारी मतलब सेन्ट्रलले दिने अनि 10 चाहिँ
0: त्यो त त्यो राज्य जहाँ चाहिँ या केन्द्र शासित प्रदेश जो चाहिँ हिल एरिया
1: छ
0: होइन
1: हजुर, त्यसलाई गरेको छ
0: जहाँ विधानसभा छ,
1: विधानसभा भएको त्यो विधानसभावाला युटी,
0: अनि विधानसभा नभएको युटीलाई
1: 100%
0: र यो केन्द्र सरकारले दिने हो। यसको मतलब यो जुन भाग छ केन्द्र सरकारले चाहिँ इम्प्लोयमेन्टको लागि फन्ड दिँदैछ रोजगारको निम्ति, अनि राज्य सरकारले चाहिँ त्यो 40% चाहिँ बेरोजगारी भत्ताको रूपमा दिँदैछ होइन र
1: हजुर।
0: अब एउटा ठुलो कुरा आयो कि यो जी रामजी विधेयकमा आधुनिकीकरण, भारतलाई 2047 विकसित गर्ने राखिएको छ, यसलाई पूर्ण रूपले टेक्नोलोजी युक्त गरिएको छ, बायोमेट्रिक एटेन्डेन्सदेखि लिएर मोबाइल एप्लिकेसन्समा र यसको पारदर्शिता विक्ली यसको घोषणा गर्नुपर्ने, यसको सामाजिक अडिट गर्नुपर्ने, यो सबै प्रावधानहरू छ। भनेपछि मनरेगा भन्दा त यो नयाँ योजना त कथा हो कथा, आम ग्रामीण जो कौशल बिना व्यक्तिहरू छन्, श्रम शक्ति छ, त्यसलाई ठुलो टेवा पुर्याउने
1: एकदम।
0: श्रोतागण, यो मनरेगाको नाम परिवर्तित गरी जी रामजी विधेयक ल्याइएको छ र स्वाभाविक रूपमा मनरेगा भन्दा जी रामजी विधेयक प्रभावी र दूरदृष्टिले भरिपूर्ण छ र हामी सबैलाई थाहा छ केन्द्र सरकार प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिमा 2047 भारतलाई विकसित राष्ट्र बनाउने एउटा लक्ष्य छ र त्यो लक्ष्यमा हरेक क्षेत्रमा सरकार अगाडि बढिरहेको छ। साइन्स टेक्नोलोजी होस्, कृषि क्षेत्र होस्, प्रौद्योगिकी क्षेत्र

क्षेत्र होस्, निर्यात क्षेत्र होस्, रक्षा क्षेत्र होस्, पूर्वाधार विकास क्षेत्र होस्, हरेक क्षेत्रमा आज देश तीव्र गतिमा प्रगति गरिरहेको छ र हरेक चीजमा आधुनिक प्रविधि तकनिकको प्रयोग भइरहेको छ र यसैले आज समयको आवश्यकता र खाँचो थियो र भारतलाई विकसित राष्ट्र बनाउनु हो भने ग्रामीण क्षेत्रलाई विकसित बनाउनु अनिवार्य थियो अनि त्यो विकास चाहिँ सतत हुनुपर्ने र यसले गर्दाखेरि मनरेगामा संशोधन आवश्यक थियो र केवल यो मनरेगा संशोधन भएको होइन प्लानिङ कमिसनलाई पनि नरेन्द्र मोदीको दूरदृष्टिले संशोधित गरी नीति आयोगमा परिवर्तित गरियो। हालै ब्रिटिस कालदेखि चलिआएका सीआरपीसी क्रिमिनल लहरूमा परिवर्तन गरी भारतीय न्याय संहिता, भारतीय नागरिक सुरक्षा संहिता, भारतीय साक्ष्य संहिता र यसरी अहिले परमाणु र ऊर्जाको क्षेत्रमा पनि विधेयक ल्याएर एउटा शान्तिको नामले विधेयक पारित गरिएको छ जसको तात्पर्य छ कि विश्वमा शान्तिको निम्ति परमाणु ऊर्जाको उपयोग भारतले सुनिश्चित गर्छ र यसरी वास्तवमा यसको खुबी र यसमा सबै आधुनिक तन्त्रहरूलाई युक्त गरेर पारदर्शी र प्रभावी बनाउने र एउटा गाउँलाई वास्तवमा हरेक रूपमा विकसित गर्ने स्थायित्व दिने जुन कामको सोच छ त्यो चाहिँ जी रामजीमा छ र यो सारगर्भित चर्चा कार्यक्रममा तपाईँ आफ्नो बहुमूल्य समय दिएर आइदिनु भयो यसैले निरज थापाज्यू तपाईँलाई म पुनः अशोक चौरसियाको तर्फबाट धन्यवाद र नमस्कार जनाउन चाहन्छु।

श्रोताओं आमी आकाशवाणी को खरसान के नवाटे एफएम 103.5 मेगाहर्ज को तरंगमा बोलिरहेका छौ। अब हजुरले अघिल्लो कार्यक्रमको घोषणा केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बेलुकीको 10:30 भयो। यसको साथै आजको हाम्रो अधिवेशन यही पूरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हजुरहरूको सेवामा अवश्य नै हामी उपस्थित हुनेछौँ। तबसम्मलाई आज्ञा दिनुहोस्। शुभरात्रि। जय हिन्द।